0: दोस्रो अर्थात बजेट अधिवेशनमा 28 वैशाख 15 जेठ 17 जेठ 30 असार 17 भदौ र 24 भदौमा मात्र संसदमा उपस्थित भएका थिए। प्रतिनिधिसभाको यो अधिवेशनमा 62 दिनमा 68 बैठक बसेका थिए। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: त्यस्तै संघीय संसद अधिवेशन अन्त्य शीर्षकमा यसैसँग सम्बन्धित खबर छ। संघीय संसदको चालू अधिवेशन अन्त्य गरिएको छ। नेपालको संविधानको धारा 93 बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले चालू अधिवेशन शुक्रबार रातिदेखि अन्त्य गर्नु पाएको हो। चालू अधिवेशनमा संसदका दुवै सदनबाट 12 विधेयक पारित र 11 प्रमाणीकरण भएका छन्। बिजनेस सभाका बीच राष्ट्रिय सभाको 21 महाधिवेशनमा 3 विधेयक 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको बताएका छन्।
0: आजको मध्याह राष्ट्रिय दैनिकमा माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै शीर्षकमा खबर छापिएको छ। गत असोज 10 गते मध्यराती प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीको उपत्यका अनुसन्धान कार्यालयको टोलीले महाराजगंज स्थित निवासबाट नियन्त्रणमा लियो। पक्राउ परेको करिब 12 घण्टा नबित्दै प्रहरीले उनलाई छाड्यो। उनलाई पक्राउ पुर्जी बिनै र अकारण पक्राउ गरिएको भन्दै प्रश्न उठ्यो। जबरालाई पक्राउ गर्ने विषय गृहमन्त्री सुदन गुरूङलाई समेत जानकारी नभएको उनी निकट स्रोतको दावी छ। विवादास्पद विगत र महाअभियोगको मुद्दा टुंगिएको अवस्थामा प्रधानमन्त्रीको कार्यालयको निर्देशनमा जबरा पक्राउ परेको दावी सार्वजनिक भएपछि घटनाले थप राजनैतिक तथा कानूनी बहस निम्त्यायो। राष्ट्रिय मानवाधिकार आयोगले समेत थप घटनालाई विशेष चासोका साथ हेरेको थियो। प्रहरीले भने उनको पक्राउमा सुरक्षा संवेदनशीलता कारण देखाएको थियो। यसरी माथिको आदेश मान्दा आफ्नै साख गुमाउँदै प्रहरी आजको मध्याह दैनिकमा खबर छ।
1: नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसनका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। त्यस्तै कडाली, सुदूरपश्चिम र गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। वर्षायाम र त्यसपछिको समयमा घाँसपात तथा झाड़ीमा काम गर्ने क्रम बढ़ने भएकाले स्क्रब टाइफस पनि बढ़ेको बताइएको छ। स्क्रब टाइफसको जोखिम बढ़दो शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

0: दसैँमा सेन्टेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: बाँकी खबर, भोटेको सिदाडी आएको 1 महिना बित्दा पनि रसुवा दुवाकोटा धा दिनका प्रभावितको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाडाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ।
3: नेपाल प्रहरीले बड़ा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाड़ पर्व विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अगाडि सारेको हो। चाड़ पर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित मर्यादित सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर 3,506 जना सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्।
2: विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको नीतिगत अनियलतालाई तिर्दै जनगुनासो सम्बोधनमा शिक्षा तथा खेलकुद मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ। सरकार गठन भएको पछिल्लो 6 महिनामा मन्त्रालयले सार्वजनिक सेवा प्रभागमा सुधारका साथै नीतिगत तथा प्रणालीगत परिवर्तन समेत गरेको छ।
3: सर्वसाधारणले मालपोत कार्यालयबाट शास्ति पाएका गुनासा त धेरै सुनिन्छन्, तर 4 पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिको जग्गा समेत कागजात गायब हुँदा र ठेगाना नै बदलिँदा भन्दा धेरैलाई पत्यार लाउन गाह्रो हुन सक्छ। यो कुनै कथा नभएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको परिवारले भोगेको वास्तविकता हो। उहाँको जग्गा मालपोतबाटै गायब भएको छ।
2: सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढ़ीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
3: उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डका 46 स्थान मध्ये अधिकांश स्थानको यातायात सञ्चालनमा ल्याइएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले उत्पादन लगानी र रोजगारी प्रवर्धनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आफ्ना सुझाव पेश गरेको छ। प्रतिवेदनमा कानूनी कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्न 28 विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन थप तथा अध्यावधि गर्नुपर्ने महासंघको सुझाव छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब विदेशका खबर भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुक्रबार विभिन्न शहरमा प्रदर्शन भएको छ मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान रोक्नुपर्ने माग समेत प्रदर्शनकारीले अघि सारेका छन् बीबीसी हिन्दीका अनुसार दिल्ली मुम्बई र अन्य शहरमा प्रदर्शनका लागि विद्यार्थी संगठन आम आदमी पार्टी सामाजिक संगठन तथा कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेका थिए
6: अब खेल र खेलाड़ीका प्रसंग कुस्तीमा नेपालको निरीह प्रदर्शन गरेको छ भने जुडोको खराब प्रदर्शन यथावत रहेको छ त्यसै गरी खराब प्रदर्शन सहित बाहिरिएको छ टेक्वान्दोको टोली आजका पत्र पत्रिकामा खबर छन्
5: अब विचार तथा विश्लेषण उठ्ने आशामा त्रिशुले सभ्यता शीर्षकमा कुलचन्द्र वाग्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ भौतिक विकासमा तीव्र प्रतिस्पर्धा गर्ने मुलुक पर्यावरण प्रदूषणको पनि ठूलो हिस्सेदार हुन् हामीसँग जोड़िएको चीनले झण्डै 29% र भारतले करिब 9% हिस्सा विश्व प्रदूषणमा थपेको आँकड़ा छ बाँकी विश्वका अरू मुलुकको हैसियत अनुसार हिस्सा छ प्रधानमन्त्री बालेन्द्र शाहले लेहेन्दे बारीको एक महिनापछि असोज 9 गते संयुक्त राष्ट्र संघको महासभामा व्यक्त गर्नुभएको मन्तव्यले पनि जलवायु न्यायको चित्र देखाएको छ
6: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
7: हजुरको रेडियो 102.1 मेगा
8: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मंगसिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
9: Xiaomi किन्दा उपहार एभ्रीडे For my Thailand holiday
10: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
11: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
12: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848078828 9827-8282 प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप

एएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ। आज 2083 साल असोज 17 गते शनिबार अक्टोबर 2 तारीक सन् 2026

0: साझा खबरमा प्रमुख खबरका
1: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटेको

0: अवस्थामा चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सेजबाट 4.5 अर्बको निर्यात, खेती
1: च्यामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट दुई पुलमा क्षति भएपछि यातायात बन्द।
0: भोलि कोलकातामा आईसीसी पुरूष एक दिवसीय क्वालिफायर खेल, दक्षिण अफ्रिका र नामिबियाले संयुक्त आयोजना गरे। भोलि कोलकातामा आईसीसी पुरूष एक दिवसीय क्वालिफायर खेल, दक्षिण अफ्रिका र नामिबियाले संयुक्त आयोजना
2: गर्ने।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: भोलि कोलकातामा आईसीसी पुरूष एक दिवसीय क्वालिफायर खेल, दक्षिण अफ्रिका र नामिबियाले संयुक्त आयोजना
2: गर्ने।
0: अधिवेशनमा भएका काम कार्यवाहीको प्रसंग।
1: 145 दिन चलेको संघीय संसदको बर्खेर रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा शुक्रबार राति 12 बजेबाट लागू हुने गरी सहित जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनुभयो। बल्कि अधिवेशनले संसदले आर्थिक विधेयक

0: डी रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा शुक्रबार राति 12 बजेबाट लागू हुने गरी
1: रामचन्द्र पौडेलले जनसरकारका सिफारिशमा
0: शुक्रबार राति 12 बजेबाट लागू हुने गरी
1: अधिवेशनले संसदले आर्थिक
0: जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनु भयो। बल्कि अधिवेशनले संसदले आर्थिक विधेयक 10 विधेयक विभिन्न समितिमा छलफलकै सिलसिलामा विचाराधीन अवस्थामा रहेका छन्। संसद सचिव समेत गरी कानून निर्माण र नीतिगत बहसमा केन्द्रित रहेको सभामुखले बताउनु भएको छ। डाक्टर विपिन अधिकारीले भन्नुभयो,
2: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, जुन संसदको चाहिँ एउटा स्पिकरको हाम्रो सभामुखको बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने या त को जित्ने को हाल्ने भन्ने कुरो त पुरानो भन्ने कति मान्छे गइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था
0: लागि भएको कपडा खरिदका विषयमा संसदको सार्वजनिक लेखा समितिले अधीन उपसमिति नभएका निर्वाचन प्रहरीका लागि भएको कपडा खरिदका विषयमा
1: समिति
0: गठन गरेको छ। राष्ट्रपा सांसद मनिष शाहको संयोजकत्वमा हिजो उपसमिति गठन भएको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन, थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहनु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रयोजनका लागि खरिद गरेको कपड़ाको प्रसंगमा संसदीय समितिमा कुरा उठेको थियो। निर्वाचनका लागि नेपाल प्रहरीले 1,33,980 तथा सशस्त्र प्रहरीले 15,000 निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूलाई पोशाक खरिदका लागि नगद नै दिइएको थियो। प्रत्यक्ष रूपमा खरिदमा प्रहरी देखिएको छैन, तर प्रहरीले जिल्ला अनुसार ठेकेदारलाई तोकेर सहजीकरण गरी लाभ लिएको आरोप संसदीय समितिमा लगाइएको छ। समितिलाई 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने भनिएको छ।
3: यसैबीच बिजनेस अभावका बीच पनि राष्ट्रिय सभाको 21 अधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक भने पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 21 अधिवेशन बजेट अधिवेशन भए पनि सरकारबाट प्राप्त विधेयक लगायतका अन्य बिजनेस समयमै काम पूरा गरे पनि बेला बेलामा बिजनेसको अभाव नियमित बैठक बस्न नसकेको पनि उहाँले सुनाउनुभयो। राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081, संक्रामक पशुरोग नियन्त्रण विधेयक 2083 र आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गरे प्रतिनिधि सभामा पठाएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक अधिवेशन अन्त्य हुने दिन मात्रै पारित भयो। राष्ट्रिय सभामा अब कुनै पनि विधेयक विचाराधीन छैनन्। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सभाले सहमति प्रदान गरेको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बजेटमा आश्रित 3 विधेयक यसै अधिवेशनबाट पारित भएका छन्।
0: कांग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुँदैछन्। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ भने यसबाहेक खुलासहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको अझै बढ़न संख्या बढ़न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाण्डुको खुला मंचमा आज भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 जना प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था गरिएको छ। असोज 18 अर्थात भोलि उद्घाटन हुनेछ। 19 र 20 पार्टीको विधान र राजनैतिक प्रतिवेदनमा केन्द्रित छलफल सत्र चलाउने र 21 र 22 असोजमा निर्वाचन प्रक्रिया आरम्भ गर्ने समेत कांग्रेसले बताएको छ। कांग्रेसको अधिवेशन भोलि शुरू हुने भएपछि महाधिवेशनमा 7700 प्रतिनिधि र 240 सदस्यीय केन्द्रीय कार्य समिति प्रस्ताव गरी खाका तयार गरिएको छ। काठमाडौँको खुला मंचमा कांग्रेसको 15 महाधिवेशनका लागि मंच लगायतका पूर्वाधारको तयारी भइरहेको समेत पार्टीले बताएको छ। देश विपद र जनता शोकमग्न रहेको अवस्थामा सादगीपूर्ण महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता चालिसले बताउनु भएको छ। उहाँका अनुसार प्रचारमा कुनै पनि झाँक्री तस्वीर र झक्की झकाउ हुने छैनन्। यसपटकको महाधिवेशनलाई डिजिटलाइज गरिएको समेत प्रवक्ता चालिसले बताउनुभयो।
4: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सर्वसत्र सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ।
3: सरकारले दशैं तिहार छठ लगायतका चाड पर्वमा हुने कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गर्दै बजार अनुगमनलाई तीव्रता बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज हरियालले सिंहदरबारमा हिजो आयोजना गरिएको नियमित मीडिया ब्रिफिङमा बोल्दै यसबारेमा जानकारी दिनुभयो। प्रवक्ता हरियालले चाड पर्वको मौका छोपेर कालोबजारी र मूल्य वृद्धि गर्ने प्रवृत्ति भएकाले अनुगमन गरेर नियन्त्रण गरिने जानकारी दिनुभयो। उहाँले मनसूनका कारण सड़क अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवाहरू सहज रूपमा सञ्चालन गर्न निर्देशन दिइएको पनि बताउनुभयो। चाड पर्वको समयमा मल अभाव भएको र सवारी चालक अनुमति पत्र नपाएको जस्ता गुनासो हेलो सरकारमा समेत बढ़ी आएको उहाँको भनाइ छ। गत भदौ 1 गतेदेखि हालसम्म 17,334 गुनासो प्राप्त भएकोमा 5,837 फर्स्यौट र 7,858 पूर्ण रूपमा समाधान भइसकेको पनि उहाँको दावी छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल 16,28,33,34,122 रूपियाँ भएको पनि प्रवक्ता अर्यालले बताउनुभयो। उहाँले भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट पीड़ितलाई मानसिक परामर्श दिनुपर्ने अवस्था देखिएको पनि उल्लेख गर्नुभयो। यसैबीच दशैं नजिकै गर्दा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको सरोकारवाला निकायले बताएका छन्। भारी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कनपछि बुकिङ खुला गरिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएनसँग बताउनुभयो।
5: चलिरहेका छन् ती अनलाइनबाट पनि यात्रुहरूले प्रशस्त सेवा लिन सक्नु तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो महँगो लिने गरेको छ के विभिन्न बहानामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि या त व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नु सक्छ भन्ने क्लियर मान्यता छ र क्राइम कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नहोस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
3: यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिने तयारी छ। गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान थियो। यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघले गरेको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ीपछि सड़क र पूर्वाधारमा सुधार गर्नुपर्ने कुरा
6: अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ तर अब अहिले 80 मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन। यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि।
3: भटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सड़क भने सञ्चालनमा चिनिया राजदूतले कोरला नाकाको अनुगमन गर्ने, सेजबाट 4.5 अर्बको निर्यात लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
10: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
9: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
10: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
9: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
10: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
7: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
10: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर, 42 करोड़ सम्पत्ति जफत हुने, सोही बराबर बिगो तिर्नुपर्ने शीर्षकमा खबर प्रकाशित छ। छानबिनका क्रममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा भेटिएको पौडेलको 25 करोड़ 23 लाख रूपियाँ बराबरको विदेशी मुद्रा जफत गर्ने फैसला भएको छ। भोटिकोशीले तहस नहस पारेको सड़क सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, करिब 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। गत 10 भदौमा गएको भोटेकोशी त्रिशुली नदीमा विनाशकारी बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनस्थापना गर्न बेली ब्रिज अभाव देखिएको छ। त्यस्तै भित्री पृष्ठमा स्थानीय राष्ट्रपा केन्द्रीय समिति बैठक आज, स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट र समिति गठनदेखि नेतालाई पालिका स्तरसम्म खटाउने सम्मका एजेण्डा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा रासायनिक मलमा वर्षेनी बढ़दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको अर्को खबर अजित अधिकारीले लेख्नु भएको छ। 2082-83 5,38,000 टन मल आयात, तर किसानले मल बिनै सके रूपाई धान गोडमेल गर्न पनि समस्या भएको खबरमा उल्लेख छ। त्यस्तै पर्साका शाहले जिते 10 लाख शीर्षकको अर्को खबर प्रकाशित छ। असोज 1 गते र 15 सम्मको करदाता उपहार कार्यक्रम मार्फत पर्साका लालबाबु शाह कानूले 10 लाख रूपियाँ जित्नु भएको छ। चुडिएको दोधारा झोलुङ्गी पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको खबर प्रकाशित छ भने सरकारलाई उद्योग वाणिज्य महासंघको सुझाव कानूनले दिएको सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने वातावरण बनाऊ शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा गल्छी बेत्रावती सड़क यातायात सञ्चालन शीर्षकको खबर प्रकाशित छ। चीनसँगको मुख्य व्यापार नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहतको महसुस गरेका छन्। त्यस्तै भित्रपृष्ठमा खेती बगाएपछि राहतको आश शीर्षकमा खबर प्रकाशित छ। खेतमा लगाएको धानबाली बारीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ माथागढ़ी बनासकाली तानसिंह पूर्व खोला लगायतका किसानले लगाएको धानबाली असोज 2 साता आएको बारीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यस्तै भित्रपृष्ठमा सिजमा 4.5 अर्बको निर्यात शीर्षकको खबर प्रकाशित छ भने 692ले लिए आरोहण अनुमति शीर्षकको खबर प्रकाशित छ। सन् 2026को शरद ऋतुमा हिमाल आरोहणका लागि नेपाल सहित 69 देशका 692 आरोहले अनुमति लिएका छन्।
3: नागरिक दैनिकको भित्रीपन्नामा वीरको आकस्मिक कक्षमा एक बेट एक बिरामी शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भीड़ छ, न एउटै शैयामा 2-3 जना बिरामी, त्यहाँ 1 जना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले 1 महिनादेखि आकस्मिक कक्षमा 1 शैयामा 1 जना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेको खबरमा उल्लेख छ। पूर्वाधारमा सिंचाई गाभिने शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागि छ। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले यस्तो तयारी थालेको हो। साबिकका 3 विकासे र ठूला बजेट भएका मन्त्रालय मिलाएर पूर्वाधार विकास मन्त्रालय बनाइएको थियो। पूर्वाधारमा अब सिंचाई पनि जोड्न लागि हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट सिंचाई झिकेर पूर्वाधारमा थप्न गाभ्न लागि उल्लेख गरिएको छ। अर्को खबर रहेको छ किचोलो बीज कांग्रेस महाधिवेशन गठनदेखि नै श्रृंखलाबद्ध विवाद शीर्षकमा अर्को खबर छापिएको छ भने कान्तिपुर दैनिकमा पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। पहिले 14 पदाधिकारी रहेकोमा विशेष महाधिवेशनले 3 पदाधिकारी थपेको थियो। फेरि उपसभापति र सहमहामन्त्री थप्ने गरी विधान संशोधनको तयारी भइरहेको उल्लेख छ। बाढ़ीले खोसेको बालापन शीर्षकमा आर्या चन्द र सजना बरालले नुवाकोटबाट लेख्नु भएको खबर छ। धेरै बालबालिकाले आमा बुवा भाइ बहिनी हजुर बुबा हजुर आमा गुमाएका छन्। उनीहरूको रिक्तता अब कसरी पूरा होला। विभिन्न स्थानमा होल्डिङ सेन्टर गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका बालबालिकालाई थाहा छैन। पढ़ाईलाई निरन्तरता दिँदै भविष्य कसरी तयार गर्ने भन्ने पनि अन्यल देखिएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा निजामतीमा छटके प्रवेश सिधै सचिव नियुक्ति गर्ने तयारीले तरंग शीर्षकमा सुरेन्द्र काफले लेख्नुहुन्छ। सरकारले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयकमा विशिष्ट प्रकृतिका कार्यकारी तथा प्राविधिक पदमा सिधै करारमा सचिवसम्म नियुक्ति गर्न सकिने व्यवस्था गरेपछि सार्वजनिक प्रशासनमा तरंग पैदा भएको हो। विज्ञहरूले छटके प्रवेशले निजामती प्रशासन विथुलिन सक्ने आशंका व्यक्त गरेको उल्लेख गरिएको छ। कांग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मंचमा शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ भने लालपूर्जा छ अभिलेख छैन 26 वर्ष पुग्दा समेत मुक्त कमैयाका समस्या उस्तै शीर्षकमा जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा भने प्रोत्साहन भत्ता रोकिएपछि कर्णालीका चिकित्सक आन्दोलनमा उत्रिएको बारेमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई दिँदै आएको प्रोत्साहन भत्ता चालू आर्थिक वर्षदेखि रोक्ने निर्णय गरेपछि प्रदेशभरका चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
0: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धन आपूर्तिमा दबाव बढ़ेसँगै 7 राष्ट्रका प्रमुखहरूबीच छलफल भएको छ। विश्व बजारमा डिजलको मूल्य आकाशिएको छ। बेलायतमा डिजलको मूल्य पहिलो पटक प्रति लिटर 2 पाउण्ड पुगेको छ। पश्चिम एसियामा जारी युद्ध स्टेट अफ हर्मुज हुँदै तेल हुने निर्यात आपूर्तिमा अवरोध र अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतका बीचमा जी सातका नेताहरूले डिजेलको मूल्य घटाउन समन्वयात्मक कदम चाल्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दक्षिणी पूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ़नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ। सिंगापुर स्थित एक संस्थाले गरेको अध्ययनमा 2026 जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदन अनुसार 44.6% उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ़नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेका छन्। र रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी केभका निप्रो नदी लगायतका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
3: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले आज पाँच पटकको विश्व विजेता ब्राजीलसँग प्रतिस्पर्धा गर्दैछ। भारत र ब्राजील बीचको खेल कोलकाता स्थित विवेकानन्द युवा भारती क्रीडाङ्गणमा हुनेछ। यो सिनियर पुरूष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजील बीचको पहिलो भेट हो। खेलका लागि ब्राजीलको टोली कोलकाता पुगिसकेको छ। आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 अन्तिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वे सहित आईसीसी एक दिवसीय वरियताका शीर्ष 8 टोली स्वतः छनौट भइसक्यो। भारत न्यूजील्याण्ड पाकिस्तान अस्ट्रेलिया इंग्ल्याण्ड श्रीलंका अफगानिस्तान र बंगलादेश स्वतः छनौट भएका छन्। बाँकी चार स्थानका लागि 10 टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा वेस्ट इण्डिज र आयरल्याण्ड सहित विश्व क्रिकेट लीग दुईका शीर्ष चार टोली तथा विश्वकप छनौट प्ले अफबाट आउने चार टोली सहभागी हुनेछन्। हाल लीग दुईको शीर्ष चारमा स्कटल्याण्ड अमेरिका नेदरल्याण्ड्स र ओमान छन्। नामिबिया क्यानाडा नेपाल यूएई बटम फोरमा छन्। लीग दुईका केही श्रृंखलाहरू अझै पनि हुन बाँकी रहेको छ। र कड़ा मेहनत गर्दै पारा एथलेटिक्स खेलाड़ीहरू छन्। जापानको नागोयामा हुने पारा एसियाली खेलकुदका लागि एथलेटिक्सका सात खेलाड़ीले भाग लिनेछन् र अहिले उनीहरूले मेहनत गरिरहेको नायक पौडेलले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब बाढ़ीले बगाएका पुल र सड़क निर्माण कस्तो बनाउने भन्ने कुरा। भोटेकोशी बाढ़ीका कारण अत्यधिक रूपमा मानवीय क्षति भयो। पुल पुलेसा र सड़कमा पनि ठूलो क्षति पुगेको छ। अबको पुननिर्माणमा पुल र सड़क क्षेत्रमा के कुरामा ध्यान दिने हामीले इन्जिनियर कल्पना अधिकारीलाई सोधेका छौं।
6: बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त, होइन? बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ। अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोन नै भनेर, अब त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ। तर अब अहिले 80 मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन। यसलाई अध्ययन नै गरेर भन्नुपर्छ, किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त। त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो।
0: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार खोज्ने कामहरू जारी छ, होइन? त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ। यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन्, होइन? पुलहरू पनि भत्केका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त। यो हिसाबले चाहिँ अब तपाईँको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ, होइन? अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढ़ाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ, के देख्नु चाहिँ प्राविधिक रूपमा?
6: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने, हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि, बुझ्नु भयो नि? अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने? हामीले हाम्रो डिजाइन फिलोसफी होइन जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन त्यो बाढीले
7: बगाएको छ,
6: पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन। अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ होइन, अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने
7: संरचनाको मोडल चेन्ज गर्नु,
6: त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि जस्तो एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त, भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने भयो नि त, चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
7: होइन भनिसकेपछि गति र त्यसको जुन फोर्स होइन त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त त्यो बिस्तारै कम हुँदै
6: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन। अब चितवनमा ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, बीचमा पिलरहरू नराख्ने कि अब
7: नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने, अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, अब चाहिँ पुलको संरचना कस्तो बनाउने सड़कको बनाउँदा
6: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि प्री बोर्ड भन्छ हाई फ्लड लेभलदेखि ब्रिजको त्यो डेकसम्मको
7: जस्तो अहिले हामीले भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै भन्दा यो ठाउँको पुल जस्तो बन्नुपर्ने भन्ने कुनै
6: मुगलिङमा बीचमा पियर छैन एउटा हुन सक्ने भयो होइन,
7: मुगलिङ र पोखरा होइन त्यो जोड्ने त्यो बीचमा पिलर छैन,
6: बीचमा छैन अनि यो मालढुङ्गामै पनि त
7: मालढुङ्गामा
6: कालीगण्डकीमा पियर छैन, बीचमा पियर नराखेर बनाउन सक्ने धेरै तरिकाहरू छन्।
3: इन्जिनियर अधिकारीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: संघीय संसद अधिवेशन अन्त्य, राष्ट्रिय सभामा बिजनेसको अभाव, निर्वाचन प्रहरीको पोशाक खरीदका बारेमा संसदीय समितिले अध्ययन गर्ने,
3: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन, भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सड़क सञ्चालनमा,
0: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने, सिजबाट 4.5 अर्बको निर्यात, खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा,
3: विश्व बजारमा इन्धनको मूल्य बढ़ेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल, दक्षिण पूर्व एसियामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट 2 पुलमा क्षति भएपछि यातायात बन्द,
0: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजिल
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय गरिएको छ, र यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति जो राष्ट्राध्यक्ष गरिमा लेखिएको एउटा पोल जस्तो बनाइएको छ त्यहाँ टेक्न खोज्दा बीचबाट भाँचिएको छ, र भण्डारी जस्ता देखिने व्यक्तिको हातमा एउटा पक्मा पदक जस्तो पनि देखिन्छ जहाँ एमाले लेखिएको छ, गुटाध्यक्ष लेखिएको छ उक्त सील जस्तोमा, र पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति केही बोलिराखेको जस्तो देखाइएको छ, माथि चाहिँ यस्तो लेखिएको छ के गर्नु देशको सेवा गरेर धितै नमर्ने।
0: हस्तो प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्वको विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: महाचार महापहार
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार
3: यो दशैं तिहारमा

0: पद पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9869965998।
7: अहिले बिहानको 7 बजे

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
3: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
3: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
5: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नै भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
6: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
7: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
5: प्रोपाइटर ओम बहादुर कुलामी मगर मनिका कुलामी मगर सम्पर्क नम्बर 9869242544
7: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998 0848543998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475946698 96962998।
7: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित तीन अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
10: लक्षित लाभकारी कृषि उद्यमी वा 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
10: लक्ष्य 22 पटक।
7: स्वीकृत बजेट 88 लाख।
10: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
10: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
10: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
10: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
7: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
10: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
10: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
10: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
10: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
7: व्यावसायिक पशुपन्छी, मत्स्यपालन उत्पादन र प्रशोधन।
10: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
10: मौरी पालन व्यवसाय र मह प्रशोधन।
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
10: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
10: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
10: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
7: फलफूल प्रशोधन र बजारीकरण।
10: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
7: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
10: प्राङ्गारिक कृषि वस्तु निर्यात।
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
10: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
5: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारदिनु पर्यो माता।
6: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
5: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
6: त्यसो भए ध्यान दिएर सुन्ने।
7: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
6: सुन्नु भए त
5: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
8: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
9: रंग बहार रंग बहार,
10: बर्जर संगे उपहारे उपहार, बम्पर मा यामाहा रेजियार,
9: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेंट।

0: करता हूँ।
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
3: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
2: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
3: लक्ष्य 22 पटक।
2: स्वीकृत बजेट 88 लाख।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
2: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
3: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
2: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
3: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
2: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
2: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
3: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
2: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
3: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।

0: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम संचालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम संचालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू:
0: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
0: व्यावसायिक पशुपक्षी मत्स्य पालन उत्पादन र प्रशोधन,
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
0: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: मौरी पालन व्यवसाय र मह प्रशोधन,
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
0: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
0: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
0: फलफूल प्रशोधन र बजारीकरण,
1: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
0: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
1: प्राङ्गारिक कृषि वस्तु निर्यात,
0: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
1: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
0: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर धरिसक्यो उफ हैरान भए म त
2: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
3: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
1: प्रोप्राइटर ओम बहादुर पुलानी मगर मनिका पुलानी मगर सम्पर्क नम्बर 9869-2245-44
3: 9840-3778-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .rg.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुने, भोलिदेखि शुरू हुने कंग्रेसको 15 महाधिवेशनको पूर्व सन्ध्यामा पदाधिकारी संख्या थप्ने तयारी। सिन्धुलीको हरिहरपुर गढ़ीमा निशुल्क घाँसको बिउ र नेपियर बेर्ना वितरण हुँदै पछिल्लो 24 घण्टामा देशभर विभिन्न प्रकृतिका 21 विपदका घटना, 8 जना घाइते। नवलपरासीको दाउन्नेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, 10 जना घाइते। अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू। भारतको जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारी पक्राउ। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
0: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ़दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो 3 बजे केन्द्रीय कार्यालय बैठक बस्न लागेको रासपाका प्रवक्ता जगदीश खरेलका अनुसार आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुनेछ। बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार र 6 समिति सदस्य मनोनयन सम्बन्धमा, विभागीय प्रमुख र उपप्रमुख मनोनयन सम्बन्धमा, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा हामी आउँदैछौ अभियान सम्बन्धमा र मधेस प्रदेश संगठनको अडिट रिपोर्ट सम्बन्धमा आवश्यक छलफल तथा निर्णय गर्ने बताइएको छ। भोलिदेखि शुरू हुने कंग्रेसको 15 महाधिवेशनको पूर्व सन्ध्यामा पदाधिकारी संख्या थप्ने तयारी भएको छ। कंग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकामा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कंग्रेस नेताहरूले बताएका छन्। कंग्रेसको अहिलेको विधानमा सभापति 1, उपसभापति र महामन्त्री 2-2 तथा 8 क्लस्टरबाट 8 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय कार्य समितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ। विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने गरी 3 सहमहामन्त्री थपेको छ। मनोनयन हुने सहमहामन्त्रीमा 1 महिला अनिवार्य हुने भनिएको छ। उपसभापति र सहमहामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको हो। 35 वर्ष मुनिका युवाका लागि पनि सहमहामन्त्रीमा सीट छुट्याउने कंग्रेसको तयारी छ। केन्द्रीय कार्य समिति सदस्यमा 35 वर्ष मुनिका युवा 21 जना चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस, आर्य, थारू, मुस्लिम र पिछड़िएको क्षेत्रबाट 1-1 सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। कंग्रेसको 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 7700 प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। 14 महाधिवेशनमा 164 सदस्यीय केन्द्रीय कार्य समिति रहेकामा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्यीय पुर्याइएको छ। तीमध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन राजनैतिक दलहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ। निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलहरूसँग आयोगले शुक्रबार छलफल गरेको हो। आयोगले 24 राजनैतिक दललाई आमन्त्रण गरी आयोजना गरेको कार्यक्रममा निर्वाचन सुधारका विभिन्न विषयमा विस्तृत छलफल भएको जनाएको छ। छलफलमा निर्वाचनमा अधिकतम मतदाता सहभागिता सुनिश्चित गर्ने, बदर मत घटाउने, मतदाता नामावलीलाई थप शुद्ध र व्यवस्थित बनाउने, विदेश तथा अन्तर जिल्ला मतदानको व्यवस्था गर्ने लगायतका विषय प्रमुख रूपमा उठेका थिए। त्यस्तै निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा तथा राजनीतिक दल सम्बन्धी ऐन अनुसार दलहरूले गर्नुपर्ने कार्य लगायत समग्र निर्वाचन सुधारका विषयमा पनि छलफल भएको आयोगले जनाएको छ। राजनैतिक दलका प्रतिनिधिहरूले नेपालको संविधानले नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै स्थायी ठेगाना भन्दा बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकलाई समेत मतदानको अवसर उपलब्ध गराउनु पर्ने धारणा राखेका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभएको छ। विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरणमा सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तामाङले बताउनु भएको छ। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनुभयो। पछिल्लो 24 घण्टामा देशभर विभिन्न प्रकृतिका 21 विपदका घटना भएका छन्। ती घटनामा परि 8 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज 15 गते बिहानदेखि 16 गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढ़ी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपदका घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि 165 जना प्रहरी परिचालन गरिएको गरेको छ। विपद प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन्। प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा बढ़ी सर्पदंशका 7 घटना भएका छन्। यस्तै पहिरोका 5, बाढ़ीका 3, आगलागीका 2 तथा जनावर आक्रमणका 2 घटना भएका छन्। अविरल वर्षाका कारण 1 विपद घटना भएको प्राधिकरणले जनाएको छ। विपदका घटनाका कारण देशभर 2 चौपायामा क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार ती घटनाबाट करिब रू 12,000 बराबरको आर्थिक क्षति भएको छ। प्राधिकरणले विपदका घटना बढ़न सक्ने सम्भावनालाई ध्यान दिँदै जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन तथा आपतकालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ। धादिङ सदरमुकाम धादिङ बेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्के खोलाको पक्की पुल बाढ़ीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार मास्टर सड़क आज 5 घण्टा बन्द हुने भएको छ। सड़क मरमत सम्हारको काम गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सड़क खण्ड भएर सञ्चालन हुने सबै गाड़ीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ। बन्दको अवधिमा यात्री तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा धादिङ बेसी सुनौला बजार भोरले कोशी खोला फोसेटार कलेरीटार वा अरू वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले पार्टी एकपटक ठूलो षड्यन्त्रमा फसे पनि त्यसबाट महत्वपूर्ण पाठ सिकेको बताउनु भएको छ। उहाँले आगामी दिनमा त्यस्ता षड्यन्त्रमा पार्टी कहिल्यै नफस्ने ठुक्का गर्नुभयो। शुक्रबार रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टी जिल्ला समितिको पुनर्गठन तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी स्थापनादेखि नै विभिन्न षड्यन्त्र हुँदै आएको दावी गर्नुभयो। ती अनुभवबाट पार्टी थप सचेत र सुदृढ बनेको उहाँको भनाई थियो। उहाँले अब उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनैतिक शक्तिका रूपमा स्थापित गर्ने दावी गर्नुभएको छ। पुराना दलबाट केही भएन भन्दै विकल्पका रूपमा आएका नयाँ भनिएका राजनैतिक शक्तिहरूले समेत पछिल्लो करिब 6 महिनाको अवधिमा देशको नेतृत्व गर्दा जनतामा झनै निराशा र अन्यल देखिएको उहाँले टिप्पणी गर्नुभयो। अध्यक्ष घिसिङले रामेछापलाई पार्टीको आधार स्तम्भका रूपमा लिएर देश विकासको मूलालिटी नै परिवर्तन गर्ने योजना रहेको बताउनु भएको छ। आफू जन्मेको जिल्लाबाट पाएको माया र समर्थनप्रति आभार व्यक्त गर्दै उहाँले पार्टीको विस्तार योजनाको उद्घोष रामेछापबाट गरिएको बताउनु भएको छ। कार्यक्रममा विभिन्न राजनैतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो। कार्यक्रममा केन्द्रीय सचिवद्वय केदार खड्का र नरबहादुर कार्की केन्द्रीय सदस्यहरू तथा बागमती प्रदेश अध्यक्ष प्रवीण कुमार बल लगायत नेता कार्यकर्ताको उपस्थिति थियो। यसैबीच उज्यालो नेपाल पार्टी रामेछापको नयाँ जिल्ला अध्यक्षमा चिना लामा सर्वसम्मत चयन हुनुभएको छ। मन्थलीमा अध्यक्ष घिसिङको उपस्थितिमा सम्पन्न पुनर्गठनबाट अध्यक्ष उपाध्यक्ष सचिव उपसचिव र कोषाध्यक्ष सहित 75 सदस्यीय जिल्ला कमिटि सर्वसम्मत घोषणा गरिएको हो। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
6: उड़ान नंबर 7 बाहेक नेपाल भर का ज्येष्ठ नागरिक का उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक गोलन्जोर गांवपालिकवासी बिरामी उपचार में 15% र औषधि में 5% छूट को व्यवस्था। गोलन्जोर गांवपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
12: हजुरको रेडियो 102.1 मेगा
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। सिन्धुलीको हरिहरफुरगढी गाउँपालिकाले पशुपालनमा संलग्न कृषकलाई लक्षित गर्दै निशुल्क घाँसको बियो तथा बेर्ना वितरण गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अन्तर्गत हिउँदे जय बर्सिम घाँसको बियो तथा बहुवर्षीय नेपियर घाँसको बेर्ना वितरण गर्न लागेको पशु सेवा शाखा मार्फत सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि उद्यमी कृषि फर्म कृषि समूह तथा कृषि सहकारीलाई आवेदन पेश गर्न गाउँपालिकाले आह्वान गरेको छ। गाउँपालिकाको अनुसार सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात 2083 कार्तिक 3 गते भित्र आवश्यक कागजात सहित गाउँपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा आवेदन बुझाउनु पर्नेछ। अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिने पालिकाले जानकारी दिएको छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301/006/15/53 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी कावासोतीमा रहेको मध्यविन्दु अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका जाजरकोटको भेरिक नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्रीको मात्रै पहिचान खुलेको छ। अरू ज्यान गुमाएका 5 जनाको परिचय खुल्न बाँकी छ। भारतको उत्तराखण्डमा रहेको धौली गंगा जलविद्युत परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न शुरू गरिएको छ। बाँधमा थुप्रिएको सिल्ट हटाउन शनिबार बिहान 1 बजेदेखि 48 घण्टाको लागि बाँधका ढोका खोलिएको हो। एनएचपीसी लिमिटेड अन्तर्गत धौली गंगा पावर स्टेशनले शनिबार बिहान 1 बजेदेखि असोज 19 गते बिहान 1 बजेसम्म सिल्ट फ्लसिङ गर्न जनाएको छ। सो अवधिमा बाँधबाट पानीको बहाव बढ्ने भएकाले महाकाली नदीको जलस्तरमा समेत वृद्धि हुन सक्ने बताइएको छ। महाकालीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। प्रशासनका अनुसार असोज 17-19 गतेसम्म मात्रै नभई त्यसपछि पनि धौली गंगाबाट आएको पानीका कारण महाकालीको जलस्तर प्रभावित हुन सक्नेछ। शनिबार बिहान 6 बजे गरिएको मापनमा शारदा ब्यारेज वनवासमा महाकाली नदीको बहाव 40,569 क्युसेक मापन भएको छ। अहिले बहाव स्थिर रहे पनि धौली गंगाबाट छोडिएको पानी तल्लो तटीय क्षेत्रमा पुगेपछि नदीको बहाव थप बढ्न सक्ने प्रशासनले जनाएको छ। सम्भावित जोखिमबाट बच्न नदीमा माछा मार्ने, दाउरा संकलन गर्ने, फोटो तथा भिडियो खिच्ने लगायतका गतिविधिको लागि नदी किनार वा नदीभित्र नजान प्रशासनले अनुरोध गरेको छ। गैराती लमजुङ तनहुँ सहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला त्रिशुली जनमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रममा राष्ट्रिय समाचार भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुरू भएको प्रदर्शनका क्रममा प्रहरीले 700 जना भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ। राजधानी दिल्लीको जन्तर मन्तरबाट उनीहरू पक्राउ परेका बीबीसी हिन्दीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन शुरू गरेको, यसअघि अन्य स्थापित विपक्षी दलहरूले पनि आन्दोलन गरिरहेका थिए। प्रदर्शनमा आम आदमी पार्टी, विद्यार्थी संगठन, युवा कंग्रेस तथा नागरिक समाजका समूहहरू सहभागी भएका हुन्। आम आदमी पार्टीका केही नेता पनि पक्राउ परेका खबरमा उल्लेख छ। प्रदर्शनकारीले निर्वाचन आयोगको कार्यशैली र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन्। उनीहरूले मतदाता नामावलीबाट योग्य मतदाताको नाम हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्। अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा सम्बन्धी नियम कडा बनाएको छ। नयाँ व्यवस्था अक्टोबर दुई अर्थात हिजोदेखि लागू भएको छ। यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी समेत प्रभावित हुने देखिएको छ। नयाँ नियम अनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अस्ट्रेलियाभित्रैबाट पनि भिसा आवेदन दिन पाउने छैनन्। नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ। अहिलेको कोर्स पूरा हुन अझै 12 महिनाभन्दा धेरै समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन। कोर्स पूरा हुन 12 महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा मात्रै अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन्। नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट आवेदन दिनुपर्नेछ। यो नियम विद्यावरिधि अध्ययनरत विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने खबरमा उल्लेख छ। अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या झण्डै 3 लाखबाट घटाएर 2,25,000 पुर्याउने नीति अघि सारेको छ। र समाचारको अन्त्यमा खेल समाचार। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन्। यो खेल मिसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा नेपाली समयअनुसार बिहान 11:15 शुरू हुनेछ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र भारतले श्रीलंकालाई 124 रनले हराउँदै फाइनलमा पुगेका हुन्। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिबीचको खेललाई विशेष चासोका साथ हेरिएको छ। यस्तै सेमी फाइनलमा पराजित भएका बंगलादेश र श्रीलंकाले पनि काश्य पदका लागि अहिले खेलिरहेका छन्। टस जितेर श्रीलंकाले पहिला ब्याटिङ गरिरहेको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्र समितिको बैठक आज बस्दै आजको बैठकमा विशेष गरी संगठन विस्तार, आगामी स्थानीय निर्वाचनको तयारी र आन्तरिक मनोनयनका विषयमा छलफल हुने, भोलिदेखि शुरू हुने कंग्रेसको 15 महाधिवेशनको पूर्व सन्ध्यामा पदाधिकारी संख्या थप्ने तयारी, सिन्धुलीको हरिहरपुर गढ़ीमा निशुल्क घाँसको बिउ र नेपियर बेर्ना वितरण हुँदै पछिल्लो 24 घण्टामा देशभर विभिन्न प्रकृतिका 21 विपदका घटना, 8 जना घाइते, नवलपरासीको दाउनेमा बस दुर्घटना, 6 जनाको ज्यान गयो, 10 जना घाइते। अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाई, हिजोदेखि नयाँ नियम लागू, भारतको जन्तर मन्तरबाट 700 भन्दा धेरै प्रदर्शनकारी पक्राउ, र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनी समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि पाइने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नबनाऊ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
7: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
6: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 0845410043 9863023422
8: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा

को सान लोक संगीत को नया पहचान नेपाली लोक संगीत प्रेमीहरुका लागि एउटा नया तरंग एउटा नौलो धमाका सिन्धुली को माटोबाट सिंगै नेपाली संगीत को बजार तताउन आइसकेको छ बिल्कुलै नया लोकदोहरी को शैली सिन्धुली को राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन सुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन सुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हजुरले दुःख गरेर कमाएको पैसाले बनाएको घर पनि आफै भूकम्पले बताइदिए। यही बेलामा चाडपर्व आइरहेछ, भत्किएको घर अनि कसरी हजुर बिना चाडपर्व मनाउनु, त्यसले हजुर जसरी पनि मनाए।
1: चिन्ता नमान रन्जू, हाम्रो घर मात्र होइन धेरैको घर भत्किएको छ, म पनि तिम्रो आँसु देख्न कहाँ सक्छु, आउँछु निकाली यो दसैँमा।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402939, 0485402933 र 98540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनाव
5: अहिले बिहानको 10 बज्यो।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

करणी हार्दिक स्वागत गर्दै कार्यक्रम लोकको शैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहन्छौं। आज शनिबारको बसाई छ, हामीले तपाईँकै आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू सुन्छौं। तपाईँले 0840 40 0026 मा सहभागिता जनाउन सक्नुहुन्छ। साथै तपाईँ यो समय उकाली उरारी डेस्ट गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा विचार र माइला गीतहरू राख्दै कार्यक्रमको यो 1 घण्टा बिताउनेछौ भने हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप्तामा कुश एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। साथै तपाईँले कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ भने यति बेला प्रविधि संयोजनमा रहेर मलाई साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौ एकदमै मिठो रमाइलो गीत, त्यसपछि आउँछौ तपाईँ भने फोन डायल गर्दै गर्नुहोला।

0: कार्यक्रममा राखिने एकदमै मिठो गीत मञ्चनगीत रहेको थियो, सुख दुःख भए पनि भन्दै हुनुहुन्थ्यो विष्णु माझी वृश्चिक खड्काको आवाजमा रहेको यो दशैंको गीत राखेर कार्यक्रम लोकशैलीको शुरूआत गरिसकेका छौं। पालो तपाईँको रहेको छ, आज चाहिँ तपाईँले आफ्नै आवाजमा गीत सुनाउनु पर्ने हुन्छ। 0440400026 को नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले प्रत्यक्ष सम्पर्कमा जोडिएर कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हरियो,
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते, नमस्कार। हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ? जानु काजीको खबर के छ हिजो र आजमा, सुनाउनुहोस् न।
1: हजुर,
0: हिजो र आजमा तपाईँको खबर के छ नयाँलाई भन्नुहोस् भने?
1: मेरो खबर ठिकै छ भन्नुपर्छ दिदी, हजुरको के छ?
0: मेरो पनि एकदम ठिकै छ, यस्तै छ। हिजो चाहिँ मजाले घाम लागेको थियो, आज कतै बादल कतै घाम, यस्तै यस्तै छ भन्नुपर्छ है।
1: हजुर, पक्कै पनि
0: त्यता पनि मौसम त्यस्तै त्यस्तै होला।
1: हजुर दिदी, त्यस्तै छ भन्नुपर्छ।
0: ल, अनि खाना खानु भयो कि बाँकी छ?
1: मेरो बाँकी छ दिदी, हजुरको बाँकी छ।
0: मेरो भइसकेको छ है त।
1: हजुर,
0: अनि अरू त सबै ठिकै छ भन्दैछ। हामी कार्यक्रमतर्फै लागौँ, आज गीत सुनाउनु पर्ने हुन्छ
1: दिदी।
0: हजुर, यो कार्यक्रममा चाहिँ लोकगीत मात्रै गाउन पाइयो, अरू गीत गाउन पाइएन है त।
1: दिदी
0: ल, सुरु गर्नुहोस्।

0: लाइदिनीले त्यो गीत गाउनु भयो नि यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् उनले बसेन पनि आउनुहोस् अहिलेको लागि भने हामी छोड्छौँ है नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानुका मगरजी सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ पालो तपाईँको फटाफट फोन गर्न सक्नुहुन्छ साथी तपाईँले आफ्नै आफ्नो गीतहरू सुनाउनु पर्ने हुन्छ दिवलहरूको साथी सम्पर्कमा स्वागत गर्छु हेलो
1: हेलो

0: Namaste, namaskar.
1: Namaste, namaskar. Yo mei to Sri Lavaz ko saath ma aunu bhayo. Kahan dekhi ko boldai hununcha?
0: Hajur, ma Sindhuli Sinkonyabata, Anita Tamani.
1: Anita ji, ekdamai mitho geet gaunu bhayo ta hai.
0: हजुर खै अब धेरै मिठो त नभन्नु खै घाटा पनि भएर चाहिँ एक्सरे गयो भन्नुपर्छ है दिदी हजुर
1: कता कता गयो अनिता चाहिँ
0: हजुर एक्सरे गयो हल्का अनि फोन गरेर एकैसालमा लाग्यो एकदम खुसी छु भन्नुपर्छ दिदी हजुरसँग बोल्न पाउँदा अनि हजुर लगायत रामसाडातिर के छ सुनाउनु
1: म लगायत रामेश्वरतिरको पनि एकदमै ठिक छ यता अब बादल लाग्छ कहिले कहिले घाम लाग्छ मौसम समग्रमा ठिकै छ साथसाथै मेरो खबर पनि ठिक छ रामेछापको बस्तीतिर पनि ठिकै नै छ भन्नुपर्छ खासै त्यस्तो नयाँ परिवर्तन चाहिँ अहिलेसम्म केही पनि छैन आएता
0: हजुर हजुर यतातिर पनि त्यस्तो नै भइरहेको छ भन्नुपर्छ दिदी हजुर अब हिजो अस्ति दिनहरूसम्म घाम लागिरहेको थियो अनि जो दिनको तिनबाट चाहिँ अब बेलुका पानी पनि पर्यो हल्का अनि घाम पनि त्यति लागेको छैन अब यतातिर पनि त्यस्तो छ भन्नुपर्छ है अनि खाना खानु भयो हजुरले
1: मेरो खाना भइसकेको छ अब हाम्रो अनिताजीले चाहिँ यति नै गीत गाउनुहुन्छ कि अर्को पनि गीत गाउनुहुन्छ त
0: हजुर आजको बसेमा चाहिँ यति नै भन्नुसक्छ है अब फेरि सम्हाल्छ भने अब जिउले कसरी गरेन नि त आजलाई चाहिँ यति नै भन्नुसक्छ है
1: ल आजलाई यति नै गाइदिनु भयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु दसैँको गीत गाउनु भएको छ अब दसैँ नजिकिरहेको छ त्यो हुँदाखेरि दसैँका गीत सङ्गीतहरू बजिरहेका छन् कति रमाइला गीत सङ्गीत छन् कति मार्मिक गीतहरू छन् कति कमेरी गीत सङ्गीत छन् सबै खालका गीत सङ्गीत कार्यक्रममा बजिरहेका छन् सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौँ आए त नमस्ते नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी हुनुहुन्थ्यो उहाँले मेचो नि मनसुने रोयो गाम बेचे भन्ने बोलको गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको आजको विषयमा चाहिँ हामीले फटाफट धेरै साथीहरूको आवाजमा गीतहरू सुन्छौ 048-40-40-0026 नम्बर तपाईँको लागि भने खुल्ला छ यदि बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्ते
1: नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: म बोल्दैछु रमेश बर्खालीबाट अप्सरा नेपाल
1: अप्सराजी के छ खबर
2: ठिकै छ दिदी के छ भन्नु
1: मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ मन्थली आयो भने भेट हुन्छ है अप्सराजी
2: भेट भयो नि
1: ठ्याक्कै कहाँनिर हुनुहुन्छ हाम्रो अप्सराजी मन्थलीको कुन ठाउँ भन्नुहोस् त
2: मन्थली यता देवकोटा चौकतिर हो
1: देवकोटा चौकतिर देवकोटा चौकमा त म अस्ति पनि थिएँ ल ठिक छ त्यसो भए हामी भोलि भेट्नुपर्छ है अप्सराजी ल साँच्ची भनेको नि फेरि मैले
2: साँच्ची त भने त भेट्नु पर्छ नि
1: ल म भोलि बिहानतिर त्यतै हुन्छु है त त्यसो भए
2: हुन्छ
1: ल अब अप्सराजीसँग भोलि भेटाउने भयो आज मिठो आवाजमा गीत सुनौ न त
2: हजुर
1: आज चाहिँ मिठो आवाजमा मिठो गीत सुनाउन भने
2: कुन गीत हो
1: लु गीत गाउनु पर्छ अप्सराजी
2: लोकगीत
1: हजुर
2: ए हजुर

0: यति नै भन्नु भयो गीत गाउनु भयो यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौँ है नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अप्सरा नेपालीजी मन्तलीबाट भन्दै हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु तिनजना साथीले गीत गाइसक्नु भएको छ पालो तपाईँको रहेको छ मात्रै लोकगीत गाउनुपर्छ है साथीहरू तपाईँ कार्यक्रममा आइसकेपछि चाहिँ कार्यक्रम लोकोशैलीमा लोकगीत गाउनुहोला सुनाउनुहोला सुन्नुहोला होइन धेरै साथीहरूले यो समय सुनिराख्नु भएको छ भन्ने आशा लिएका छौँ यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो
1: हजुर दिदी नमस्कार
0: नमस्कार हजुर आवाज कतादेखि होला
1: बिटिजोरबाट सरस्वती थापा मगर
0: बेटीजोरतिर हिजो आज व्यापकै रेडियो सुन्नुहुन्छ जस्तो छ है
1: हजुर सुन्छु दिदी
0: सधैँ सुन्नुहुन्छ
1: हजुर
0: ल ठिक छ सुन्नुपर्छ है त
1: हुन्छ दिदी
0: अनि के छ खबर हिजो र आजमा के फरक छ के हुँदैछ भन्नुहोस्
1: नै दिदी खासै फरक त छैन उस्तै हो दिदी
0: उस्तै हुनुहुन्छ
1: हजुर
0: म त हिजो र आजमा फरक छु त फेरि
1: हजुर बेला बेलामा त हुनुपर्छ
0: फरक चाहिँ कसरी हुने त भन्नुहोस् न
1: है दिदी
0: बेला बेला हुनुपर्छ भन्नुभयो हाम्रो सरस्वती चाहिँ फरक नभएको भए त यस्तो त भन्नु हुन्थेन होला
1: हजुर छैन भएको
0: सधैँ उस्तै हुनुहुन्छ ल ठिकै छ त्यसो भए म पनि उस्तै उस्तै छु जता हेरेँ नि त्यस्तै त्यस्तै छ भने जस्तो म अनि त्यस्तै छु उस्तै छ सबै ठिकै छ है त
1: हजुर दिदी
0: अनि खाना खानुभयो कि बाँकी छ
1: हजुर मेरो सक्यो अनि दिदीले खानुभयो
0: मेरो पनि भइसकेको छ कार्यक्रम मजाले सुन्दैछु भन्नुभएको छ आउनुभयो खुसी लाग्यो हरेक दिन यो आवाज सुन्न पाउँदा हामीलाई पनि एकदम धेरै खुसी लाग्छ
1: हजुर दिदी
0: सरस्वतीजी
1: हजुर दिदी
0: ल म चाहिँ एउटा मिठो गीत गाउनु पर्ने हुन्छ है त
1: हुन्छ दिदी म थोरै प्रयास गर्छु
0: ल सुरु गर्नुहोस्
1: हुन्छ दिदी धेरै

0: हजुर दिदी यति नै
1: ल सरस्वतीजी एकदमै मिठो गीत गाउनुभयो यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु गीत संगीत सुन्नुहोला यसै गरी हामीलाई साथ दिनुहोला सधैँभरि आउनुहोला भन्दै अहिलेको लागि हामी छुटौ
0: हस्
1: हुन्छ दिदी नमस्कार हस् नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सरस्वती थापा मगरजी सिन्धुलीको तीन कन्याबाट हुनुहुन्थ्यो उहाँले मिठो गीत गाएर कार्यक्रमबाट छुटिसक्नु भएको छ यति बेला भने हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्छौं गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98-54-0141-575, 98-41-96-0669, 98-64-14-17-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे।
7: जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

बाजुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिँगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् अनि मन परे ढुक्कले शेयर गर्नुहोस्।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर।
0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज

0: अन्ठानब्बे सत्ताइस सतासी बीस बयासी प्रशंसा सोसल सुन चाँदी पसल रामेछाप नगरपालिका आठ तल्लो बजार रामेछाप।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर अन्ठानब्बे उनासत्तरी बाइस पैतालिस चौवालिस,
3: अन्ठानब्बे चालिस सैतिस अठहत्तर तिरानब्बे। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका तीन ग्वालटार सिन्धुली।
4: रंगबहार रंगबहार
5: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
4: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: बर्जर पेन्स।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
6: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त अन्ठानब्बे पाँच चालिस चालिस दुई तिन नौ।
8: कति रे अन्ठानब्बे पाँच चालिस अनि
6: अन्ठानब्बे पाँच चालिस चालिस दुई तिन नौ, फोन नम्बर चाहिँ शून्य अडचालिस पाँच चालिस दुई तिन नौ,
8: जिरो अडचालिस पाँच चालिस दुई तिन नौ।
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
8: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
10: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
11: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
10: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ, त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
11: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं।

0: सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

Carrega Maraca, eu dei me ter grito e associando sobre o que você do Santo Orfo Goiú, que são posse e firme aí seguir casa, mas तपाईंकै आवाजमा रमाइला लोकगीतहरू सुनिरहेका छौ। 048-40-40-26 को नम्बर तपाईंको लागि खुल्ला रहेको छ। तपाईं देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई के साथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ। यति बेला फेरि पनि सम्पर्कमा कोही साथी हुनुहुन्छ को हुनुहुन्छ भन्दै थिए हुनुहुन्न भन्दै हुनुहुन्छ, ठिकै छ। साथी आउनुहुन्छ भने हामी सहभागितामा आउनेछौँ। यदि हुनुहुन्न भने पनि तपाईँका फेसबुक कमेन्टहरू वाचन गर्छौँ। अब चाहिँ धेरै साथीको कमेन्टहरू पनि यो समय प्राप्त भइरहेको छ। यति बेलाको वर्षाईमा हामीलाई कमेन्ट प्राप्त भएको छ। हुनुहुन्छ साथी, म तपाईँकी कमेन्टहरू वाचन गर्ने प्रयत्न गरिरहेको छु। यति बेलाको विषयमा पहिलो कमेन्ट प्राप्त छ रामजी घिमिरेजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार, सुन्दैछु है बागमती प्रदेश तीनबाट भन्दै हुनुहुन्छ। दानु प्रिटीजीले हेलो गुड मर्निङ नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट। जन्मदिनको धेरै धेरै शुभकामना अमृत कुरुङबाङलाई चाहिँ भन्दै हुनुहुन्छ। उहाँलाई जन्मदिनको हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना। त्यसै गरी संगीता लामा संगीताजीले पनि गुड मर्निङ नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है दोलखाबाट भन्नुभएको छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है सालुबाट। बोबोत्नी गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी डेनिस देवानजीले पनि हेलो दिदी नमस्ते शिवार भाई, म दिवान दिवान बिरतामुर जापा हाल चाहिँ रोमानियाबाट कार्यक्रम सुन्दैछु। सन्जु शेर्पाजीलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। सन्जुजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ। त्यसै गरी सत्यकुला ईशाहराजीले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यस्तै जनक रोजाली मगरजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ भारतबाट भन्दै हुनुहुन्छ। अब बज्ने गीत सबै सबैको लागि समर्पण गर्छु भन्नु भएको छ भने सिम्पल सरिनाजीले पनि हेलो दी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु है अमृत कुरुङबाङलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँलाई फेरि पनि हाम्रो तर्फबाट जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्न चाहन्छौ। मिडिया प्रेमी राई अनिसाजीले पनि अब बज्ने गीत सबैको लागि है भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ हिक्मत चाहेजी, उहाँ पनि लेख्नुहुन्छ शुभ प्रभात नमस्कार, सन्चै हुनुहुन्छ हजुर रेडियो परिवारको लागि भन्दै हुनुहुन्छ। म चाहिँ हिक्मत चाहे मुम्बईदेखि कार्यक्रम सुन्दैछु, सम्झना छ हजुरलाई। श्रीराज दाईलाई पनि, मिलन भण्डारी, जीवन कार्की, उमा थुङ्गेल, माधव थुङ्गेल, बैरे भगवती बडुवाल भान्जे, राजकुमारी केसी लगायत कार्यक्रम सुनेर बस्ने सबैको लागि भन्दै हुनुहुन्छ। आशिका क्याप्साकी मगरजीले पनि गुड मर्निङ छ है दिदी, कार्यक्रम सुन्दैछु, राम्रो लाग्छ कार्यक्रम चाहिँ, काठमाडौँबाट सुनेको छु, अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। मनोज सुन्दास जीले पनि हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको, म पनि कार्यक्रम सुनिरहेको छु है सिन्धुलीको झाँगा झोली रातमाट बजारबाट, अब बस्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। मेलिसा जोगेजीले पनि लेख्नु भएको छ, हेलो दिदी दर्शन नमस्ते, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको हिर्देङबाट, रिया योगी हो, सबैलाई मिठो माया अनि सम्झना भन्न चाहन्छु, मिल्छ भने रोयो गान्धीजी भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ हाम्रो प्राविधिक मित्रले बजाउनुहुनेछ है। त्यसै गरी कल्पना साङपाङजीले पनि गुड मर्निङ नमस्ते है नाना, मेरो प्यारो मान्छे दिलफाले शर्मिला भाइलाई चाहिँ स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ। उहाँले मामु अञ्जना यात्री प्यारे साङपाङलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना, त्यसै गरी बाबा विनोद साङपाङलाई पनि धेरै माया भन्दै हुनुहुन्छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु। टेक बहादुर पुमाजी पनि लेख्नुहुन्छ, सञ्चालिकाजीमा नमस्कार, शुभ बिहानी सुन्दैछु है कार्यक्रम, उदयपुर चौधरी नगरपालिका बेल्टार राइटोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनेको छु, हजुरको रेडियो व्यक्ति दुई थोप लेख मेगा हर्ज सुनेर बस्नुभएका सबैको लागि चाहिँ दसैँ तिहार र छठको शुभकामना भन्दै हुनुहुन्छ।
उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। तुलसी के सिलुरीजी पनि लेख्नुहुन्छ, नमस्ते हजुर, के छ खबर? कार्यक्रम सुन्दैछु है, म पनि दैलेखबाट जब बस्ने गेद सबैको लागि ल भन्नुभएको छ। बुद्ध वज्राचार्यजीले पनि लेख्नु भएको छ, लोक सांगीतिक अभिवादन ललिता आशिषलाई भन्दै हुनुहुन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै श्रीराज सर, सम्झना खड्गे हजुरको रेडियो सुनेर बस्ने सम्पूर्ण मित्रलाई पनि अब बस्ने गीत मार्फत चाहिँ सम्झेको छु है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्न चाहन्छौ। हाम्रो रियाजीले चाहिँ गीत सुन्न चाहनु भएको थियो, उहाँले भन्नुभएको गीत हामी मिल्छ भने बजाउँछौ। उहाँले रोयो गाम बेसी भन्ने बोलको गीत बजाइदिनु न ल भन्नुभएको छ, ठिक छ, हामी दसैँको रमाइलो गीत राख्छौँ है त रियाजी, यहाँले भन्नुभएको गीत पनि समाप्त कार्यक्रममा राख्छौ। यति बेलाको बसाइमा कार्यक्रममा बस्छ एकदमै मिठो गीत, त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम में राख्यौ यो गीत त्यसपछि हामी आइसकेका छौं लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिन लागिसकेको छ अब कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तपाईँका केही कमेन्टहरू छन् वाचन गर्दै विदा हुन्छु यति बेला सुमित किराँतजीले भने लेख्नुहुन्छ गुड मर्निङ नमस्कार हजुर खाना खानुभयो त म काठमाडौँको बौद्ध जोर पार्टीबाट सुमित सुनवार किराँत कार्यक्रम सुन्दैछु है धेरै मनपर्छ अब बज्ने गीत सबै सबैको लागि भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ तपाईँका कमेन्टहरू वाचन भइसकेको जस्तो पनि लाग्छ सम्भव तिनजेलसम्म तपाईँले हामीलाई पठाउनुभएका कमेन्ट मैले वाचन गरेर सघाइसकेको छु र आजको कार्यक्रमको समय पनि सकिसकेको छ आजको कार्यक्रममा हामीलाई चारजना साथीले गीत सुनाउनु भएको थियो जानुका मगर अनिता तामाङ अप्सरा नेपाली त्यसै गरी सरस्वती थापा मगर हुनुहुन्थ्यो उहाँहरू सबैलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथी तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्दै कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु साथसाथै कार्यक्रम लोककोशेली अवधिबाट बजेका मिठा गीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा रोयो गाम्बेसे विष्णु माझीको आवाजमा रहेको गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसाय भाषा म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हौस् त नमस्ते।

0: अहिले बिहानको 11 बजे
1: हजुरको रेडियो

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो 3 बजे काठमाडौँको वनस्थल स्थित घण्टीघरमा बैठक बस्न लागेको। बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयनबारे छलफल हुने राष्ट्रपतिले जनाएको छ। त्यस्तै विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने हामी आउँदैछौ अभियान तथा मध्य प्रदेश संगठनको अडिट रिपोर्ट बारे पनि छलफल हुनेछ। बैठकमा विविध विषय समेत कार्यसूचीमा राखिएको राष्ट्रपतिका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशनमा 30 जना स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क तयार गरिएको छ। हेल्थ डेस्क मार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ। महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर केदार नरसिंह केसीका अनुसार महाधिवेशन स्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ। 5 स्टल रहने हेल्थ डेस्क मार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिनेछ। कंग्रेस केन्द्रीय सदस्य समेत रहेको डाक्टर केसीले हेल्थ डेस्क 2 शिफ्टमा सञ्चालन हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार डेस्कमा 8 जना चिकित्सक, प्यारामेडिक्स तथा नर्सहरू रहनेछन् भने ब्लड प्रेसर, सुगर, सिटामोल, जीवनजल, घाउ चोटमा प्रयोग हुने औषधि लगायत निशुल्क प्रदान गरिनेछ। यसै गरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धरामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको छ। त्यसका लागि महाधिवेशन स्थलमा नै 2 एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ। यसै गरी रातिको समयमा समेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा अन कल ड्यूटीको व्यवस्था समेत गरिएको छ भने होटलमा रहेको अवस्थामा समेत प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गरिने प्रबन्ध गरिएको डाक्टर केसीले जानकारी दिनुभएको छ। नेपाल स्वास्थ्यकर्मी संघकी उपमहासचिव शोभा उप्रेती खरेलले हेल्थ डेस्कमा आयुर्वेद र एलोप्याथिक दुवै सेवा उपलब्ध हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार अत्यावश्यक औषधि हेल्थ डेस्कमा उपलब्ध हुनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समिति, भेरी अस्पताल विकास समिति र डडेलधुरा अस्पताल विकास समितिमा नयाँ अध्यक्ष नियुक्त गरेको छ। मन्त्रालयको निर्णय अनुसार सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्षमा मूलकर्ण थापा नियुक्त हुनुभएको छ। थापाको नेतृत्वमा वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधिको उत्पादन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। त्यस्तै भेरी अस्पताल विकास समितिका अध्यक्ष पदमा लक्ष्मण सिद्धल नियुक्त भएका छन्। भेरी अस्पताल विकास समिति गठन आदेश 2076 दफा 3 को दफा 2 को खण्ड क बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी 10 जना उम्मेद्वारलाई अन्तर्वार्ताका लागि छनौट गरेको थियो। विज्ञ टोलीले अन्तर्वार्तामा उपस्थित 10 उम्मेद्वारको मूल्याङ्कन गरी सिद्धलाई सिफारिश गरेपछि मन्त्रालयले उहाँलाई नियुक्त गरेको हो। यसै गरी डडेलधुरा अस्पताल विकास समितिका अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा लिएको छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँको लागि छुटेको प्रदेश 301/006/15/53 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको। घाइतेलाई उद्धार गरी मध्यबिन्दु अस्पताल डण्डामा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेहरूमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का 1 जना पुरूषको पहिचान खोलेको छैन। बसमा 18 जना थिए। 2 जनाको अवस्था भने सामान्य छ।
देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल देशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। कोशी गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी मधेस बागमती प्रदेशको तराई भूभागका केही स्थानमा उसु लागेको छ। आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको वर्षा को सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा बिहानी पख उसु लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। फ्रान्समा विद्यार्थीको आन्दोलन चर्किएको छ। विभिन्न विश्वविद्यालयका विद्यार्थीले हिजो विद्यालय परिसर बाहिर आगजनी गरेका छन्। त्यस क्रममा प्रहरीसँग झडप समेत भएको छ। अघिल्लो हप्तादेखि शुरू भएको विद्यार्थीको आन्दोलनका कारण देशभरका 560 भन्दा धेरै उच्च माध्यमिक विद्यालयमा पढ़ाई प्रभावित भएको त्यहाँको शिक्षा मन्त्रालयले जनाएको छ। पेरिस क्षेत्रबाट शुरू भएको आन्दोलन केही दिनमै देशभर फैलिएको। विद्यार्थीहरूले लामो कक्षा समय, अपर्याप्त भौतिक सुविधा, अत्याधिक गर्मी भएका कक्षा कोठा तथा शिक्षक र पाठ्य पुस्तक अभाव लगायतका समस्या उठाएका समाचार संस्था एएफपीले जनाएको छ। सरकारले विद्यार्थीले उठाएका केही माग जायज रहेको स्वीकार गरे पनि आन्दोलनका क्रममा भएकाको घटनाको आलोचना गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्सले इंग्ल्याण्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउण्डर तथा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डका खेलाड़ी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्यूजील्याण्डका जिमी निसान र पाकिस्तानका इफ्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एक दिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको T20 विश्वकपमा उपाधि जित्दा उहाँ इंग्ल्याण्डका उपकप्तान थिए। तीनवटै ढाँचामा इंग्ल्याण्डको प्रतिनिधित्व गरेका अली टेस्ट क्रिकेटमा 3000 भन्दा धेरै रन र 200 भन्दा बढ़ी विकेट लिने खेलाड़ी मध्ये पर्छन्। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्दै सन् 2021 र 2023 उपाधि जितेका थिए। जनकपुर एनपीएलको पहिलो सिजन विजेता टोली हो। हवस् त, बिहान 11 बजे हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुत राज महत्त्व यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: గర్భనునకు లాగి రాడ్ సిమెంట్ జోస్తా పాతా చైని కాబట్టి ఉలా ఫిరియు మంచలి మట్టిస్తురాం రాజుకు పోషల్ చెక్కా ఉలా బతి
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर भेडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845 40 682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-540-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
7: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 047-590-466 98-692-65-998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यहीँ गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन।
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मिर्गौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
0: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
0: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
0: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै। सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारबाट फर्केका युवालाई विशेष प्राथमिकता। G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति। र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने, एसियाड क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। नेपाल खबरमा अब पूरा खबर। गएको असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी, पहिरो र नदी कटानबाट अवरूद्ध म्याग्दीको बेनी र मुस्ताङको जोमसोम सड़क सञ्चालन हुन सकेको छैन। मुख्य चाड़पर्व र सुर श्राद्ध चलिरहँदा सबैभन्दा धेरै स्याउ खपत हुने यो बेला सड़क अवरूद्ध हुँदा मुस्ताङको स्याउ उत्पादक किसान र व्यापारी सबैभन्दा धेरै मर्कामा परेका छन्। म्याग्दी क्षेत्रमा भएको सड़क अवरूद्धका कारण त्यसको प्रत्यक्ष असर स्याउको ढुवानीमा परेको छ। यसबाट स्याउ उत्पादन गर्ने किसान चिन्तामा परेका छन्। अहिले मुस्ताङका बारी तथा बगानमा स्याउ पाकेको छ। म्याग्दीको राहुघाट, बैसरी, सिरुबारी, भिरकाँडे, पोखरी बगर, नैनी बगर, तातोपानी र खामभित्ता लगायत ठाउँमा सड़क संरचनामा क्षति पुगेको एक हप्ता भइसकेको छ। मुस्ताङमा औसत वार्षिक 7,000 मेट्रिक टन स्याउ उत्पादन हुँदै आएको छ। घरबझुङ 5 डुम्बाका किसान कर्म गुरूङ सड़क अवरूद्ध भएकोले उत्पादन गरेको स्याउ बजार पठाउन नपाएको गुनासो गर्नुहुन्छ। कृषि विकास कार्यालय मुस्ताङका प्रमुख डाक्टर लालमणि अर्यालले अहिले सड़क बन्द भएकोले किसानलाई स्याउ नटिप्न सल्लाह दिएको बताउनुभयो। बेनी जोमसोम कोरला सड़क आयोजना प्रमुख तेजस्वी शर्माले बाढ़ी र पहिरोबाट धेरै ठाउँमा क्षति भएकोले सड़क खुलाउन अझै एक हप्ता लाग्न सक्ने बताउनु भएको छ। उहाँले सड़क विभाग निर्देशनालय पोखराले सड़क खुलाउन सबै संयन्त्र परिचालन गरेको जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क अवरूद्ध हुँदा उत्तरको छिमेकी देश चीनसँग सड़क सम्पर्क जोड़ने महत्वपूर्ण कोरला नाकाबाट हुने आयात निर्यात समेत प्रभावित भएको छ। यसैबीच बाढ़ी पहिरोको कारण 6 दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रे र चामे गाउँपालिका 5 कोत्रोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क योजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। यस्तै बाजुराको मार्तडी कोल्टी सड़क पनि 3 महिनापछि सञ्चालनमा आएको छ। वर्षा लागेसँगै असार 3 हप्तादेखि यो सड़क अवरूद्ध थियो। 3 महिनापछि सड़क खुलेसँगै जनजीवन सहज भएको छ। साथै बाजुराको पूर्वी उत्तरी क्षेत्रमा उत्पादित स्याउको ढुवानी पनि सहज हुन थालेको छ। कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढ़ीनन्दा नगरपालिका, जगन्नाथ स्वामी कार्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न ठाउँमा झण्डै 375 हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोहलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301006K1553 नम्बरको बस आज बिहान पाउने 4 बजे महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेहरूमा जाँजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँके कोहलपुर 10 55 वर्षीय केन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का 1 जना पुरूषको पहिचान खुलेको छैन। घाइतेहरूको मध्यविन्दु अस्पताल डण्डामा उपचार भइरहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम ल्याएको छ। कृषि उद्यमीका लागि ल्याइएको यो कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिंचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार पारेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनमा पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन, व्यवस्थापन तथा संचालन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको बताउनुभयो। उहाँका अनुसार दिग्दर्शन मार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फार्म, संस्था वा समूहलाई छनौट गरी कार्यक्रममा समावेश गरिनेछ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइने विभागका उपमहानिर्देशक देव स्याम्बोले बताउनुभयो। दिग्दर्शन अनुसार तरकारी तथा फलफूल, मसला बाली, बिउ उत्पादन तथा नर्सरी, अन्य नगदी बाली, पुष्प खेती, जड़ीबुटी, माछा पालन तथा घाँस र पशु चारा उत्पादनलाई प्राथमिकतामा राखिने भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, काठमाडौँ उपत्यकामा 3500 प्रहरी परिचालन हुने लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क संचालन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुख्य चाड़पर्व दशैं तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना लागू भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत काठमाडौँ उपत्यकामा 3,500 भन्दा धेरै प्रहरी परिचालन गरिने भएको छ। हिजो शुक्रबारदेखि शुरू भएको विशेष सुरक्षा योजना आउँदो कार्तिक 30 गतेसम्म 45 दिनका लागि तय गरिएको हो। यो योजनाले शान्ति सुरक्षा थप सुदृढ र अपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य छ। पर्वका बेला धेरै गाउँघर जाने हुँदा काठमाडौँमा घर खाली हुने, बजारमा भीड़भाड़ बढ़ने र चोरी लुटपाट दुर्घटना जस्ता चुनौतीलाई ध्यानमा राखेर विशेष योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। अब विदेशको खबर। इन्धनको बढ़दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। G7 देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स अनि यी देशहरूको बैठकमा युरोपेली संघ ईयूको पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की डोनाल्ड ट्रम्पले दिँदै आउनु भएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने उल्लेख गर्नुभएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्ड्सले इंग्ल्याण्डका मोइन अलीलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। पूर्व अलराउण्डर तथा दुई पटकको विश्वकप विजेता इंग्ल्याण्डका खेलाड़ी अली यो सिजनका लागि जनकपुरमा आबद्ध भएका हुन्। जनकपुरले यसअघि हरमित सिंह, न्यूजील्याण्डका जिमी निसम र पाकिस्तानका इक्तिखार अहमदलाई अनुबन्ध गरिसकेको छ। अली सन् 2019 घरेलु मैदानमा एक दिवसीय विश्वकप जित्ने इंग्ल्याण्ड टोलीका सदस्य थिए। सन् 2022 अस्ट्रेलियामा भएको टी20 विश्वकपमा उपाधि जित्दा उनी इंग्ल्याण्डका उपकप्तान थिए। उनले सन् 2024 अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। जनकपुर एनपीएलको पहिलो सिजन विजेता टोली हो। र जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तानले खेलिरहेका छन्। निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको छ। पाकिस्तानले 212 रनको लक्ष्य पाएको छ र पाकिस्तानले केही बेरमा ब्याटिङ थाल्दैछ। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि यी दुई एसियाली शक्तिहरू बीचको आजको खेललाई विशेष चासोका साथ हेरिएको छ। एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको काश्य पदक भने श्रीलंकाले जितेको छ। निसिनमा आज बिहान भएको खेलमा बंगलादेशलाई 63 रनले हराउँदै श्रीलंकाले काश्य पदक जितेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध बेनी जोमसोम सड़क खुल्न अझै एक हप्ता लाग्ने, स्याउ ढुवानीमा समस्यासँगै मुस्ताङका किसान चिन्तामा, बेसी शहर चामे सड़क संचालन, नवलपरासीको दाउन्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका 6 जना मध्ये 5 जनाको पहिचान खुल्यो, घाइते 10 जनाको उपचार चल्दै, सिंचाई विभागद्वारा कृषि उद्यमी कार्यक्रम योजना छनौट दिग्दर्शन तयार, वैदेशिक रोजगारीबाट फर्केका युवालाई विशेष प्राथमिकता, G7ले 10 करोड़ ब्यारेल कच्चा तेल र डिजल निकासा गर्ने, एकअर्कामाथि ऊर्जा निर्यातमा प्रतिबन्ध नलगाउने सहमति, र इंग्ल्याण्डका मोइन अलीले जनकपुर बोर्ड्सबाट एनपीएल खेल्ने, एसियन क्रिकेटमा भारतले पाकिस्तानलाई दियो 212 रनको लक्ष्य। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: लौ आयो है क्वालिटीमा नम्बर 1 दाम सबैभन्दा कम
4: ओ प्रकाशको

0: নম্বর ওয়ান দানা হে পোশাক দানা নম্বর ওয়ান দামায় সবে ভান্ডা খান
1: ধ্বনি
2: প্রীতি মা কান্তি আয়ো নাচো আবার ছম ছম ছম ছম
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042399 र टेलिफोन नम्बर 0485402399।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना
7: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 9863024022।
9: तन्नै पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
10: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
9: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
11: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
12: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
12: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
12: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
12: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
12: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
12: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
12: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगातको साथमा उपस्थित भइसकेको छु म। कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि समीक्षणबाट साथ दिनुभएको छ। ललिता हायुले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको उपायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज तपाईँको रुचाएको गीत बज्नेछ। तपाईँले फटाफट फोन गर्न सक्नुहुनेछ 0440 40 00 26 फोन गरेर आफूलाई मनपर्ने चलचित्रको गीत तपाईँले रुचाईमा पार्न सक्नुहुनेछ। तपाईँको रुचाएको गीत कार्यक्रम समय अवधिभर बज्नेछ आजको बसाइमा। र साथै सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत राख्नेछौ, त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत बट स्लोली स्लोली काली चलचित्र को गीत रहेको थियो। सो गीत राखेर हामीले कार्यक्रम स्नेह सौगात को शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईको रहेको छ, तपाईले पनि फोन गर्न सक्नुहुनेछ र आफूलाई मन पर्ने चलचित्रको गीत रुसाईमा पार्न सक्नुहुनेछ। तपाईको रुचाएको गीत कार्यक्रम समय अवधिभर बस्नेछ। 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। यति बेला यो मध्याह समय छ, आफ्नो कार्यक्रममा पनि व्यस्त हुनुहुन्छ होला र आज शनिबारको बसाई होइन सरसफाईतिर पनि एकदम ध्यान दिइराख्नु भएको छ होला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो। कोही साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसक्यो जस्तो लाग्यो। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो दिदी, नमस्ते। नमस्कार,
0: नमस्ते। नमस्कार हजुर, यो आवाज सिन्धुलीदेखि लीलाजीको
1: होइन, शिवाजी हो, हुन चाहिँ एलिना रोका हो।
0: एलिना रोकाजी बोल्नुभयो?
1: हजुर,
0: लीलाजीको जस्तै आवाज सुने क्या। कतिपय साथीहरूको एउटै भोइस सुनिन्छ अनि त्यही भएर एउटै साथी हो कि भनेर भन्छु होइन, अनि कस्तो कस्तो लाग्ने फेरि क्या नमिल्दाखेरि चाहिँ।
1: हजुर,
0: के छ अनि हजुरको खबर?
1: खबर भन्नु पर्दाखेरि ठिकै छ, अनि दिदीहरूको के छ?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घाम लागिरहेको छ, घमाइलो छ होइन, अनि हजुरसँग यसरी मिठा कुराकानी गर्नको लागि उपस्थित भइरहेका छौँ। अरू त खासै त्यस्तो केही छैन, सबै ठिक छ भन्नुपर्छ है त। कार्यक्रममा आउनुभयो, एकदमै खुसी लागेको छ। आज रुचाईको गीत कुन चाहिँ चलचित्रको गीत रुचाईमा पार्नुहुन्छ?
1: मलाई चाहिँ अर्जुन सापको डायलगमा रहेको आवाजमा रहेको कक्का के के भन्ने गीत राखिदिउँ न है।
0: कक्का के के भन्ने गीत चाहिँ सुन्न मन छ साथीसँगलाई नै सम्झनुहोस् है त।
1: हजुर, मिठो भएको कार्यक्रम सञ्चालन गर्नुहुन्छ विद्यार्थीहरूको लागि, उहाँको लागि रेडी हो लिनुको लागि भन्न चाहन्छु। मेरो घर घरमा रहने बाबा मम्मी दादा सबैको लागि र यहाँ सुन्नुहुन्छ मेरो प्यारो हरिदाईको लागि र के साथीहरूको नाम पढ्दाखेरि चाहिँ अन्ता बस्ने त अन्ता छन् साथीहरूभन्दा त धेरैभन्दा धेरै हुनुहुन्छ, कोही कसैलाई बिर्सेको छैन एलिनाले भन्दैछु के जान्छु दादा दिदी नै। नमस्कार,
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो एलिना रोकाजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि साथी सङ्गीलाई सम्झनु भयो, आफूलाई मनपर्ने गीत पनि रोजाईमा पारिसक्नु भएको छ। यति बेला भने उहाँको रोजाईको गीत कार्यक्रममा बस्नेछ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत कक्का केकी एकदमै मिठो गीत रहेको थियो. चलचित्र पनि कक्का केकी नै रहेको थियो. अर्जुन सापकोटा मेलिना राईको आवाजमा रहेको मिठो गीत हामीले राखिसकेका छौँ. गीत हाम्रो एलिना रोकाजीले रुसाईमा पार्नु भएको थियो. यस्तै मिठा गीत सङ्गीतहरू तपाईँहरूले पनि रुसाईमा पार्न सक्नुहुनेछ. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो छुटिसक्नु भएको छ. फेरि पनि फोन लाग्छ भने तपाईँहरूले स्वागत जनाउनुहोस्. तर साथी आइसक्नु भएको छ, स्वागत गर्छु. नमस्कार. साथीको पनि फोन डिस्कनेक्ट भइसकेको छ. कहिलेकाहीँ चाहिँ होइन केही समस्याको कारणले गर्दाखेरि पनि तपाईँको फोन कटिरहेको हुन्छ. प्रयास गर्न चाहिँ नछोड्नु होला पनि भन्न चाहन्छु. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार. नमस्कार हजुर. हाम्रो यो आवाज खडादेवीबाट चाहिँ विक्रमजीको हो है.
1: हजुर हजुर.
0: के छ नि, मुस्कुराउँदै आउनु भएको छ. कति खुसी देखिनुहुन्छ त. के भएको,
1: कति मिठो मिठो गाना बजाउनु त अनि पो मुस्कुराएको त.
0: ल, एकदमै अब मिठा मिठा गीत गाउनुहुन्छ होइन सर्जक श्रेष्ठले पनि. त्यही भएर चाहिँ अब मिठा गीत राख्नु त परिहाल्यो नि होइन.
1: पऱ्यो हजुर, पऱ्यो पऱ्यो. रमाइलो छ है, अब रमाइलो मौसम पनि त्यस्तै भएको छ, ठिक छ. त्यही भएर एकदम रमाइलो लागेर चाहिँ बोलिहालौँ न भनेर कल गरेँ.
0: हजुर, बोल्नु त पर्छ नि, समयले साथ दिएसम्म बोल्नुपर्छ, फुर्सद भएसम्म होइन. अब कतिपय बेला चाहिँ अब हामीलाई धेरै बोल्न मन लागिरहेको हुन्छ कार्यक्रममा सहभागित जनाउनु.
1: कति मिठो मिठो गाना बजाउनु त अनि पो मुस्कुराएको त.
0: ल, एकदमै अब मिठा मिठा गीत गाउनुहुन्छ होइन सर्जक श्रेष्ठले पनि. त्यही भएर चाहिँ अब मिठा गीत राख्नु त परिहाल्यो.

0: चलाउन सक्दैनौ. अब मौसम पनि त्यस्तैसम्म मजाले घाम लागिरहेको छ, रमाइलो छ होइन. गीत संगीतहरू पनि त्यस्तै मिठा मिठा बजिरहेको छ, अनि साथमा यति मुस्कुराउँदै हजुरहरू आउनुहुन्छ, झन् खुसी पो छौ त हामी त.
1: एकदम एकदम हजुर एकदम.
0: अब समग्रमा सबै ठिकै छ होला नि है.
1: चलचित्र माइलीको पुरानो सङ बताइदिनुहोस् है, भरे आउँछु सपनीमा भन्ने.
0: भरे आउँछु सपनीमा भन्ने चाहिँ माइली चलचित्रको गीत. हामी कार्यक्रममा राख्नेछौ, साथीसँगलाई सम्झनुहोस् है त. हवस् त नमस्कार. हुनुहुन्थ्यो विक्रम सेवा खानादेवीबाट हुनुहुन्थ्यो, भरे आउँछु सपनीमा साइली चलचित्रको गीत रहेको थियो. सो गीत हामी माइली भन्नुभएको के अरे होइन, सो गीत हामी कार्यक्रममा राख्नेछौँ. त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौँ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: 26 मा फोन गरेर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर, शुभ नाम
1: मगर हो।
0: के मगर भन्नुभयो?
1: माया मगर हो।
0: माया मगरजी बोल्नुभयो?
1: हजुर।
0: के छ हजुरको खबर? मेरो पनि खबर एकदम ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ नि। अनि आज शनिबारको बसाई केमा व्यस्त हुनुहुन्छ? कामहरू गर्ने होइन, अब अनि कार्यक्रमहरू सुन्ने, मिठा गीत सङ्गीतहरू बजिराखेका छन् होइन, साथीहरूले रोजाइमा पार्नु भएको छ र पालो त पाएको रहेको छ। अहिले चाहिँ कुन चाहिँ गीत सुन्न मन छ? अनि सुनाउनुहोस् त्यताको खबर, सुनाउनुहोस् न तपाईँको खबर पनि सुनाउनुहोस्।
1: यतातिरको सबै ठिकै छ भन्नुपर्छ, त्यतातिरको के कस्तो छ?
0: अब यता पनि सबै ठिक छ, मजाले चर्को चर्को घाम लागिरहेको छ, साथमा हजुरसँग यति मिठा कुराकानीहरू गरिराखेका छौँ र हजुरहरूले रुचाइमा पार्नुभएको गीतहरू कार्यक्रम सबै अवधिभर बज्नेछ। यस्तै साथ राम्रो छ, रमाइलो छ है त। ल त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। आज कुन चलचित्रको गीत सुन्नु मन छ? गोर्खा पल्टनको जाउला सर रेलमा गोर्खा पल्टन गीत हामी कार्यक्रम राख्छौँ। हजुरले साथी सङ्गीलाई सम्झनु सायद
1: सर्वप्रथम त मनै लिखे हजुरको लागि, अनि परिचय रहेको मित्रको लागि, अनि मेरो घर परेको लागि, मभन्दा अगाडि पत्र आउनेको लागि, अनि साथी भन्नु पर्दा श्रीराम दाईको लागि, अनि निन्दाईको लागि, अनि निन्दाईको लागि, अनि कविताको लागि, अनि मलाई चिन्नु नचिन्ने सबैको लागि, अनि मेरो मन मान्छे मनोज थापा कार्कीको लागि भन्दै जान्छु। नमस्ते दिदी।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो माया मगरजी हुनुहुन्थ्यो, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। यति बेला भने ढिला नगरी उहाँको रोजाएको गीत कार्यक्रममा राख्नेछौ, त्यसपछि अरू साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

गाडीका बाबाले चलचित्रको गीत रहेको थियो भरे आउँछु सपनीमा सूर्यजा खै विक्रम सेवाजीले रजायमा पार्नु भएको थियो एकदमै मिठो गीत सुरित राखिसकेका छौँ यस्तै मिठा गीत संगीतहरू तपाईँले पनि रजाईमा पार्नु पाउनुहुनेछ

0: कार्यक्रममा माया मगरजीले हृदयमा पार्नुभएको थियो जाउला रेलैमा सरेर गोर्खापल्टन चलचित्रको गीत रहेको थियो। आवाजमा प्रशान्त तामाङ अनि अञ्जु पन्तको आवाज रहेको थियो। सुमिठो गीत रहेको थियो, हामीले राखिसकेका छौँ। अब भने हामी कार्यक्रमको अन्तिम छोरमा पनि लगभग आइपुग्न लागिसकेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी हजुर, नमस्ते है।
0: नमस्ते, नमस्कार हजुर। हाम्रो नवीन बोल्नुभयो या सन्देशजी भन्नुभयो?
1: नवीनजी भन्नुपर्छ है दिदी हजुर।
0: के छ नवीनजी, अघिको खबर आरामै हुनुहुन्छ नि?
1: हजुर आरामै छ दिदी हजुर, एकदम ठिकै छ।
0: मजाले घाम लागिरहेको होला होइन?
1: हजुर एकदम घाम लागिरहेको छ भन्नुपर्छ है दिदी हजुर।
0: अहिले चाहिँ बसी बसाइ नै हुनुहुन्छ?
1: हजुर बसी बसाइ नै भन्नुपर्छ।
0: कार्यक्रम पनि सुन्दै हुनुहुन्छ त्यसो भए?
1: हजुर एकदम सुनिरहेको छु भन्नुपर्छ है दिदी।
0: सुनिराख्नु भएको छ। अहिले चाहिँ घर गाउँघरतिर के काम भइरहेको छ त?
1: गाउँघरतिर अहिले ठिकै हो कि? म त हाले यता केटिएमतिर छु।
0: अहिले काठमाडौँतिर हुनुहुन्छ?
1: हजुर
0: काठमाडौँतिर रहेर कार्यक्रम सुन्दै हुनुहुन्छ, अब घरतिर आउने होला नि त नि?
1: हजुर दिदी हजुर, 25-26 त पानीले साथ दियो भने आइनुहुन्छ दिदी हजुर।
0: समयले साथ दियो भने अब आउनुहुन्छ, निश्चय आउनुपर्छ। गाउँघर त एकदम रमाइलो हुन्छ नि होइन, दसैँ तिहारमा त
1: एकदम रमाइलो भइहाल्छ।
0: एकदम रमाइलो हुन्छ, गाउँघर नै प्यारो हुन्छ त्यो समय। अन्य व्यवसायमा अब होइन, रोजगारीको सिलसिलामा हामी बाहिर बसे तापनि आफ्नो गाउँघरलाई होइन बिर्सनु हुँदैन, त्यही भएर रमाइलो गर्नुपर्छ। अनि अरू समग्रमा सबै ठिक छ भन्नुभएको छ, मजाले घाम लागिरहेको छ, बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। आज गीत रोजाइमा पार्नुपर्ने हुन्छ, कुन गीत सुन्नु मन छ हजुरलाई?
1: दिदी हजुरको रोजाईको बजाइदिनु ल आज चाहिँ।
0: ल हाम्रो रोजाईको सुन्नु मन छ हजुरलाई?
1: एकदम सुन्न मन छ।
0: ल ठिकै छ, अब हजुरले चाहिँ हाम्रो रोजाईको भन्नुभएको छ, ठिक छ। अर्को साथी आउनुभयो भने अर्को साथीले रोज्न लगाउनेछौ, साथीसँगलाई चाहिँ सम्झनुहोस् है त।
1: कार्यक्रम सञ्चालन गर्ने दिदी हजुरको लागि ज जसले कार्यक्रम सुन्नुहुन्छ सन्तानलाई भन्दै छुट्टिन्छ है दिदी।
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नवीन तोलाङ्गीजी हुनुहुन्थ्यो, हाल चाहिँ काठमाडौँबाट। उहाँले गीत चाहिँ रोजाइमा पार्नु भएको छैन, साथी कोही साथीलाई सुन्न मन छ भने आउन सक्नुहुनेछ। उहाँको रोजाइको गीत कार्यक्रममा राख्दै तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि विदा लिनेछौ। यति बेला अर्को साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर। नमस्कार सुभनाम।
2: म खाती बिगा पल्काबाट सूचना प्रहरी।
0: सूचना भन्नुभयो?
2: हजुर।
0: के सूचना लिएर आउनुभयो त?
2: त्यस्तो खासै छैन।
0: खासै त्यस्तो छैन भन्नुहुन्छ, अनि कहाँदेखि हुनुहुन्छ भन्नुभयो?
2: म खाता बिगा पल्का।
0: खाडा देवीबाट?
2: हजुर।
0: ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है हाम्रो सूचनाजीले?
2: हजुर।
0: केही नयाँ नौलो खबरहरू प्राप्त भयो भने हामीलाई सूचना दिँदै गर्नुहोस् है त।
2: हजुर।
0: केही नयाँ नौलो खबरहरू पायो भने हामीलाई सूचना दिँदै गर्नुहोस् भनेको नि त। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, हामी अन्तिम क्षणमा आइसकेका छौँ। कुन गीत सुन्न मन छ हजुरले? चलचित्र गीत रोजाइमा पार्नु होला है त।
2: बेहुली फ्रमबाट
0: बेहुली चलचित्रको भन्नुभयो?
2: बेहुली फ्रम मंगोलिया।
0: बेहुली मंगोलिया के भन्नुभयो?
2: बेहुली फ्रम मंगोलिया।
0: तपाईँको आवाज कटेर आएको छ, ठ्याक्कै गीतको नाम भन्नुहोस् त।
2: तिमी आउने दिनैको।
0: तिमी आउने दिनैको भन्नुभयो? ल ठिक छ, हामी कार्यक्रममा राख्छौ, साथीसँगलाई सम्झनुहोस् है त।
2: सर्वप्रथम त दिदी हजुरको लागि मेरो भाषामा हुनुभएका बुबा मम्मी दिदीहरूमा एलिना मेघना करिना सृजना मेरा प्यारा प्यारा साथी सजना पहरी सृजना नेपाली इच्छा भण्डारी नम्रता भण्डारी सन्तोषी मगर सरिता श्रेष्ठ छुट्टिन्छु ल।
0: हवस् त नमस्कार। उहाँ हुनुहुन्थ्यो साथी, उहाँले चाहिँ गीत चाहिँ रोजाइमा पार्नुभयो, तर कुन गीत हो भने हामी प्रश्न आवाज क्लियर सुन्न सकेनौ। ठिकै छ, जुनसुकै भए पनि उहाँको लागि चाहिँ हामी एउटा मिठो गीत राख्नेछौ चलचित्रकै। अब चाहिँ साथीसँग हामी कुराकानी गर्न सक्दैनौ, समय कम छ, र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला भने तपाईँले पठाउनुभएका कमेन्टहरू चाहिँ सरस्वती वाचन गर्ने तर्फ लाग्छ। हुन्छ, हुनुहुन्छ हिराबहादुर लोकाईजी हुनुहुन्छ, नमस्ते, सन्दनासी सन्देश बुटलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, शिवाले नमस्कार आरजे सन्दनासी हजुर, म सोना कन्दुङबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, हेर्दैछु बेला मिठो माया सम्झना साथीका राम सुनवार, लेखक मान्तवराई, सुस्तानी खुसी लामा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगजमेर, सरस्वती खत्री, इरा बहादुर लकाई, लीलाराज गम्बाङ, अञ्जन थुलुङ, पवित्र तामाङ, अनिता आर्य, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, त्यसै गिरी, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना निवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह मीन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र धाल, खायल अभिरुमान, देवीन किशोर, रंजन समीर स्वर्गीय किरात हुनुहुन्छ, आर्य देवन छामलिङ राई, बेलिया छामी, मिनागी सिंह, रत्न शमशेर थापा, सुनिता युमी कुलुङ, बसन्त श्रेष्ठ सम्पूर्णलाई भन्दै हुनुहुन्छ। विनोद बरुवालजी हुनुहुन्छ, नमस्कार हजुर, म पनि सालोदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उर्मिला थापा मगरजीले पनि नमस्ते, म पनि कार्यक्रम सुन्दैछु दोरम्बादेखि, मिस यु अल भन्नुभएको छ। जनकोटाजाली मगरजी हुनुहुन्छ, नमस्ते, मिठो माया अनि मिठो सम्झना छ भन्दै हुनुहुन्छ। र त्यसै गरी मनको साथी जीवन कार्कीजीले पनि नमस्ते नमस्कार भन्दै हुनुहुन्छ, उहाँलाई पनि नमस्ते नमस्कार। बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्कार, है म चाहिँ बाबुराम मगर हो, खोल्डुङ्गा पोकली घर भइहाल्छ, साउदी अरेबियाबाट चाहिँ सुन्दैछु, धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गी सम्पूर्णको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी रेखा कार्कीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन दिदी, म पनि उदयपुरदेखि चाहिँ फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु, साथीहरूलाई सम्झनु पर्दा सिन्धुलीतिर हुनुहुन्छ सपना तामाङ, भावना काफले, अनि प्यारे दिदी हिमाल केसी, सुजन खड्का, ईश्वरी कटुवाल, अनि हुनुहुन्छ साथी तामाङ नि रूपा हुनुहुन्छ, प्यारी मितिनीज्यू हुनुहुन्छ, सङ्चाल भन्नुभएको छ, युन्जान भन्नुभएको छ, त्यसै गरी हजुरको रेडियो लगायत सुनेर बस्नु नै सम्पूर्णका लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अम्बिका मगरजी हुनुहुन्छ, गुड आफ्टरनुन श्रेष्ठ छोरले, है म पनि कार्यक्रम सुन्दैछु उदयपुर नाउँ यहीबाट चाहिँ प्रोग्राम सुन्दैछु, है लाइभ मार्फत अपकमिङ सङ डेडिकेट डियर रमेश मगर, अङ्कल अन्जान छुलुङ, भूमिका राई, अञ्जना राई लिम्बु, विमला राई, सिन्धुली भन्नुभएको छ, दिलसा राई, त्यसै गरी अस्मी मगर, सविता राई, उषा किरण, मुस्कान बान्तवा, नितु थुलुङ, त्यसै गरी समर राई लगायत सम्पूर्ण साथीहरूलाई, स्पेसली चाहिँ उदयपुरमा रहनुहुने सम्पूर्ण मेरो घर परिवारमा मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कमल बुढा छेत्रीजी हुनुहुन्छ, हेलो भन्नुभएको छ, हेलो नमस्ते नमस्कार, है बिलिया छामीजीले पनि मिस यु अल भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ कल्पना साम्पाङजी हुनुहुन्छ, भोजपुर घर भइहाल चाहिँ काठमाडौँबाट चाहिँ गुड आफ्टरनुन नाना, नमस्ते मामु अञ्जना यात्री प्यारी साम्पाङलाई, ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो तर्फबाट पनि। र मेरो प्यारो मान्छे दिलबारी शर्मिलालाई गेट विल सुन, मिस यु एण्ड लभ यु नाना भन्नुभएको छ। सोना कन्दुङबा, मनिषा बान्तवा, रञ्जित राई, बाबा विनोद साम्पाङलाई पनि गेट विल सुन भन्नुभएको छ। र अरू मलाई चिन्नुहुने नचिन्नुहुने, माया गर्नुहुने, घृणा गर्नुहुने सम्पूर्णको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। उहाँहरू जो अस्वस्थ हुनुहुन्छ उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना छ हाम्रो तर्फबाट पनि। र त्यसै गरी फिकलदेखि हुनुहुन्छ आर्यन गाउँलेजी हुनुहुन्छ, नमस्ते नमस्कार भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार। र त्यसै गरी श्रीधरजी हुनुहुन्छ, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है इन्डियाबाट, इन्डिया नेपाल अर्घघाँचीबाट, मिस यु अल भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ, अब चाहिँ भने छुटिनुपर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनु भएको थियो एलिना रोका, विक्रम सेवा, माया मगर, नवीन तुलाङ्गी, सूचना पहाडीजी हुनुहुन्थ्यो, उहाँ सम्पूर्णलाई विशेष धन्यवाद। आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो र कार्यक्रममा सहभागिता जनाउनु भयो, साथीसँगलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। कार्यक्रममा अवधि भर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक अनि स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र ज जतिले चाहिँ यहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, फेसबुक पेजबाट, त्यसै गरी हाम्रो बाटो नेपाली बाटोबाट, र तपाईँले फेसबुक पेजबाट सम्झना सन्देश पठाउने साथीलाई पनि विशेष धन्यवाद, सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98 45 43 255 0 48 45 100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौ पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
3: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz
4: होइन ये बुढा डस्न बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्न पनि खाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
5: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
6: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
6: 98407793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली
7: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
8: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
9: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 521 158 98 54 0 41 575 98 41 96 0669 98 64 14 17 88
8: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
10: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
11: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
9: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
10: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा दरमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692 65998।
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
15: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
16: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
15: हुर्केकै गिरिराज चल्ला 150मा?
16: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
17: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
16: विराज किसानको साथी,
17: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
16: प्रोप्राइटर जय मानन्दर, फोन 0485402039, 0485402533 र 98540402039। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
9: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
9: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98064400 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

नमस्कार हजुरको रेडियो 102.1 MHz को दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। यस वर्षको मनसून नेपालबाट क्रमशः बाहिरिन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार आजसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। बाँकी भूभागमा भने मनसूनी प्रभाव कायमै रहेकोले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 17 गते बिहान 11 बजे जारी गरेको मनसून बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसूनी वायुको प्रभाव कायमै रहेको छ। महाशाखाका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। नेपालमा सामान्यतया जून 13 मनसून प्रवेश गरेर अक्टोबर 2 बाहिरिने गर्छ। यद्यपि वर्षेनी केही दिन तलमाथि हुने गरेको छ। यस वर्ष नेपालमा मनसून जून 19 अर्थात असार 5 गते प्रवेश गरेको थियो। विभागले यसअघि बंगालको खाड़ी आसपास विकसित न्यूनचापीय प्रणालीको कारण मनसून बहिर्गमन केही ढिला हुन सक्ने जनाएको थियो। चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामिसापका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन स्थायी घर भएर रामिसाप सदरमुकाम मन्थलीमा सुनचाँदी व्यवसाय गर्दै आएका तुलाबहादुर विश्वकर्मा रहेका छन्। उनी नेपाल सुनचाँदी व्यवसायी संघ रामिसापका कार्यवाहक अध्यक्ष हुन्। दोलखाको जिरीमा 2 महिलाबाट लुटिएको सुन विकले खरिद गरेको पाइएको छ। श्रृंखलाबद्ध रूपमा सुन लुटपाट गरेको अभियोगमा रामिसाप प्रहरीले हिरासतमा रहेकी रामिसापको गोकुलगंगा गाउँपालिका 2 मैया कार्कीको बयानपछि व्यवसायी विक पक्राउ परेका छन्। विकलाई दोलखा प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचनले विकलाई अदालतबाट 4 दिन म्याद थप गरेर अनुसन्धान अघि बढ़ाइएको जानकारी दिनुभएको छ। प्रहरी अनुसन्धानको क्रममा दोलखामा लुटिएको सुन रामेसाप लगेर बिक्री गरेको खुलेको थियो। जिरी नगरपालिका 3 र 6 का 2 महिलालाई प्रलोभनमा पारेर नक्कली सुन लगाएर सक्कली सुन लुटेर लगेको घटनापछि इलाका प्रहरी कार्यालय जिरीले अनुसन्धान अघि बढ़ाएको थियो। इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेले अनुसन्धानको क्रममा जिरीका महिलाको सुन लुटपाटमा पनि रामसापकी मैयाको संलग्नता पुष्टि भएको बताउनु भएको छ। त्यसपछि प्रहरी सोधपूछको क्रममा मैयाले जिरीबाट लुटेको सुन रामसापका व्यवसायी विकलाई बिक्री गरेको खुलाएकी थिइन्। करिब 1 महिना अघि जिरीका 2 महिलाबाट करिब 1.5 तोला सुन लुटिएको थियो। नवलपरासीको दाउन्नेमा आज बिहान बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। 10 जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कोवलपुरबाट काठमाडौँका लागि छुटेको प्रदेश 301/006/1553 नम्बरको बस आज बिहान 4:15 महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा ब्रेक फेल भएर पल्टिएको हो। घाइतेलाई उद्धार गरी मध्यबिन्दु अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएका 6 जनामध्ये 5 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेमा जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्झुङ खत्री, बाँकेको कोवलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँकी कोवलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी र नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का 1 पुरूषको पहिचान खुलेको छैन। बसमा 18 जना थिए। 2 जनाको अवस्था भने सामान्य छ। बाढ़ी पहिरोको कारण 6 दिनदेखि अवरूद्ध लमजोङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुंगा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। मुरङको लेटाङमा सवारी दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। 1 जना गम्भीर घाइते भएका छन्। लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा
झाँतेबाट पथरी तर्फ जाँदै गरेको मे 4P746 नम्बरको मोटरसाइकल शुक्रबार राति करिब 10:30 दुर्घटना भएको हो। दुर्घटनामा चालक झापाको घेराबारी बस्ने अन्दाजी 27 वर्षीय कुमार नेपाली, पछाडि सवार स्वस्थानका 25 वर्षीय सन्देश नेपाली र पथरी सेनेश्वरी नगरपालिका 8 का 32 वर्षीय अमर नेपाली गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार चालक नेपालीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको हो। सन्देशको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो। अमर नेपालीको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। इन्धनको बढ़दो मूल्यको कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न G7 देशहरू 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका छन्। यो पछिल्लो कदमले आउँदो दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिका सहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिनुभएको थियो। यो कदमले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा भने डिजलको मूल्य बढ़ाउने थियो। G7 देशहरूले अब एक अर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन्। G7 देशहरूमा अमेरिका, बेलायत, क्यानाडा, जापान, जर्मनी, इटाली र फ्रान्स आबद्ध छन् अनि यी देशको बैठकमा युरोपेली संघ EU पनि प्रतिनिधित्व हुने गर्छ। युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की ट्रम्पले दिनुभएको थियो। उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारणबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने लेख्नुभएको छ। रन्तेमा खेल समाचार। जापानमा चलिरहेको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको काँस्य पदक श्रीलंकाले जितेको छ। निश्चितमा रहेको करोगी स्पोर्ट पार्कमा आज बिहान भएको खेलमा बंगलादेशलाई 63 रनले हराउँदै श्रीलंकाले काँस्य पदक जितेको छ। टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 165 रन बनाएको हो। जितका लागि 166 रनको लक्ष्य पछ्याएको बंगलादेश 17 ओभर 3 बलमा 102 रनमा अल आउट भएको छ। यस्तै स्वर्ण पदकका लागि अहिले भारत र पाकिस्तान बीच खेल भइरहेको छ। निशिनमा रहेको करोगी स्पोर्ट पार्कमा भारतले टस जितेर पहिला ब्याटिङ रोजेको छ। यसअघि बिहिबार भएको दोस्रो सेमी फाइनलमा पाकिस्तानले बंगलादेशलाई 6 विकेट र पहिलो सेमी फाइनलमा भारतले श्रीलंकालाई 124 रनले हराउँदै फाइनल पुगेको हो। एसियाली खेलकुदमा क्रिकेटको स्वर्ण पदकका लागि दुई एसियाली शक्तिहरूबीचको खेललाई विशेष चासो साथ हेरिएको छ। नेपाल एसियाली खेलकुदको क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाको कारण हुन नसकेपछि बाहिरिएको थियो। अवस्था हजुरको रेडियो 102.1 MHz तामाको CFM 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हजुरको खबर सकियो। खबरबाट खबर सकेकी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: महाचार महापहार
1: Xiaomi वा Redmi को फोन किन्दा
0: उपहार नै उपहार
1: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
2: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
3: रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंसे घर रंगा उनुहोस रा लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनुहोस
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार हरु पनि घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
3: वर्ज पेंस
5: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
5: पानीको मुहान वरिपरि रूख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खन्ने उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
5: आउनुहोस् मुहान जोगाउ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पूरी दिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को प्रस्तुति कार्यक्रम गाउँठाने कथाको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि। अनि यसलाई अझ विशेष बनाउनको लागि आउन सक्नुहुन्छ। नम्बर 0840400026 रहेको छ, 0840400026 को माध्यम भएर आउन सक्नुहुन्छ। पनि भन्न चाहे तपाईँले होइन, तपाईँलाई एकदम रमाइला गाउँठाने प्रश्नहरू लिएर आएको छु, तपाईँको माझमा राख्नेछु। साथमा यसो सही उत्तर दिन सक्नुभयो भने हामी तपाईलाई साथीभाइ आफन्तलाई सम्झना दिनेछौ, होइन भने तपाईँले गाउँ दिनुपर्ने हुन्छ, तपाईँले होइन गाउँ दिनुपर्ने हुन्छ, गाउँ लिनेछु म। आफै भन्न चाहन्छु गाउँ लिएर सही उत्तरमा आफै भन्नेछु। आउन सक्नुहुन्छ नम्बर 0840400026। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। प्राविधिक पाटमा राजन महतरा सर हुनुहुन्छ, उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। फटाफट फोन गर्नुहोस्, नम्बर 0840400026 2018 भइसकेको छ, चाँडो फोन लगाइहाल्नुहोस्। भन्दा यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ, तपाईँको माझमा एउटा गीत राख्यौँ, त्यसपछि आउँछौँ है। रमाइलो गाउँ खाने प्रश्न लिएर फोन म्यासेज गर्दै गर्नुहोला, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरुआत गरि सकेको छु। आवाज नमस्ते राज महोत्सव प्राविधिक पाटोमा राजन महोतरा छेत्री सर हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 48 40 26 रहेको छ, आउन सक्नुहुन्छ। गाउँखाने प्रश्न रमाइलो गाउँखाने प्रश्नहरू लिएर आएको छु, सही उत्तर दिन सक्नुहुन्छ पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार, अनिता हो?
1: हजुर हो, भन्नु पर्छ।
0: के छ अनिता खबर?
1: हजुर खबर सब एकदम ठिकठाकै छ भन्नुपर्छ दाई। अनि अब यति बेलाको समयमा कि अब बाह्र बस्दै चराउँदै र हजुरको प्रोग्राम सुन्दै फोन ट्राई गरेको, फोन लागिहाल्यो, एकदम खुसी छ भन्नुपर्छ है हजुरसँग बोल्न पाउँदा। अनि हजुर लगायत अब कान साल दादा ठिक छ सुनाउनु?
0: राम्रो छ, रमाइलो छ। बाबाको रानी साहबको पनि मेरो पनि राम्रो छ, रमाइलो छ। झन् तपाईँसँग बोल्न पाएपछि त मन फुरुङ्ग फुरुङ्ग उफ्रिरहेको छ मेरो।
1: के हो र?
0: हजुर
1: होइन होला
0: हो कि?
1: यस्तो
0: छ, के गर्नु हेर्नुहोस्। के छ अनि खाना भन्दा पनि खाजा भयो?
1: हजुर मेरो खाजा बाँकी नै छ। अनि हजुरले खानुभयो?
0: छैन, अघि भर्खर 12-1 बजीतिर खानु आएको, बिस्तारो खानुपर्छ।
1: ए हो र, त्यसो भए त्यतिर आउनुहोस् है त, खाजा बनाइराखौँला अनि त्यसपछि अनि बसेर खाउँला है त। अनि
0: बाँकी ठिक छ, खाउँला होइन, खानुपर्छ पनि हुन्छ। हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर सुन्दै थिएँ, अब फोन ट्राई गरेको, फोन लाग्यो, अब हजुरसँग बोल्न पाएँ, एकदम खुसी छु भन्नुपर्छ है।
0: ल ठिक छ, खुसी लाग्यो। गाउँखाने प्रश्नतर्फ लाग्यो, सजिलो राख्छु ल।
1: हस् हुन्छ, सजिलो हुँदा नि एकदम सजिलो राखिदिनुहोस् न, अब के अरे भन्ने प्रयास गरौँला।
0: ठिक छ, तपाईँको यति मिठो स्वर छ, म आफै फिदा फिदा हुनलाई चाहिँ धेरै कुराकानी नगरौँ। एउटा सजिलो प्रश्न रहेको छ। आकाश कि रानी पातालमा खस्दिन, सूर्यलाई देख्दा टुक्क बस्छन् कि?
1: हजुर हजुर,
0: आकाश कि रानी पातालमा खस्दिन, सूर्यलाई देख्दा टुक्क बस्छन् कि? गाह्रो पो लाग्यो। मैले त सजिलो छ भनेर सोधेको छ, रानी परी भनेर
1: भनेपछि के होला?
0: के हुन
1: सक्छ? थपक्क बसी भन्नुभयो होइन,
0: सूर्यलाई देख्दा थपक्क बस्छन् अथवा लुकिन, यस्तो यस्तो भइहाल्छ।
1: खाने चिज हो कि नखाने चिज?
0: होइन होइन, खाने चिज पनि होइन, नखाने चिज हो। प्राय जस्तो बिहान बिहानको समयमा देखिन्छ जस्तो लाग्छ। अनि घाम आउँदा हराएर जान्छ जस्तो लाग्छ। गाउँदिनुहोस्, म गाउँ लिएर भनिहाल्छु।
1: हजुर अब सिन्धुली सुनकना नै अब हजुरले
0: सुनकन्या
1: हजुर
0: सबै दिन पाइएन है, तपाईँको गाउँ मात्र दिनु पर्यो, मरेहरू लाटिहाल्छु नि मलाई।
1: हजुर मेरो गाउँ नै तिन भन्ने हो, अब खानुहोस् न हजुर मेरो गाउँ नै।
0: त मिलेन, म लिन्छु। ओके, त्यो गाउँको सेरो फेरो जम्मै मेरो, त्यहाँका राम्री राम्री मरीहरू जम्मै मेरा, त्यहाँका राम्रा राम्रा बस्तीहरू पनि सबै मेरा, गाई गोरु होइन भैँसी सबै दुधालु गाई भैँसी बडा बाख्रा सबै मेरा, बडालु घडा बाख्रा पनि मेरा, राम्रा राम्रा जति सबै मेरा होइन। त्यस्तै अर्को भनेको मिठा मिठा कुराहरू सबै मेरा, नाच्ने नाच्ने गाउने कलाकार जति सबै मेरा, तपाईँका त्यो होइन सबै नराम्रा नराम्रो जति तपाईँका राले सिगाने होइन, सिगान टप टप चुहाउँदै हिँड्ने सबै तपाईँका है त्यो, अनि तिता तिता चिज जति सबै तपाईँका, मिठा मिठा चिज जति सबै मेरा, अब मैले जाने तपाईँले जान्नु भएन भन्नुहोस् क्या?
1: खै के होला के होला
0: सित सित भन्ने थाहा छ सित यस्तो होइन आकाशबाट फल तल झर्छ
1: सुने जस्तो लाग्थ्यो क्या लाग्थ्यो होइन सुन्न त सुने थियो सबै घरमा चाहिँ आएन कि
0: आखेल ठिक छ मैले भने अब अर्को बसाइमा पक्कै पनि याद हुनेछ आजको बसाइबाट छिटेमा है धन्यवाद अनिता हुनुहुन्थ्यो उहाँलाई विशेष रूपमा धन्यवाद पाले तपाईँको 0840 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ स्थित रहेको थियो अहिलेको उत्तर होइन सही प्रश्न सही उत्तर आकाशबाट होइन टक्क झर्ने त्यसपछि सूर्य उदाउँदै गर्दाखेरि बिहानी सुन्ने होइन हराउने त्यो भएपछि यति बेला कोही हुनुहुन्छ काउन्टको हुनुहुन्छ हजुर नमस्कार
2: नमस्ते
0: नमस्कार हजुर शुभ नाम
2: मेरो नाम दूतराज तामाङ
0: दूतराज तामाङ
2: हजुर
0: कताबाट होला कुन ठाउँबाट
2: म काभ्रे
0: फलाङचोकबाट
2: हजुर
0: हजुरसँग मेरो पहिलोचोटि कुराकानी
2: हजुर हो
0: कार्यक्रम कतिको सुन्दै गर्नुहुन्छ अथवा रेडियो कतिको घन्किन्छ हाम्रो त्यतातिर
2: ए ठिक ठिक है
0: ठिक ठिक है तपाईँले चाहिँ कतिको सुन्दै गर्नुहुन्छ
2: सुन्छु
0: सुन्दै गर्नुहुन्छ
2: हजुर हजुर
0: ठिक छ सुनेर साथ दिनुहोला यसो बेला बेलामा सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु खाजा खानुभयो
2: बाँकी नै छ
0: के गर्दै हुनुहुन्छ यति बेला
2: अहिले बसिरहेको
0: ठिक छ ठिकै छ जो खुसी लाग्यो गाउँ खाने प्रश्न कथाहरूमा कतिको रुचि छ
2: अलिअलि
0: अलिअलि रुचि छ है
2: हजुर
0: ओके ल ठिक छ त्यसो भने ठिकै छ गाउँ खाने प्रश्नतर्फ लागौँ त
2: हुन्छ
0: ओके एक सिङ्गे गाई जति खुवायो उति खाए भन्नुहोस् के हो
2: यो
0: हजुर
2: म यहाँ जाँदो भन्न चाहन्छु
0: के भन्नुहुन्छ
2: जाँदो
0: जाँदो
2: जाँदो जाँदो
0: ओके ल ठिक छ
2: मलाई भिन्ने जाँदो
0: सजिलो भन्नुहोस् सजिलो एकैछिनमा मेरो त्यो क्वेसनै भनौँ न सकिन नपाउँदै भन्नुभयो त भनेपछि गाउँ खाने प्रश्नतिर धेरै रुचि छ
2: धेरै त होइन अहिले ठिक ठिकै उहिलेको बाजाहरूले बाजाहरूले भनेको सुनेको थियो
0: पक्कै पनि त्यो याद भइरहेको छ कहिले काहीँ हामीलाई पनि सुन्न मजा आउँछ भन्दाखेरि होइन भन्न के होला कस्तो होला जस्तो हुन्छ ठिक छ खुसी लाग्यो मिलाइसक्नु भएको छ छोटो मिठोमा साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: हजुर
0: साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न सम्झिदिनुहोस् न छोटो मिठोमा
2: मेरो घरको लागि अनि हजुर तपाईँको लागि अनि यो रेडियो
0: रेडियो
2: हजुरको रेडियो सुन्ने सबैको लागि भन्न चाहन्छु
0: सहभागिताको विशेष रूपमा धन्यवाद आजको विषयमा धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 0840 40 00 26 को माध्यमबाट आउन सक्नुहुन्छ 0840 40 00 26 को माध्यमबाट आउनु होला यति बेला कोही हुनुहुन्छ काम गर्नुहुन्छ हजुर नमस्कार
3: नमस्कार
0: नमस्ते नमस्कार स्वागत छ हजुरलाई कार्यक्रममा
3: धन्यवाद
0: हजुरको शुभ नाम
3: दीपक
0: दीपकजी के गर्दै हुनुहुन्छ
3: म त नाचि बसेको छु
0: राम्रो स्वास्थ्यलाई राम्रो गर्छ शरीरलाई पनि राम्रो गर्छ खाजा
3: भयो
0: ए ठिक छ रेडियो घन्किराखेको छ हाम्रो ठिक छ त्यस्तो लाग्यो जस घन्काउनु पर्छ पनि भन्न चाहन्छु धेरै जानु हुनुहुन्छ है क्या हो
3: हजुर
0: त्यतातिर धेरै जानु हुनुहुन्छ है क्या हो साथमा ठिक छ गाउँ खाने प्रश्न राखौँ त सजिलो रहेको छ सजिलो प्रश्न रहेको छ मन चोर्ने मायालु राति राति आउँछिन् उज्यालो हुन नपाए कुनै कता जान्छन् भन्नुहोस् के हो
3: सपना
0: सपना है ठिक छ हजुरलाई पनि भनेपछि हजुर पनि गाउँ खाने कथा प्रश्नतर्फ धेरै नै रुचि राख्ने व्यक्ति हुनुहुँदो रहेछ खुसी लाग्यो जस मिलाइसक्नु भएको छ छोटो मिठोमा साथीभाइलाई सम्झिदिनुहोस् न
3: मलाई दीपक सुनवार भनेर चिन्ने नचिन्नेको बाँकी छोरी भनेर सिकिन्छ
0: धन्यवाद उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु दिपक सिन्हाहरूलाई भन्नु तपाईँको 0440 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ 0440 40 0026 रहेको छ एकदम सजिलाका उहाँले प्रश्नहरू लिएर आएका छन् प्राविधिक पाटोमा यति बेला राजन महतारा छेत्री होइन सर उहाँले साथ दिइराख्नु भएको छ भने साथमा म छु र मैले गर्ने प्रयास गरिरहेको छु यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार नमस्कार रमिलाजी स्वागत छ कार्यक्रममा
4: धन्यवाद
0: कता हुनुहुन्छ यति बेला ठ्याक्कै भन्नुपर्दाखेरि डाँडामा के भन्नु जानु भएको त यति बेला यति बेला रमिला तामाङजी डाँडामा जानु भएको छैन है कसैले नसुनिदिनुहोस् पर्यो अहिले यो सामाजिक सञ्जाल होइन फेसबुकले र ट्विटरले नै खाएको छ सबै सानो बच्चादेखि लिएर ठुला हजुरबा हजुरआमासम्म टिकटक चलाउने ठिक छ त्यो त राम्रो कुरा हो ओके खाजा भयो खाजा खायो अरे डाँडामा जानु भएको माथि टिकटक बनाउनु त्यो पनि लाइभ बस्न माथि जानु भएको डाँडामा गाह्रो छ गाह्रो छ यहाँ 5G 6G 5G भन्नु भनेर नेटवर्कमा हल्ला छ अब घरमा टिप्दैन भनेपछि के भएको त अनि यो 5G कसरी भयो त यो नेपाल सरकार पनि खै के हो के हो 5G र 4G 5G कता कता के होइन राख्ने ल्याउने भन्दा भन्दै अब यहाँ 2G नै चल्दैन नेट होइन के गर्ने यस्तै छ ठिकै छ विकास हो यहाँ जे पनि हुन्छ ठिक छ डाँडातिर अनि इम्पोर्टेन्ट केही कुराहरू भन्नु पर्यो भने फेरि राति केही पर्यो भने माथि जाने हो डाँडातिर मात्र टिकटक नचलेको पऱ्यो पऱ्यो खै मलाई त यो वाट्सएप यो के होइन स्याप मलाई थाहा नै भएन ठिकै छ काम खाने प्रश्नतर्फ लागौँ एकदम सजिलो राख्छु ल एकदम सजिलो तपाईँलाई हो आइहाल्छ धेरै खाँदा दिमाग बुधो हुन्छ ठिक छ तपाईँलाई एकदम सजिलो म एकदम सजिलो सोध्छु एउटा ठुटोमा दुईवटा च्याउ यो कथा नजान्ने मुसापोली खाऊ भन्नुहोस् के
4: कान
0: बारम्बार प्रश्न एउटै प्रश्न दोहोरिराखे या कति इजिली भन्नुहुन्छ एन्सर
4: होइन मलाई अघि सोधे पनि सबै आठौँ मैले सानोमा सुनेर अर्को फोनबाट चाहिँ चलाऊ कि म सुन्छु नि त के सबै आठौँ मलाई कि सजिलो हुन्छ त नि आइहाल्छ नि हौ पहिला पहिला भनेपछि आफूलाई नि अलिअलि त दिमाग लगाएपछि त आइहाल्छ
0: ल ठिक छ खुसी लाग्यो यस मिलाउनु भयो अब यो कथा नजान्ने मुसापोली खाऊ भनेको थियो जान्नु भयो ठिकै छ सही उत्तर ठिक छ ओके साथीहरू आफन्तलाई सम्झिनुहोस्
4: पहिला प्रथम दाई तपाईँलाई अनि प्राविधिक दाई साथीहरू
0: सम्पूर्णले भन्दै उहाँलाई पनि विशेष रूपमा धन्यवाद यति बेला विनिता छेत्री बिनु हुनुहुन्छ दोलखाबाट हेर्दै हुनुहुन्छ सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ सिम्पल सरिना हुनुहुन्छ उहाँ पनि मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरु हुनुहुन्छ ह्याप्पी बर्थडे टु यु दाई अमृत कुरुबाङ जन्मदिनको धेरै धेरै शुभकामना अनि गेटवेल सुन छोरा अनमल गुरुङ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै यति बेला हामी गीततर्फ

यदि तपाईँको माझमा राख्यो रोएर कोही आफ्नो हुँदैन, रोएर कोही आफ्नो हुन्छ र हुँदै हुँदैन नि भाइ, होइन रोएर कराएर आफ्नो कहाँ हुन्छ, हुँदैन केही छिनको लागि होला तर कहाँ हुनु र होइन सधैँभरिको लागि हुँदैन। कार्यक्रम गाउँखाने कथा अनिहार भइराखेको छ, आवाजमा म स्त्री राजमा छु, सुनाउनुहुन्छ भन्ने आशा छ र मैले गर्ने प्रयास गरिरहेको छु पनि भन्न चाहन्छु। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्नु साई। यति बेला कोही हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार, नमस्ते नमस्कार हजुर, शुभ नाम भन्दा पनि हजुरको आवाज सानो आइरहेको छ, रिया हो कि जस्तो लाग्छ? ठिक छ, राम्रो छ, रमाइलो छ, बगाल बिन्दास छ, काश छ, के गर्दिनुहुन्छ खाजा भयो? मेरो भएको छ नि, अघि भर्खर खाना भएको, हुन्छ अघि भर्खर खाना खाएपछि अब समयमै त खानु पर्यो नि। अनि के गर्नुहुन्छ एलिना अन्य बेलामा? स्कुल कतिमा पढ्दै हुनुहुन्छ? कतिमा? आठमा। पढाइ राम्रो छ?

0: राम्रो हुनु पर्यो
1: है।
0: केटा ठिक छ, खुसी लाग्यो जस सम्झिदिनु भएकोमा। धेरै पछि सम्झिनु भएको कि पहिलोचोटि हो? त्यही त, किन माया मार्नु भएको है यसरी?
1: माया त मारेको होइन दाइ, सिनियर चाहिँ साथ दिन्थे, अब यसो कामले नभएर भन्नुपर्छ
0: यस्तै ठिक छ, यसो बिहेसम्म सम्झिदिनु होला पनि भन्न चाहन्छु। ठिक छ, गाउँ खाने प्रश्नमा कतिको रुचि छ?
1: रुचि नै छ भन्नुपर्छ।
0: हजुरआमाहरूले यसो भन्ने गर्नुहुन्छ कहिले काहीँ? प्राय जसो हजुरबुवा हजुरआमाहरूले प्राय जसो भन्नुहुन्छ कि मम्मी बाबाहरू भन्दा पनि, त्यो भएर मैले हजुरबुवा हजुरआमातिर गयो मेरो ध्यान। ठिक छ, मम्मी बाबाले सोध्नुहुन्छ बेला बेलामा। ओके ल, ठिक छ, म सोधिहाल्छु। त्यसो भने सजिलो प्रश्न रहेको छ, उतार दिनुहोस् ल। आगोमा उभिएर तिन भाइ निहुरेका, घाँटीमा एउटा सिक्री सिउरेका, भन्नुहोस् के
1: हो?
0: दान्जी जस्तो लाग्छ। कसरी हो जस्तो लाग्यो? ठिक छ, आज सजिला सजिला प्रश्न रहेका छन् जस्तो लागिरहेको छ। सबैले प्रायः सबैले उत्तर दिइराख्नु भएको छ, अनिताजीलाई चाहिँ अलिक गाह्रो परे जस्तो छ। ठिक छ, सही उत्तर रहेको छ उदान। साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न।
1: मेरो हस्पिटलमा रहने बाबा मम्मी आँको लागि, सम्पूर्णको लागि, र त्यही साथीहरू नाम गर्नु पर्दाखेरि जनता बसेल, शर्मिला रम्सेल, सजवन, अस्मिता रामसानी मगर, इन्दिरा बसेल, ताराजिना बसेल, साथीहरूभन्दा चाहिँ धेरैभन्दा धेरै हुन्छ। कोही कसैलाई बिर्सेको छैन र यस प्लेटफर्ममा कसले कसले रेडियो प्रोग्राम सुनेर भएको छ उहाँहरू सम्पूर्णको लागि भन्दै छिटै जाने दादा, नमस्ते। नमस्कार,
0: हस् धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पालो तपाईँको 48 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ। 48 40 00 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन गर्नेछौँ पनि भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ है भनिदिनुहुन्छ, कामठ हुनुहुन्छ। हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, स्वागत छ कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? राजकुमारजी, के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ है। खाजा
2: खानुभयो?
0: ठिक छ, बिस्तारै खानु होला आफ्नो अनुसार है। अनि रेडियो सुन्दै हुनुहुन्छ भनेपछि? ठिक छ, सुनेर साथ दिनुहोस्। रेडियो कतिको भनिदिन्छ हाम्रो? ठिक छ, यसो घन्काउनु पर्यो है। हजुरको रेडियो बिहान 4 बजेदेखि राति 11 बजेसम्म आउँछ होइन? ठिक छ, गाउँ खाने प्रश्नतर्फ लाग्यौँ त त्यसो भने। सजिलो सजिलो प्रश्नहरू रहेका छन् आज, तपाईँलाई पनि सजिलै पर्न सक्छ। ओके, अग्लो चुचुरोको एउटा पाखामा फुलेको छ एक थुङ्गा फुल, भन्नुहोस् के हो? अग्लो चुचुराको एउटा पाखामा फुलेको छ एक ठुङ्गा फुल, भन्नुहोस् के हो? सजिलै रहेको छ, प्रायः जस्तो यो लेडिज साथीहरूकोमा हुन्छ, लेडिज साथीहरूकोमा देखिन्छ भनौँ न, हुन्छ। हजुर,
2: रिबन
0: होइन, अग्लो चुचुरोको एउटा पाखामा फुलेको छ एक थुङ्गा फुल, आएन है। ओके ल, ठिक छ, गाउँ खाने एउटा गाउँ दिनुहोस् मलाई, तपाईँको गाउँ म उत्तर भनिहाल्छु। त्यहाँको सेरो फेरो जम्मै मेरो, त्यहाँका राम्री राम्री मरिहरू जति जम्मै मेरा, त्यहाँका राम्रा राम्रा दुधालु गाई भैँसी पनि मेरा, बडालु भेडा बाख्रा पनि मेरा होइन, अनि नाच्ने गाउने राम्रा कलाकारहरू पनि मेरा, टिका टिका चुच्चोती सबै तपाईका मिठा मिठा चुच्चोती सबै मेरा राले सुगाने सबै तपाईका लुटे हैन लाग्रे के के सबै तपाईका हैन ओके ठीक छ मैले जाने तपाईले जान्नु भएन भन्नुस् के हो नाकमा लगाएको फुली हैन अग्लो चुच्चोका एउटा पाखामा फुल छ एक ठेगा फुल फुलेको छ एक ठेगा फुल ओके हस् धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो हजुरको सबै सत्यमा है धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु विशेष रूपमा धन्यवाद दिन चाहे यति बेला आउन सक्नुहुन्छ पहिले तपाईँको 0848 40 0026 रहेको छ 0848 40 0026 शास्त्र म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ संगीता लामा हुनुहुन्छ सुन्दैछु भन्नुहुन्छ त्यस्तै सत्यका लागि साराले पनि सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ मामु अञ्जना त्रिपारी साम्पाङलाई जन्मदिनको शुभकामना भन्नुहुन्छ कल्पना साम्पाङले पनि निशा ठोकरले पनि कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ विनिता दाहाल सुवेदीले पनि कार्यक्रम सुन्दैछु धनकुटाबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद फोन गर्नुहोस् नम्बर 0848 40 0026 रहेको छ 0848 40 0026 साथसाथै म्यासेजहरू पनि पठाउनुहोस् पनि भन्न चाहे हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गरिरहेका छौँ पनि भन्न चाहे नम्बर 0848 40 0026 का माध्यम भएर आउनुहोला पनि भन्न चाहन्छु गाउँखाने प्रश्नहरू सजिला सजिला गाउँखाने प्रश्नहरू तपाईँको माझमा लिएर आएका छौँ होइन तपाईँले सजिलो उत्तर दिन सक्नुहुन्छ साथीको आफन्तलाई सम्झन सक्नुहुन्छ पनि भन्न चाहे प्रायः जस्तो अब अघि अनिताजीले मिलाउन सक्नुभयो होइन सजिलो थियो उहाँलाई पनि प्रश्न कहिलेकाहीँ गाह्रो हुनसक्छ त्यस्तै अहिले राजकुमारजीले पनि मिलाउन सक्नुभएन उहाँलाई पनि गाह्रै पऱ्यो जस्तो लाग्यो नत्र प्रायः जस्तो श्रोता साथीहरूले मिलाइराख्नु भएको छ पनि हुन चाहे पालो तपाईँको हो आउनुहोस् फटाफट नम्बर 0848 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ कार्यक्रम गाउँखाने कथा शनिबार मात्र आउने गर्दछ होइन शनिबार चाहिँ दिउँसो 2 बजीको खबर पछि 3 बजीसम्म हामी रहने गर्दछौँ अरू दिन आउने गर्दैन अरू दिन प्रायः जस्तो रोजाइ तपाईँको कार्यक्रम आउने गर्दछ हामी भिन्न भिन्न बसाएको छ त्यो दिनमा भनौँ न भिन्न भिन्न कार्यक्रममा भिन्न भिन्न बसाएको छ त्यो प्रस्तुत भइरहेका छन् कार्यक्रम उस्तै हो प्रायः जस्तो होइन आधुनिक गीतहरू बस्छन् तर अहिले स्टाइल फरक हुनसक्छ होइन र यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ काम्रेकको हुनुहुन्छ भन्दा पनि हुनुहुन्न भन्नुहुन्छ ओके अहिले तपाईँको 0848 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ भन्दै अब चाहिँ बिदा माग्नुपर्छ है भन्दै हुनुहुन्छ बिदा माग्नुभन्दा अगाडि केही कुराहरू गर्न चाहन्छु कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला नम्बर 0848 40 0026 रहेको छ 0848 40 0026 माध्यमबाट तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ म्यासेजहरू मार्फत पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ है यो समय भनेको मौसममा चेन्ज हुने होइन मौसममा चेन्ज भइराखेको छ कतै जाडो होला कतै गर्मी होला होइन पानी उमालेर तातो पानी पिउने बानी बसाल्नुहोस् पानी प्रशस्त मात्रामा पिउनुहोस् मुहान फोहोर हुनसक्छ प्रायः जस्तो धमिलो भएर धमिलो पानी आउन सक्छ होइन सफा नहुन सक्छ यसो यस्तो भए यति बेला चाहिँ अथवा सधैँ नै तातो पानी उमालेको पानी पिउने गर्नुहोला प्रशस्त मात्रामा पानी पिउने गर्नुहोला भन्दै स्वास्थ्य ख्याल गर्नुहोला भन्दै एटेन्जेलसम्म सुनेर साथ दिनुभयो म्यासेज गरेर साथ दिनुभयो कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिँदै प्राविधिक पाटोमा रहेर साथ दिनुभयो राजन महतारा क्षेत्री सरकार पनि विशेष रूपमा धन्यवाद दिँदै फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत हस्तिराज महत छुट्यो तपाईँ हजुरको रेडियो 102.1 मेगाहर्ज अनि तामाको 95.95 मेगाहर्ज सुन्दै गर्नुहोला हवस् त नमस्कार

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंट।
4: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए रामबाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
7: एकैछिन है त म हेरिहाले। ल टिक्नुहोस् त 9540-40239।
9: कति रे 9540 अनि
7: 9540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
11: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
12: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
11: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
12: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
11: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
12: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
11: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
12: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
11: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
13: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
12: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
11: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
12: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
11: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
11: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
11: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल। रामेछाप सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
11: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
14: अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 MHz।
15: पर्सि सोमबार हुने यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी। यमनमा सरकारी फौज र होती समुदाय बीच समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित, प्रभावित क्षेत्रमा हरेक 4 मध्य 3 परिवार भोके बस्न बाध्य। र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित। नेपाल खबरमा अब पूरा खबर। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसूनी वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरैबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर भन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीखमा मनसून बाहिरिने औसत समय हो र यसपटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10 मात्र मनसून हटेको थियो। यस वर्ष 6 वर्ष यताकै ढिलो गरी जून 19 मनसून भित्रिए पनि एलनिनो प्रभावका बावजूद देशभर औसतकै आसपासमा पानी परेको छ। हालै मात्र बंगालको खाड़ीमा विकसित प्रणालीले देशभर भारी वर्षा गराएको थियो। अब भने मौसम खुल्न थालेको छ। त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक मदन सिग्देलका अनुसार अब अक्टोबर र नोभेम्बर महिनामा पोस्ट मनसून शुरू हुन्छ। यो अवधिमा जलवाष्पयुक्त हावा कमजोर हुने र त्यस पुषपछि चल्ने हिउँदे वायु पनि अहिले नै सक्रिय भइ नसक्ने भएकाले मौसम प्राय सफा रहन्छ। वर्षा कम हुनु, वायुमण्डलको आर्द्रता घट्नु र तापक्रमको अन्तर बढ़नुले मनसून अन्त्यको पुष्टि गर्छ। यसैकारण अघिल्लो वर्ष हिले दशैं सामना गरेका नेपालीले यस वर्ष भने घमाइलो दशैं मनाउन पाउने सम्भावना रहेको मौसमविदले बताएका छन्। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित भवन ऐन 2083 को नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्राकृतिजन्य निर्माण सामग्रीको निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई अस्कित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। 20 लाखदेखि 75 लाख रूपियाँसम्म लागत पर्ने यी घरहरू नागरिकले सहुलियतपूर्ण ऋण मार्फत खरिद गर्न सक्नेछन्। जसअनुसार शुरूमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिरेर घर प्राप्त गर्न सकिनेछ। नागरिकको क्षमता अनुसार 10 लाखदेखि 25 लाख रूपियाँसम्म अग्रिम भुक्तानी गरी मासिक 15,000देखि 35,000 रूपियाँसम्म किस्ता तिर्न सकिने अन्य विकल्पहरू पनि प्रस्ताव गरिएका छन्। निम्न आय भएका परिवारलाई आवासको ग्यारेन्टी गर्ने र मध्यम आय भएकालाई सुरक्षित घरको सुनिश्चितता गर्दै सबै नेपालीको आवास अधिकारलाई कानूनी रूपले स्थापित गर्नु यो विधेयकको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको हो। कांग्रेस महाधिवेशनको उद्घाटन भने भोलि खुल्ला मंचमा हुँदैछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा गरेको स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मंचमा 30 जना स्वास्थ्यकर्मी सहितको 5 वटा हेल्थ डेस्क स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिहरूले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिहरूलाई रातिको समयमा समस्या परेमा अन कल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी गरेको छ। विधान संशोधन समितिले तयार गरेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्ने छन्। यसले 35 वर्ष मुनिका युवालाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। पछिल्लो 9 महिनामा नेपालमा जापानिज इन्सेफ्लाइटिक्स अर्थात जेई संक्रमणबाट 28 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा 131 जनामा जेई संक्रमण पुष्टि भएकोमा 28 जनाको ज्यान गएको हो। संक्रमणबाट ज्यान गुमाउने र बिरामी पर्ने मध्ये 87% व्यक्तिले यसअघि जेई विरूद्धको खोप नलगाएको पाइएको छ। अहिलेसम्म देशका 37 जिल्लाका 90 वटा पालिकामा यो संक्रमण फैलिसकेको छ। तथ्याङ्क अनुसार संक्रमित हुनेहरूमा धेरै कृषि पेसामा संलग्न नागरिक छन्। विशेष गरी धानखेत र सुंगुर फार्म आसपास बसोबास गर्नेहरू यसको उच्च जोखिममा परेको पाइएको छ। संक्रमण बढ़दै गएपछि सरकारले जोखिममा रहेका प्रभावित जिल्लाहरूमा जेई विरूद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले झापाका सबै पालिका तथा कैलालीका घोडागोडी धनगढ़ी र लम्कीचुहा नगरपालिकामा यो अभियान चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
16: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
17: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
16: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
18: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
19: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जल विद्युत आयोजनाको बाँध पूर्ण रूपमा सुरक्षित रहेको बताउनु भएको छ अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा जोखिमको त्रास बढ़ेको थियो तर आज बाँध क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँध सुरक्षित र स्थिर रहेकाले सर्वसाधारणलाई ढुक्क रहन आग्रह गर्नुभएको हो निरीक्षण क्रममा नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले बाँधको अवस्था बारे उहाँलाई जानकारी गराएको हो बाढ़ीले अन्य आयोजनामा क्षति पुर्याए पनि कुलेखानीमा भरिएको पानीले आउँदो सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ छ अब विदेशको खबर यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएका संयुक्त राष्ट्रसंघको खाद्य निकायलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ विश्व खाद्य कार्यक्रम डब्ल्यूएफए का अनुसार सरकारी नियन्त्रणमा रहेका र पहुँचयोग्य क्षेत्रहरूका झण्डै 74% परिवारले आफ्नो आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन् यस वर्षकै उच्च तथ्याङ्क हो यो डब्ल्यूएफएको तथ्याङ्क अनुसार सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरूमा झण्डै 1 करोड़ मानिस बसोबास गर्छन् खाद्य असुरक्षामा भएको वृद्धिले बजारमा अवरोध र सहायतामा पहुँच घट्दै जाँदा झण्डै 90% खाद्य सामग्री आयात गर्ने यमनमा भोकमरी कति तीव्र गतिमा गहिरिँदैछ भन्ने कुरालाई दर्शाउँछ पछिल्लो पटक चर्किएको यो द्वन्द खाद्य सुरक्षाका लागि अत्यन्तै विनाशकारी हुने खतरा रहेको पाइएको छ 15 लाख मानिसहरूलाई पुग्ने गरी आफ्नो राहत तथा सहयोग निरन्तर गरिरहेको डब्ल्यूएफपीले जनाएको छ यसका लागि आफूलाई 10 करोड़ 90 लाख अमेरिकी डलर अर्थात झण्डै 16 अर्ब 85 करोड़ रूपियाँ आवश्यक रहेको पनि डब्ल्यूएफपीले जनाएको छ अब खेल खबर जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ निसिनमा रहेको करोगी स्पोर्ट्स पार्कमा भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको हो भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन मात्रै बनायो भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो पाकिस्तानले रजत पदक जितेको छ यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई 33 रनले हरायो दक्षिण एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनलमा पुगे पनि श्रीलंकासँगको खेल वर्षाका कारण हुन नसकेपछि बाहिरिएको थियो चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसून बाहिरियो बाँकी विभागबाट पनि केही दिनमै हट्ने यस वर्षको दशैं घमाइलो हुने अनुमान नयाँ भवन ऐन संसद सचिवालयमा दर्ता गरीब तथा विपन्न नागरिकलाई 75,000 रूपियाँसम्म आवास अनुदान प्रस्ताव कांग्रेस महाधिवेशनमा उम्मेद्वारको मनोनयन पर्सि सोमबार हुने यही महाधिवेशनमा पदाधिकारीको संख्या थप्ने तयारी यमनमा सरकारी फौज र हुती समूह बीचको लड़ाईले हजारौं मानिस विस्थापित प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य र एसियाली खेलकुद क्रिकेटको स्वर्ण पदक भारतलाई पाकिस्तान 19 रनले पराजित
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
5: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ
6: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम
7: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि
7: लक्ष्य 22 पटक
6: स्वीकृत बजेट 88 लाख
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकता प्रतिलिपि
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी कागजातहरू
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
6: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
6: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
7: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
6: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
7: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
6: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
7: मौरी पालन व्यवसाय र मह प्रशोधन
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण
6: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिश्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
7: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
6: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
6: फलफूल प्रशोधन र बजारीकरण
7: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
6: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
7: प्राङ्गारिक कृषि वस्तु निर्यात
6: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
7: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
6: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
8: रंग बहार
9: बर्ज सँगै उपहार
8: बम्परमा यामाहा रेजियर
9: वर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: वर्जर पेन्स।
10: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
11: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्राक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
12: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064417188।
11: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
12: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: Exclusive mix by DJ Sash.
1: Hazur ko radio 102.1 megahertz.
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाउ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
6: घर बनाउनुको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटिस?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काँटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
10: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
10: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
10: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
10: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
10: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडा।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ।

0: भन्ने साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछा।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
0: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
0: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
0: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरूद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0 48 45 101 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
6: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
6: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
6: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार हजुरको रेडियो 102.1 MHz अपराह्न 4 बजेको रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगाल हो। रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz तामाकुशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। लुक्लाका लागि पर्यटन सीजन शुरू भएसँगै रामेछाप विमानस्थलबाट उडान थालेको निजी वायुयान कम्पनीहरूले रामेछापवासीहरूको सुविधाका लागि काठमाडौँ रामेछाप काठमाडौँ पनि सेवा दिने भएको छ। नागरिक उड्डयन कार्यालय रामेछापका एसिटी रमिल बरियाका अनुसार सेता समेत तारा यरले साधारण एक एक उडान गर्ने तालिका सार्वजनिक गरेको छ। यो उडान चाडबाड लक्षित रहेको छ। उडान तालिका बमोजिम अब रामेछापबाट काठमाडौँका लागि हरेक बिहिबार समिट एयर, शुक्रबार सीता एयर र शनिबार तारा एयरले उडान गर्ने भएका छन्। एटीसी वरियताका अनुसार अक्टोबर 1 देखि लागू भएको उक्त उडान एसिटी बरियाका अनुसार अक्टोबर 1 देखि लागू भएको उक्त उडान तालिका बमोजिम आउने बिहिबारदेखि रामेछापवासीले सो सुविधा पाउनेछन्। त्यसै गरी लुक्लाका लागि पनि रामेछाप विमानस्थलबाट उडान र अवतरण थालिएको छ। काठमाडौँ विमानस्थलबाट पर्याप्त उडान र अवतरण गर्न हवाई चापका कारण नसकेपछि विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि सिजनभर रामेछाप विमानस्थलबाटै प्रयोग गरेर सेवा सञ्चालन थालिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा 33 जना निर्वाचित भएका छन्। हिजो सम्पन्न मतगणनाको अन्तिम परिणामसँगै खुल्ला महिला, युवा, श्रमिक, पेशागत, विज्ञ, आदिवासी, जनजाति, खसारी, दलित लगायत विभिन्न समूहबाट 33 जना निर्वाचित भएका छन्। दलिततर्फ भने मुक्तबहादुर महते यसअघि नै निर्विरोध निर्वाचित भइसक्नु भएको छ। खुल्ला 10 जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धाबाट रामचन्द्र खड्का, लल्लभश्री न्यौपानी, अर्जुन कुमार केसी, लेखबहादुर कार्की, दीपक खड्का, विनोद कार्की, निरोज खड्का, केशव महत, सुन्दर चालिसे र प्रकाश कटुवाल निर्वाचित हुनुभएको छ। महिलातर्फ विनिता खड्का, चिना खड्का कार्की, एन्जिला न्यौपानी र उर्मिला कार्की निर्वाचित हुनुभएको छ। श्रमिकतर्फ विष्णु कुमार घिसिङ, पेशागत विज्ञतर्फ नारायण कुमार घिमिरे, युवा महिलातर्फ ज्ञान श्रेष्ठ, युवा खुल्लातर्फ उत्तम कुमार कार्की र विनोद बुढाथोकी निर्वाचित हुनुभएको छ। अपाङ्गतर्फ गुणराज भट्टराई, आकाश प्रजातान्त्रिक सेनानी तथा शहीद परिवारतर्फ आदि लामा सनक र अल्पसंख्यकतर्फ तोरण सुनवार निर्वाचित हुनुभएको छ। समानुपातिकतर्फ खस आर्य खुल्लाबाट काजीबहादुर खड्का, दिनेश कमान सिंह खड्का, दिपेन्द्र र सुरेन्द्र सुवेदी तथा खस आर्य महिलाबाट सृजना खड्का निर्वाचित हुनुभएको छ। आदिवासी जनजाति खुल्लातर्फ नवराज थोकर, गेल्जे लामा शेर्पा र राजेश कुमार श्रेष्ठ निर्वाचित हुँदा जनजाति महिलातर्फ ज्योति सुनवार, कुमारी आयु र रामकुमारी डाँगी निर्वाचित हुनुभएको छ। समानुपातिक दलिततर्फ सन्ध्या गदाने निर्वाचित हुनुभएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिका 32 पदका लागि 108 जना प्रतिस्पर्धामा थिए। मंगलबार सम्पन्न निर्वाचनमा कुल 1784 मतदाता मध्ये 1703 जनाले मतदान गरेका थिए। यो कुल मतदाताको करिब 95% भन्दा बढ़ी हो। यससँगै रामेछाप कांग्रेसबाट 15 महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन प्रतिनिधिहरूमा विभिन्न समूह र समावेशी कोटाबाट प्रतिनिधित्व भएको छ। उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला समिति हिजो पुनर्गठन गरिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा भएको पार्टी पुनर्गठन कार्यक्रममा अन्य पार्टीका कार्यकर्ताहरूलाई सो पार्टीमा प्रवेश समेत गराइएको छ। उज्यालो नेपाल पार्टी रामेछापका अनुसार पुनर्गठित जिल्ला समितिको जिल्ला अध्यक्षमा चिना लामा, उपाध्यक्षमा दामोदर तामाङ, सचिवमा मोतीलाल घिसिङ, उपसचिवहरूमा सागर थापा, अर्जुन घिसिङ र तेन्जिङ लामा र कोषाध्यक्षमा देव रुम्बा रहेका छन्। चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुनसादी कला व्यवसायी संघ रामेछापका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन स्थायी घर भएर रामेछाप सदरमुकाम मन्थलीमा सुनसादी व्यवसाय गर्दै आएका तुला बहादुर विश्वकर्म रहेका छन्। उनी नेपाल सुनसादी व्यवसायी संघ रामेछापका कार्यवाहक अध्यक्ष हुन्। दोलखाको जिरीका 2 जना महिलाबाट लुटिएको सुन विकले खरिद गरेको आरोप छ। श्रृंखलाबद्ध रूपमा सुन लुटपाट गरेको अभियोगमा रामेछाप प्रहरीले हिरासतमा रहेकी रामेछापको गोकुलगंगा गाउँपालिका 2 की मैया कार्कीको बयानपछि व्यवसायी विक पक्राउ परेका छन्। विकलाई दोलखा प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्छनले
विकल अदालतबाट चार दिन म्याद थप गरेर अनुसन्धान अघि बढ़ाइएको जानकारी दिनुभएको छ। प्रहरी अनुसन्धानको क्रममा दोलखामा लुटिएको सुन रामेसाब लगेर बिक्री गरेको खुलेको थियो। जिरी नगरपालिका तीन र छ का दुईजना महिलालाई प्रलोभन पारेर नक्कली सुन लगाई सक्कली सुन लुटेर लगेको घटनापछि इलाका प्रहरी कार्यालयले जिरीले अनुसन्धान अघि बढ़ाएको थियो। इलाका प्रहरी कार्यालयले जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेले अनुसन्धानको क्रममा जिरीका महिलाको सुन लुटपाटमा पनि रामेसाप्ती मैयाको संलग्नता पुष्टि भएको बताउनु भएको छ। त्यसपछि प्रहरी सोधपूछको क्रममा मैयाले जिरीबाट लुटेको सुन रामेसापका व्यवसायी विकलाई बिक्री गरेको खुलाएकी थिइन्। करिब एक महिना अघि जिरीका दुईजना महिलाबाट करिब डेढ़ तोला सुन लुटिएको थियो। चाड पर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्या तत्काल सम्बोधन गर्न ओखलढुङ्गाका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सिद्धिचरण नगरपालिका एघार रमाइलो डाँडा र मानेभन्ज्याङ गाउँपालिका साथ हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। चाड पर्वको समयमा ओखलढुङ्गामा सवारी साधन तथा यात्रुको चाप बढ़ने भएकोले यात्रुको सहजता र सुरक्षित यात्राका लागि सहायता कक्ष सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। सहायता कक्षबाट यात्रुले भोगेका समस्या गुनासा तथा यातायातसँग सम्बन्धित विषयमा तत्काल समन्वय र आवश्यक सहजीकरण गरिनेछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक अनिश खड्काले चाडपर्वको बेला सवारी साधनहरूमा क्षमताभन्दा बढ़ी यात्रु राख्ने तोकिएको भन्दा बढ़ी भाड़ा सुन्ने लगायतका गतिविधि हुन सक्ने भएकोले त्यस्ता समस्या न्यूनीकरण गर्न सहायता कक्ष सञ्चालन गरिएको बताउनु भएको छ। उहाँले ओखलढुङ्गाका विभिन्न स्थान हुँदै भित्रने तथा बाहिरिने सवारी साधनहरूमा यात्रा गर्ने यात्रुहरूलाई कुनै समस्या परे तत्काल सहायता कक्षमा जानकारी गराउन आग्रह गर्नुभएको छ। ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकामा विवारिसी अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको छ। मानेभन्ज्याङ गाउँपालिका नौ माधवपुर स्थित जोगी डाँडा सामुदायिक वनको खोल्सामा व्यवहारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। स्थानीयले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर बन्दुक नियन्त्रणमा लिएको हो। फेला परेको एक नाले भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा राखिएको छ। बन्दुक कसले र कुन प्रयोजनका लागि राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर कुमार शाहले जानकारी दिनुभएको छ। प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति तथा बन्दुकको स्रोतबारे थप अनुसन्धान भइरहेको जनाएको छ। र सिन्धुलीको हरिहरपुर गढ़ी गाउँपालिकाले पशुपालनमा संलग्न कृषकहरूलाई लक्षित गर्दै निशुल्क घाँसको बिउ तथा बेर्ना वितरण गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2083-84 को स्वीकृत कार्यक्रम अन्तर्गत हिउँदे जौ वर्सिम घाँसको बिउ तथा बहुवर्षीय नेपियर घाँसको बेर्ना वितरण गर्न लागेको जनाएको छ। पशु सेवा शाखा मार्फत सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि उद्यमी कृषि फर्म कृषक समूह तथा कृषि सहकारीहरूलाई आवेदन पेश गर्न पनि गाउँपालिकाले आह्वान गरेको छ। हवस् त हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको रामेसाब खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
1: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
0: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगा उनुहोस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
2: वर्ज पेंस
4: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

बोलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ बिल्कुलै नयाँ लोकदोहोरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रवि श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडुहुरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
5: आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
6: ओ प्रकाश।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048-543-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: हजुर को रेडियो 102.1 मेगा
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 04 49 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
3: सूचना सूचना सूचना,
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
0: अहिले साँझको 5 बज्यो।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: यसरी फलिरहेछ। तपाईँको देशमा छ नि छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
2: गाडी भाडा पत्ताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ 5 रुपियाँ हद्दाम बस्यो त्यति बस्ने,
1: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेछ।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्षको रेकर्ड तरकारी पनि आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 100 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाफ।
1: कृषि दोकानमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दिन कि चामलतिर ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उभर नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पदा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz शंखुवा सभा, रेडियो गुरास 105.2 MHz धनकुटा, रेडियो खबरपालिका 88.7 MHz धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ, रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा, रेडियो बैतेश्वर 94.5 MHz मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 MHz दोलखा, रेडियो रामेछाप 95.8 MHz रामेछाप, हजुरको रेडियो 102.1 MHz रामेछाप, रेडियो मेलम्ची 107.2 MHz सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 MHz कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 MHz धादिङ, रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट, रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट, रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 MHz कावसते नवलपुर, रेडियो कावसते 102.6 MHz कावसते नवलपुर, दाउन्ने एफएम 103.4 MHz बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची, भेरी एफएम 105.4 MHz नेपालगंज बाँके, रेडियो डोटी 98.5 MHz डोटी, रेडियो रामारसन 92 MHz अछाम, रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला, रेडियो प्रभु 102.6 MHz कञ्चनपुर, रेडियो बुङ्गल 98.3 MHz बझाङ, सौगात एफएम 103.6 MHz बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
8: आजको श्रृङ्खलामा हामीले कफी क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ। हुन त हामीले हप्तामा अथवा 2 हप्तामा करिब करिब कफी क्षेत्रलाई हामीले पटक पटक उठाउने प्रयास नै गरिरहेका छौँ, किनकि हामीले कफी क्षेत्रलाई निराजन नेपालीको अग्रपंक्तिमा राख्दै गर्दा चाहिँ कफी क्षेत्रमा चाहिँ पछिल्लो समयमा बन्दै गरेको बजार वृहत्तरका कुराहरू र कफी क्षेत्रको सम्भाव्यता समृद्धसँग जोडिएको र रोजगारसँग जोडिएको कुरालाई हामी उच्च महत्व दिएर उठाउने प्रयास गरि नै रहेका हुन्थ्यौं। र आजको श्रृङ्खलामा पनि प्राविधिक पाटोमा चाहिँ भने जस्तो किसानहरू किन चाहिँ अझै सम्भाव्यता हुँदै गर्दा पनि जागरण कफी क्षेत्रमा रहन सकेन, हाम्रा युवाहरूलाई कफी क्षेत्रमा किन चाहिँ ल्याउन सकिएन, किन आकर्षण गर्न सकिएन लगायतका विषय चाहिँ हामीले छलफल गर्नै पर्ने विषय पनि छन्। त्यसैले आजको श्रृङ्खलामा हामीले अलिकति पाका कफी प्राविधिक हरिप्रसाद दाहाल आज हामीसँग हुनुहुन्छ। विशेष गरी हामीले कफी क्षेत्रको सम्भाव्यतासँगै चाहिँ प्राविधिक रूपमा हामीले विभिन्न कुराहरूमा ध्यान दियो भने चाहिँ कफी क्षेत्रबाट समृद्ध छ र हामीले सिड टु कप अर्थात उत्पादनदेखि उपभोक्तासम्म अथवा चाहिँ हामीले भन्दै गर्दा चाहिँ कफीको बिरुवा रोपणदेखि लिएर उत्पादनको सबै विषय र विशेष गरी प्रशोधित पातमा पनि र निर्यातसम्मको पाटो र हामीले विशेष गरी कपसम्म ल्याउँदासम्मको कफीका प्रोसेसका कुराहरूमा हामीले कुराकानी गर्ने भने चाहिँ महत्वपूर्ण सम्भाग छ र सम्भावना छ र यो क्षेत्रले अझै पनि बेरोजगारहरूलाई 50,000 अब आवश्यक रह्यो भने लाखौंलाई पनि रोजगार दिन सक्ने महत्वपूर्ण क्षेत्र बन्दै गर्दा चाहिँ यसलाई हामीले थप जागरण ल्याउन सकेको खण्डमा अथवा बृहत्तर बनाउन सकेको खण्डमा चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ र हामीले यतातिर सोच्नै पर्छ र राज्यले यतातिर के गरिराखेको छ यसमा थप लगानी अथवा सपोर्ट गर्यो भने चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ सबल छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्ने प्रयास गरेका छौँ र हामीले हाम्रा अतिथिलाई यिनै विषयमा स्वागत गर्दै छलफलमा केन्द्रित बनाउनुभन्दा अगाडि हामीले कफीको सन्दर्भ र कफीको महत्वपूर्ण विशेषतासहित सरकारलाई केही सुझाव सहितको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ पहिला रिपोर्ट राख्छौँ रिपोर्टभन्दा पछाडि हाम्रा छलफल गरिएका विषयमा हामी यसलाई चाहिँ खोतल खातलको साथमा सूक्ष्म तरिकाले उठाउँदै यसको समाधानको लागि पनि के चाहिँ हुन सक्छ भन्ने विषयमा हामी पक्कै पनि छलफल गर्नेछौँ हामीसँगै रहनुहोला नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको शुरूआत गरिएको इतिहास छ यसै क्रममा पाल्पा स्याङ्जा पर्वत अर्घाखाँची कास्की लमजुङ तनहुँ गोर्खा ललितपुर धादिङ मकनपुर म्याग्दी सिन्धुपाल्चोक काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाड़ी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाड़मा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट्टा रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रसंस्करणको व्यवस्थापन गर्नको लागि विक्रमसम्म 2040 सालमा रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रमसम्म 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रमसम्म 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति दिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाड़ी जिल्लामा कफी खेती गरिबी निवारण रोजगारी सिर्जना वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाड़ी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपरे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली तेलहन र औद्योगिक बाली जस्तो परापूर्वकालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको एक शताब्दी पनि पुगेको छैन। बढ्दो शहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्याधिक माग हुन थालेपछि कृषकहरू स्वतस्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन् तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्व अझै उहात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि विस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यवसाय कफी खेतीको शुरूआत गर्ने हो भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न
7: सकिरहेको अवस्था छैन। कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ़िरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढ़ाउन भने जस्तो सकिएको छैन। यस क्षेत्रको समग्र मूल्य श्रृंखलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन।
8: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले कफीसँग सन्दर्भ जोडिएको रिपोर्ट राखेका थियौँ, हामी यही विषयमा छलफल गर्दैछौँ। कार्यक्रम अवधि भर्ने यो विषयमा हामी खतल खातल गर्नेछौँ। हामीसँग अगाडि पनि भनिसकेको छु मैले, करिब 40 वर्षभन्दा लामो समय चाहिँ कफी क्षेत्रमै लाग्नुभएका कफी प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ, नमस्कार।
9: नमस्कार,
8: आराम हुनुहुन्छ?
9: आराम छ।
8: अहिले चाहिँ ललितपुर क्षेत्रमा हुनुहुन्छ है?
9: अहिले बसाई नै काभ्रेमा बस्छु म।
8: काभ्रे कहाँ बस्नुहुन्छ?
9: काभ्रे पनौती बस्छु। र हामीले कफीकै सन्दर्भ चाहिँ हामी ललितपुरबाटै सुरु गरेका हो। सन्दर्भ यही विषयमा अब
8: करिब 40 वर्षभन्दा लामो समय यही क्षेत्रमा
9: कफीसँग परिचय चाहिँ लगभग 40 वर्ष भयो। हामीले व्यावसायिक रूपमा काम गरेको र कफीको के हो त कफी भनेर जानेको चाहिँ 58
8: यानी कफीलाई जानेको भन्दै गर्दा तत्कालीन समयमा 40-50 दशकमा चाहिँ कफीका धेरै बिरुवाहरू रोपिएको पनि थियो, तर त्यो बीचमा कतिपय ठाउँमा कफीका बिरुवा काटिएको पनि थियो कि, त्यो पनि यहाँलाई अनुभव छ है? त्यो समयमा के भएको थियो अलिकति बताउनुहोस् न, किनकि त्योभन्दा अलिक पछाडि हामीलाई जानकारी छ, त्यो कुरा चाहिँ थाहा छैन।
9: यो विषयमा चाहिँ के हो भने हामीले 58 सालमा संस्थागत रूपमा विकास गर्नुपर्छ भन्ने जुन मोडल आयो,
8: अथवा 40 बीचमा भन्नुहोस् न,
9: यो बीचको पिरियडमा चाहिँ कफी एउटा हाम्रो नेपाली बाली त होइन, यो चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट कफी नेपालमा रिसर्चको रूपमा आएको रहेछ भन्ने, आयातित हो, सम्भावित खेती हुन्छ कि हुँदैन भन्ने हिसाबले त्यो एउटा प्रोजेक्टले नेपालमा भेटिएको थियो। र गुल्मीमा कफी आउनुभन्दा पनि अगा गुल्मीमा जुन 1995
8: हिरागिरीले
9: भित्राउने भएको कफी नै नेपालमा प्रसार भएको भन्ने छ। र हाम्रोतिर चाहिँ ललितपुर जिल्ला भरि लगभग ललितपुर जिल्लाको 2-3 ठाउँमा चाहिँ कफीको नर्सरी चाहिँ 2039 सालबाट सुरु भएको छ। र त्यो बेला चाहिँ
8: ललितपुरको
9: ठुलादुलुङमा हाम्रो चाहिँ त्यहाँ एउटा नर्सरी थियो, त्यो नर्सरीले उत्पादन गरेको हो। त्यसमा चाहिँ सिडिएचबी भन्ने एउटा संस्था थियो, त्यो संस्थाले कफी सुरु गरेको, र त्यो सुरु गर्ने क्रममा कफीलाई चाहिँ अब मान्छेले चिया जस्तै खाने चिज हो भन्ने बुझेर त्यही बुझाइअनुसार 2-4 फुट सबैले लगेर रोप्ने प्रचलन आउँदै गर्दा कफीको त्यो जुन किसिमको फलाइ, अब कफीको उपयोगिताको बारेमा त केही पनि थाहा थिएन, फलाइको हिसाबले मान्छेले कृषिमा यति चिज यति राम्रो फल्ने चिज पनि हुँदो रहेछ भन्ने हिसाबले त्यो एउटा मान्छेलाई भनौँ न आकर्षण हुने किसिमकै बाली देखेर मान्छेले उसले नि लगाउने उसले नि लगाउने लगाइयो, जागरण आइहाल्यो। तर अब त्यसको प्रोसेसिङको बारेमा केही पनि थाहा नहुनाले धेरै मेहनत गऱ्यौँ हामीले पनि त्यो किसिम त्यो भोगाइ भोगेकै हो, किनभने कफी टिपाईदेखि लिएर टिपाई गरिसकेपछि अनि ढिकीमा कुट्नेदेखि लिएर अनि त्यो बिन्स बनाएपछि अनि फेरि त्यसलाई भाँडीमा भुटेर अनि घट्टामा लगाएर चाहिँ पिसेर अनि त्यसरी पनि हामीले खायौँ र काठमाडौँसम्म पनि ल्याएर हामीले यसरी कफीको प्याकेटहरू बनाएर खुल्ला प्याकेट बनाएर ल्याएर पनि चिया पसलमा कहाँ कहाँ हुन्छ हाम्रो इष्टमित्र कहाँ कहाँ हुनुहुन्छ त्यहाँसम्म ल्याएर दिएर भने नि कफीलाई चाहिँ यसलाई अलिकति प्रमोसन गरौँ भन्ने हिसाबले लाग्दा लाग्दा यो त एक्लो त हुने चिज होइन रहेछ, यसमा संस्थागत नै चाहिन्छ भन्ने हिसाबले यो 58 सालदेखि चाहिँ यो पाल्पा जिल्लाबाटै एउटा संस्था गठन भयो जो जसको नेतृत्व डाक्टर घिमिरेले गर्नुभयो।
8: संस्था त 42-45 सालमै गठन भएको थियो त,
9: त्यो बेलामा गठन भएको संस्था यति प्रचारमा आएन नि, अनि जति पछि आयो पछि आएपछि यसले
8: राजनीति
9: त्यो चाहिँ उता पश्चिममा भइसकेर त हाम्रो यता चाहिँ थिएन, र उहाँहरूले हामीले सुरु गर्दाखेरि चाहिँ 58 सालमा ठ्याक्कै संयोगको हत पर्थ्यो भने राजा वीरेन्द्रको जुन दरबार हत्याकाण्ड भयो त्यो दिन हाम्रो कार्यक्रम थियो ललितपुरमा, हामीले जिल्लासँग
8: कफीकै कार्यक्रम
9: बनाउने अनि त्यो कार्यक्रमले गर्दाखेरि बनाउन नसकेर हाम्रो ढकेश्वर सर वहाँ पुगेर फर्किनु भएको छ, त्यो कुरा
8: याद गर्नु भएको छ है। भनेपछि ललितपुरमा चाहिँ विशेष गरी मैले भन्दै गर्दा यहाँ चाहिँ करिब 40 वर्षदेखि कफीको नजिक हुनुहुन्छ, पारस्परिक सम्बन्धमै हुनुहुन्छ, यद्यपि 55, 56, 58 मात्रै अलिक ललितपुरमा जागरण आएको देखियो, त्यसो
9: 58 सङ्गठन
8: मदन पोखरातिर धेरैले काटेका, गुर्मीतिर पनि काटे, सङ्घातिर पनि काटे भन्ने कुरा थियो, यतातिर पनि काटे,
9: काटेथे, धेरै बोर्ड थिएन 8-10 बोर्ड लगाउने, अनि अब यो के उपयोग भएन भनेर काट्ने नै थियो। तर 58 सालमा जुन सङ्गठन बनाएर हामीले प्रचार प्रसारको रूपमा एउटा लग्यौँ अभियान, अनि त्यो अभियानले चाहिँ कफीका बुट्टा कहाँ काटिएका थिए त्यहाँ उम्रेका छन् कि ज्वारासम्म खदल्ने काम चाहिँ भयो, र अनि बिउ प्रसार गर्नुपर्छ, बिउ बनाउनुपर्छ, बेर्ना बनाउनुपर्छ, रोप्नुपर्छ भन्ने अभियान चलेर लगभग 58 सुरु भएपछि 59, 60, 63 त हामी त एकदम माथि नै
8: जागरणमा
9: एकदम अगाडि नै बढिसकेका थियौँ। र यो चिजले चाहिँ हामी कम्तीमा पनि अन्तर्राष्ट्रिय मूल्यसम्म
8: अथवा
9: बजारसम्म पुग्न सकिन्छ, पहुँच हुन्छ भन्ने हिसाबले लाग्दै लाग्दै गर्दै गर्दाखेरि अब नेपालकै बजारमा बेचिन्थ्यो त्यतिखेर चाहिँ, जो अन्तर्राष्ट्रिय बजारमा पुग्नुहुन्थ्यो उहाँहरूले उहाँहरूको पहुँचमा सामान हामीले ल्याइदिएपछि उहाँलाई त्यसरी लानुहुन्थ्यो र यसको बजार विस्तार थियो। अहिलेको जस्तो सहज स्थितिमा काठमाडौँ न कफी खान पाइन्थ्यो न क्याफे थिए, क्याफे भनेकै के हो हामीलाई त त्यो पनि थाहा थिएन।
8: अहिले यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, ललितपुरको विशेष गरी दक्षिणी भेगमा चाहिँ अहिले पछिल्लो समयमा अब्बल भएका मध्ये विशेष गरी दुग्ध व्यवसाय र कफीलाई चाहिँ एकदम अब्बल छ, र यसमा सहकारी क्षेत्रले राम्रो प्रगति गरेको र जागरण ल्याएको र धेरै किसानहरूलाई लाभान्वित गराएको उदाहरणहरू पनि छन्। यो भन्दै गर्दा कफी क्षेत्रमा राम्रो प्रगति भयो नि त्यसपछि है?
9: राम्रो प्रगति भएको, त्यसलाई चाहिँ नराम्रो भन्नु मिलेन। तर अब
8: कफी सहकारीहरू कसरी चले नि, अलिकति यो पनि जानकारी दिनु न मलाई।
9: कफी सहकारी चाहिँ कसरी भयो भने हाम्रो सुरुमा उत्पादक समूहहरू निर्माण गर्यौँ, प्रत्येक टोल टोलमै उत्पादक समूह निर्माण गरेको थियो हामीले, जिल्लाभरिमा लगभग 27 जति समूह निर्माण गरेको थियो। त्यही 27 समूहलाई नै उत्पादक सहकारीको रूपमा मान्ने भनेर हामीले 7 सहकारी त्यो समूहलाई गाव्यौँ, र त्यो 7 सहकारीबाट अनि जिल्ला सङ्घ बनेर अहिले पनि जिल्ला सङ्घले काम गर्दैछ, उत्पादक सहकारीहरूबाट उत्पादन भएर जिल्लामा कफी उत्पादन गर्ने उत्पादन गर्ने र जिल्लामा हुनेले बिजनेस प्रशोधन गरेर बिजनेस गर्ने त्यो कन्सेप्टमा बनाएको, त्यो चिज अहिले पनि चल्दैछ।
8: यस बजारीकरण अर्को स्टेटमा चाहिँ प्रवेश गर्नु भएको छ, निर्यात गर्न समस्या छैन,
9: समस्या छैन,
8: त्यसमा सरकारले लिड गरेको छ सायद है,
9: अहिले सरकारकै माध्यमबाट जान्छ हाम्रो
8: जिल्लाभरिकै है,
9: जिल्लाभरिको कफी जान्छ, र अहिले जिल्लाले पनि अब भने जति भोल्युम त दिन सकेको छैन, उत्पादन घटेर गएको छ। अब उत्पादन घट्नुको पछाडिको कारण भने चाहिँ अब बसाइ सराई नै हो एक मुख्य कुरा चाहिँ। अब हामीले म त्यहाँ काम गर्दै गर्दै रहँदा 66 सालसम्म हामीले करिब 30 टन पार्कमेन्ट बनाइसकेका थियौँ। अब अहिले अस्ति पनि म कफी सहकारी सङ्घमा पुगेको थिएँ, यो वर्ष 15 टन मात्रै भयो
8: भनेपछि
9: त्यसको अर्थ के हो भने 50% मान्छे नै हिँडेपछि त अब उत्पादन घट्ने त स्वाभाविक भयो।
8: जस्तो अहिले यहाँले भन्दै गर्दा अब अलिकति मैले इतिहास र अहिलेको सन्दर्भ कसरी आएको छ माहौल भन्ने कुरा गरेँ, यो आवश्यक पनि थियो थिएन पनि, यद्यपि मैले अब चाहिँ मेन हाम्रो यहाँसँग गर्न खोजेको कुरामा प्रवेश गर्न चाहन्छु। कफीको चाहिँ विशेष गरी प्राविधिक पाटोमा चाहिँ समस्या भएर हो या अथवा यो भने जस्तो सोल्युसन खोज्न नसकेर अथवा सम्भाव्यता चाहिँ दर्शाउन नसकेर चाहिँ भने जस्तो नयाँ किसानहरूलाई आकर्षण गर्न सकिहाल्ने कि, जस्तो यहाँले ठ्याक्कै ललितपुरको साथले गर्दा उत्पादन पनि घटेको छ भन्नुभएको छ कि, जस्तो यो प्राविधिक रूपमा पनि अलिकति झन्झटिलो भएर हो कि अथवा चाहिँ हामीले आकर्षण साँच्चीकै गर्न नसकेर हो कि, राज्यले यहाँनिर अभिभावकत्व गर्न सकेन कि, अथवा के चाहिँ समस्या देख्नुहुन्छ?
9: यसमा समस्या त
8: एउटा बसाइसराई पनि भन्नुभएको छ यहाँले,
9: एउटा मेन त बसाइसराई हो, अर्को
8: जस्तो त्यहाँनिर सम्भाव्यता भएर राम्रो आमदानी भएको भए बसाइसराई पनि हुन्थेन कि भन्ने कुरा कि,
9: त्यो चाहिँ मान्छेको त्यो आफ्नो सोचाइ समस्या र समयसँग पनि हुँदो रहेछ त्यो कुरा। अब हामी पनि अब त्यहीँ जन्मेको मान्छे लगभग चाहिँ 40-45 वर्ष हुँदाखेरि त्यहाँबाट उठेर हिँड्नुपर्ने भन्ने चाहिँ त्यो चिज सबै कुरा स्थापना गरिसकेपछि जुन जुन चिज चाहिने थिए ती चिजहरूको हामीले आवश्यकता यति भए पुरा होला भन्ने हिसाबले हामीले स्ट्रक्चर जति सबै तयार गरेर हिँड्नु भने चाहिँ त्यो मान्छेको बाध्यता हो। बाध्यता कसरी हुँदो रहेछ भने अब सबै मानव त एक ठाउँ मात्रै बस्दैन, अनि त्यही अनुरूप चाहिँ मान्छेले पढाइ लेखाइदेखि लिएर स्वास्थ्यका कुराहरू जोडिन्छन्,
8: चलायमान
9: हुनलाई पनि मान्छेलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँ जान बाध्य हुँदो रहेछ। कतिपय मान्छेहरू त हामी अब यहाँ नै हामीले केही उद्यम गर्नुपर्छ भने यहीँ गर्ने हो। अब हामी जन्मेको मान्छे हामीबाट चाहिँ हामी माथि फड्को मार्छौँ एक किसिमको पनि छन्। ती मान्छेहरूलाई पनि सन्तुष्टि छैन, किनभनेदेखि मैले के देखिरहेछु अहिले कश्मीरमा समस्या भने देशभरि ललितपुरको मात्र कुरा होइन, यो देशभरिको समस्या के हो भने जुन जुन कफीका संस्था बनाएर हामीले जे अपेक्षा गरेर बनाएका थियौँ ती सबै संस्थाहरू बनाउँदाखेरि त हामी पनि त्यसमा सहभागी थियौँ। त्यो सहभागिता हुँदै गर्दा र हामीले बुझ्दै गर्दा हाम्रो अग्रजहरूले हामीलाई भन्दै गर्दा अब साँच्चै कफी एउटा देशमा चाहिँ एउटा प्रमुख बालीको रूपमा हुन्छ, यो बालीले नै हाम्रोलाई चाहिँ भाग्य भविष्य यसैमा छ भन्ने हामीलाई लागेको थियो र हामी त्यो किसिमले प्राविधिक बन्दीसम्म एउटा अवसर पनि कफीले जुराइदियो। र अब अहिले चाहिँ त्यो सेक्सनमा कुरा गर्ने हो भने कफीका बारेमा जतिवटा संस्थाहरू बने ती सबै संस्थाहरू राष्ट्रिय स्तरका सबै संघ संस्थाहरू जुन जिम्मेवारी संस्थाहरू छन् ती संस्थाहरूले पनि अलिकति चासो पो कम दिए हो कि भन्ने लाग्छ। अहिले पछिल्लो समयमा दुई चार वर्ष भइसक्यो मैले यसो हेर्दाखेरि त्यति तदारुक त देखिँदैन,
8: होइन लागेको त देखिन्छ। कफी सम्मेलन समेत पनि भयो,
9: होइन सम्मेलन त्यो मात्रै होइन नि सर, मैले भन्न जोड्न खोजेको कुरा कहाँ हो भने कफी साँच्चै यो देशमा टिकाउने नै हो भने कफीका लागि कुन मल प्रयोग गर्ने हो, कुन औषधि प्रयोग गर्ने हो, के बनाउने हो, कफीको लागि छारीको कुरा के हो, त्यसको आइडेन्टिफाई कसले गरिदिने हो, रोग किराको बारेमा यत्रो छ्यापछ्याप्दी रोग किरा लागेको छ यसको बारेमा चाहिँ कसैले यो चाहिँ गर भनेर भन्न सक्ने एउटा अवस्था छैन, त्यो त्यसको जिम्मेवारी को हो। अब हामीले बुझ्दा त के थियो भने चिया तथा कफी विकास बोर्ड भनेको नि सरकारी निकाय हो, त्यो निकायले कुन कुन ठाउँ के आवश्यकता पर्छ त्यो प्राविधिकदेखि लिएर आर्थिकदेखि लिएर तालिमदेखि लिएर गोष्ठीदेखि लिएर के गर्नुपर्छ त्यो चिज उसले गर्ने होला। अनि नेपाल कफी व्यवसाय महासंघ
8: गर्न त गरिराखेको छ, पर्याप्त छैन,
9: खोज कहाँ गरिरहेको छ, मलाई त खासै त्यति कार्यक्रम गरे होला नपुगे होला त्यो कुरा म जान्दिनँ। तर एउटा कुरा के हो भने कम्तीमा त्यस्ता संस्थाले एउटा अनुसन्धान र अध्ययनको विषय पनि गर्नुपर्छ नि भन्ने मलाई लाग्छ। त्यो चाहिँ अहिले पनि कफी मान्छे कफी जसले गरेका छ किसानले जसले गर्नुभएको छ उहाँलाई त्यो कफीप्रतिको मोह स्नेह माया ती चिजहरूले उहाँहरूलाई कहिले पनि त्यो बिर्सिन नसक्ने
8: भनेपछि आफ्नो
9: उत्पादन त्यो जोड छ,
8: आफ्नो बल सफलताले
9: गर्नुभएको छ,
8: तर सपोर्टिङ छैन,
9: सपोर्टिङ भएन, किनभने सपोर्टिङ त राज्य स्तरबाट फ्लो दिन सक्नु पर्यो कि हामीले यो समस्यामा यो चिजहरूको प्रयोग गर्न सक्नु पर्यो भनेर भन्नु पर्यो। खोइ त अध्ययन अनुसन्धान खोइ त, किनभने गभारको यस्तो यो व्हाइट स्टम्बरहरूको यत्रो हाहाकार भएर कसैले कुरा लुकाएर हुन्छ र म त देशको धेरैवटा जिल्लामा घुमेको छु नि, सबैको बगैँचा हेरेको छु, सबै किसानको समस्या के छ भने छारी व्यवस्थापनको कुरा गलत छ, गवारो जुन स्टिम्बरहरूको चिज गवारो छ त्यो गवारोले त्यसको आक्रमणले गर्दा किसानहरूलाई नैराश्यता भएकै हो।
8: एउटा चाहिँ भइराखेका किसानहरूलाई नैराश्यता भयो, अर्को चाहिँ नयाँ आउनको लागि पनि रोकावट यो पनि एउटा कारण बन्यो,
9: मेन कारण यही हो नि। बाटोमा बाघ छ भनेपछि त्यो बाटो को हिँड्छ र हिँड्दैन नि, किनभने मान्छेलाई एउटा के सोचे हुन्छ भने अहिले त झन् नेपाली किसानहरू भनेका अब हामीभन्दा पछाडिका बच्चाहरू भनेका त बारीमा नकुल्चिने भइसके, किनभने उनीहरूले त पढाइ लेखेको क्रममा कृषि कसरी गर्ने भन्ने पनि जान्न छोडिसके भनेपछि उनीहरूलाई त्यो चिज भन्दा पनि अहिले चाहिँ व्यवसायपट्टि आकर्षण हुने खेतीपट्टि आकर्षण नहुने, खेतीमा विकर्षण हुनुको कारण चाहिँ के हो भने अब कफी रोपौँ गवारोले दिँदैन, अब अर्को रस्ट भन्ने आएको छ त्यसको नियन्त्रणको लागि कसैले केही पहल गरेका छैन, सामान्य त्यो दुई किलो निलो तुतो बाँडे भरले रस्ट नियन्त्रण हुन्छ र गवारो नियन्त्रणको लागि चाहिँ एउटा झोलमल बनाएर हाल्ने अनि यो यसो गर्ने भनेर भने भरले हुँदैन, स्थायी समाधानको लागि कम्तीमा पनि धेरै होइन ल 100% कसैले काहीँ पनि गर्न सक्दैन, कम्तीमा 60% चाहिँ यो नियन्त्रण गर्न सकिने भयो है भन्ने किसिमको त त्यसको जिम्मेवारी लिन त कोही
8: चाहिँदैन,
9: सम्बन्धित निकायले त्यो गर्नुपर्छ।
8: अहिले जस्तो यहाँले भन्दै गर्दा देशैभरका फार्महरूमा यही समस्या छ भन्नुभएको छ, नयाँलाई साँच्चै आकर्षण गर्नको लागि वास्तवमा एउटा फोरम खडा गरेर सरकारी निकायमा चाहिँ यो खालका कुराहरू चाहिँ फेरि पुर्याएर एउटा वातावरण गरियो भने फेरि सम्भाव्यता छ, किनकि बजार चाहिँ अब्बल बन्दैछ कि यो क्षेत्रको चाहिँ,
9: कफी त नेपालको अर्ग्यानिक भएको हुनाले यो क्वान्टिटीको रूपमा त धेरै पुग्छ नै, त्यो धेरै माग छ त्यो हिसाबले त दिनै सकिँदैन होइन, तर अर्को यो भित्र अर्को कुरा एउटा पनि समस्या आइसकेको छ हजुरले भन्दै गर्दा कफी अहिले विश्व बजारमा कफीको माग त छ कुन कफीको माग बढी छ या अब भोलि फेरि एउटा अर्को समस्या क्रिएट हुँदैछ मैले त्यो कुरा देखेको छु त्यो चिजलाई
8: अहिले नेपालको अराबिकाको चाहिँ विश्व बजारमा जहाँ जति भए पनि बिक्छ
9: अरबिका अरबिका नै कफी हो भनेर भन्नको लागि त यो अरबिका कहाँ कहाँ छ भनेर कसैले त्यो किसिमको लिस्टिङ गरेको छ र लिस्टिङ गरेर मात्रै हुन्छ भोलि यहाँ जहाँ जम्मा हुनुपर्ने हो त्यहाँ आउँदा जम्मै घालगुले भएर आइसके हुन्छ भनेपछि यो एउटा ठुलो समस्याको रूपमा छ भोलि मार्केटले मलाई यो मात्रै भेराइटीको चाहियो भनौँ भने त्यो दिन के हेर्ने त्यो पनि एउटा समस्या छ त्यस कारणले यसलाई अब जात छुट्याएर खेती गरेर स्थायी थारीको लागि के गर्ने मलको लागि के गर्ने र गवारोको लागि के गर्ने यी तिनटा चिजको समाधान भयो भने कफीमा त मलाई लाग्छ यो जति काठमाडौँ उपत्यकामा आएर अल्झेर बसेका किसान छन् ती किसान फेरि फिर्ता भएर खेती फेरि जागरण हुन्छ यो जागरण गराउनुको लागि अब हामीले हामी एउटा मात्रै बोल्दाखेरि त यहाँ यो देशमा सुन्ने मान्छे हुँदो रहेछ अब जुलुस उठेर बोल्ने मान्छे छैन
8: अब सँगै बोलाउँला कुनै फोरममा चाहिँ यो खालका कार्यक्रम आयोजना हामी आफै गरेर तपाईँहरूलाई सबैलाई सम्बन्धित निकायहरूलाई सँगै राखेर छलफल पनि गराउँला ठिक छ हामीले यसमा पनि अध्ययन गर्ने भयौँ तर हामीले चाहिँ सम्भाव्यता भएका चिजहरूलाई चाहिँ साँच्चीको सम्भावना खोजौँ र सम्भावना देखाइदिउँ युवा पुस्तामा स्वदेशमै काम गर्ने वातावरण बनाइदिउँ भनेर त बोलिराखेका छौँ ठिक छ यहाँको विषय मुद्दा उठिसके पछाडि यो विषय हामी पनि छलफल गरौँला भनेपछि अब लागत लगानी भन्दा पनि विशेष गरी प्राविधिक समस्याले देखियो कपीमा
9: यसो सब निदान्त प्राविधिक समस्या हो यो समस्या फेरि अब तल्लो लेभलका प्राविधिकहरूले गरेर समाधान हुने चिज पनि होइन यसलाई चाहिँ राष्ट्रिय स्तरबाटै अध्ययनको रूपमा राखेर
8: मन्त्रालयले गर्नु पर्यो अथवा बोर्डले गर्नु पर्यो
9: जोसुकै भएर सम्बन्धित निकायले गरिदिनुपर्छ र यसको साँच्चै नेपालबाट कफी उत्पादन गराउने हो भनेदेखि पेपरमा होइन नि त फिल्डमा गरौँ न फिल्डमा गर्ने गरी गर्ने का योजना पनि बन्नु पर्यो मलाई एउटा चित्त नबुझेको कुरा के हो भने
8: भन्नुहोस् मजाले भन्नु
9: एउटा किसानमा किसान कसलाई भन्ने मापदण्डै बनाउँदाखेरि जस्तै बोर्ड भन्ने त राष्ट्रिय स्तरको चाहिँ एउटा संस्था हो त्यो संस्थाले कार्यक्रम दिन्छ अरे भन्ने सुनेको छ ककरले पाएका छन् त्यो विषयमा पछि कुरै गरौँला तर त्यहाँ एउटा मापदण्ड के बन्दो रहेछ भने 400 रुपियाँ 500 रुपियाँ जग्गा भएको मान्छेलाई चाहिँ ग्रान्ट दिने अनुदान दिने त्यो किसिमको जब कि हाम्रो देशमा त कस्तो किसान छन् भने 2 रुपियाँ खेती गर्ने किसान छन् 5 रुपियाँ खेती गर्ने किसान छन् 7 रुपियाँ खेती गर्ने किसान छन् त्योभन्दा माथि रहेका किसानलाई त हामी त ठुला किसान भन्छौँ यदि राज्यको सोच त्यो 2 रुपियाँ 5 रुपियाँ 7 रुपियाँलाई नगर भने हो नि त यो त यो भने
8: सम्बन्धित लक्षित धेरै जसो किसान
9: लक्षित भएर यो कार्यक्रम पुग्नुपर्छ नि त खोइ त कसले पाए कुन जिल्लामा कसले पाए भन्न सक्नुहुन्छ कसैले भन्न सक्ने स्थिति छैन त्यस कारणले यस्ता कार्यक्रम होइनन् कार्यक्रम बनाउने भने 2 रुपियाँ 5 रुपियाँ 10 रुपियाँवाला किसानलाई दिएर ती किसानको संरक्षणको लागि तिनको लागि चाहिँ अनुदान दिएर तिनको लागि चाहिँ प्राविधिक सपोर्ट गरेर तिनलाई चाहिँ ऊर्जावान बनाएर जान सकियो भने कफी त धेरै म भन्दिनँ 3 वर्षमा त फेरि यो देशमा जति अहिले उत्पादन भएको छ त्यसको 4 भाग चाहिँ कफी बढाएर चाहिँ उत्पादन गर्न सकिन्छ त्यो हामीसँग भएको एउटा अनुभव हो मैले अहिलेसम्म जति ठाउँमा कफी गरेँ भनेर गरे त्यो चाहिँ मलाई लाग्छ किसान कहीँ पनि किसानको त्यो गर्दैन कि भन्ने किसिमको उसले मनोभावना त्यो बनाएकै छैन किनभने उसलाई सपोर्ट छैन कफी त रोप्ने मन हो रोपे पनि हो तर के हेर्नु रोपेको वर्ष गभारबाट आएको रोपेको वर्ष रोग लाग्यो अब छारी के बनाउने के दिने त्यो त्यो किसिमको कुरा भएन अब हामीलाई चाहिँ इन्टरकपको रूपमा पनि त्यो छारीको बोटको व्यवस्था गरिदियो भए त्यो चिजको चाहिँ आइडेन्टिफाई भएको भए हामी त्यसरी त्यसबाट पनि त आम्दानी लिएर चाहिँ थप आम्दानीको रूपमा त्यसलाई प्रयोग गरेर पनि कफीले त्यो दुइटा जोड्दाखेरि हाम्रो खर्च
8: लागत मूल्य अझै कम हुन्थ्यो यहाँको कुरा सुन्दै गर्दा सठिक अन्तिम खण्डमा जस्तो अहिले यहाँको अनुभवले चाहिँ छारी चाहिँ के को ठिक हुँदैछ के को गर्दा चाहिँ अझ बढी उत्पादन उत्पादक त भयो यहाँलाई अनुभव छ कुनै
9: होइन यो यो कुराले मलाई के के सिकायो भने हामीले सुरुमा पनि हामीले पनि छारीको लागि चाहिँ छायादार रोडको चाहिँ प्रबन्ध गर्नुपर्छ भनेर इभिलिबिलीलाई बढी प्राथमिकता राखेर किसानलाई रोपायौँ अब त्यसको समस्या अहिले के भयो स्थानीय स्तरमा भने कफीको त्यो त्यो त टन्नै फल्छ ओछा टन्नै फल्छ र त्यो टन्नै फलेको चिजबाट झर्ने त फेरि माटैमै जान्छ नि अनि त्यो माटैमै गइसकेपछि किसान त कफी मात्र हेर्ने भयो त्यो बाली दुई तिन वर्ष नहेर्दाखेरि त त्यो कफीको भन्दा त त्यो इफिलको घारी चाहिँ धेरै
8: भयो
9: अनि त्यो काट्न पनि सक्दो रहेछ उखेल्न पनि सक्दो रहेछ म एक ठाउँमा गएँ दुई ठाउँ हेरेँ मैले नुवाकोटमा र ललितपुरमा हेरेँ अब त हामीलाई त डोजर पो चाहियो त फेरि यो उखेल्नलाई त हिजो रोपियो अब समाधानै गर्न सकिने भयो अब भित्र कफी छैन बाहिर हेर्दा पुरै जङ्गल देखिन्छ हेर्दाखेरि ठुलै बगैँचा होला भनेर जस्तो कफी 100 किलो कफी पनि बनाउन सकिएन भनेर भन्ने किसानको गुनासो छ यो चिजलाई त समाधान दिन सक्नुपर्छ हाम्रो त्यो बेला के भने त्यो बेला तत्काल रूपमा छहारी दिएर बाँच्छ होला भन्ने हिसाबले छहारीको विकास गर्ने भनेर देशव्यापी रूपमा भएको कुरा त त्यही हो नि
8: यो चाहिँ एउटा प्राविधिक कुरा भयो कुन चाहिँ लामो समयसम्म चाहिँ ठिक हुन्छ
9: हामीलाई दिनुपर्ने चिज के हो भने त्यस्तै छायादार रूप दिनु पर्यो स्थायी रूपमा त्यो बोट ले उत्पादन दिनु पर्यो त्यो त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याउन सक्ने गरेको उत्पादन भइदियो त्यो त्यस्ता चिजहरू हामीले कफीमा एड गरेर लग्यौँ भने एउटै छारीको रूपमा समाधान हुन्छ अर्को कुरा हामीले मलको रूपमा किसानलाई जुन जुन किसिमको मल हामीले जैविक वनस्पतिबाट बनाएर प्रयोग गरेर भनेर जुन जुन किसिमको सिकाइयो त्यो त गाह्रो रहेछ किसानलाई अनि त्यो मलमा हामीले चाहिँ जुन जुन एउटा चाहिँ जीवाणु भनेर हामीले त्यतिखेर इएमलाई मात्रै प्रयोग गर्ने गरेको थियो इएम प्रयोग गरेर मल बनाउँदा राम्रो हुन्छ भनेर भनेको त्यो चिज पनि झन्झटिलो भयो अब अहिले बजारमा चाहिँ टेक्नोलोजीले अलिकति फड्को मारे जस्तो मैले अनुभव गरेको छु यो जीवाणु मललाई कफीमा जोडेर लाने भने उत्पादनमा अरू मलको आवश्यकता पनि परेन जीवाणु मलकै प्रमोसन गर्नुपर्छ र बजारको के रोग क्रियाको अध्ययन अनुसन्धानको लागि चाहिँ त्यही जीवाणु मललाई हामीले प्राथमिकतामा राखेर प्रयोग गर्दै गयौँ भने करिब करिब यो हिजो अस्ति बिग्रेका चिजहरू जुन गबारा किराहरू अरू अरू किसिमको किराहरू आइरहेका क्रियाहरूलाई पनि नियन्त्रण गर्छ यसले भन्ने पनि आइसकेका छ जस्तै पूर्वी टिमोर भन्ने देशबाट अध्ययन गरेर आउने साइन्टिस्टहरू पनि मसँग पनि सम्पर्कमा हुनुहुन्छ उहाँहरूले गरेका कुराहरू अनुसार कफीमा अब गबार नियन्त्रण गर्न सकिन्छ तर 100% होइन 60-70-80 बनाउँदै जान सक्छौँ हामी यसलाई घटाउँदै जान सक्छौँ भन्ने पनि छ यसरी त्यो भइदियो भने त कफी किसान त मैले उहाँलाई उहाँसँग त मैले के पनि कुरा गरेँ भने यदि तपाईँको टेक्नोलोजीबाट आएको मल विषारी जुन भन्दा आएको जीवाणु मलको कुरा छ यसले कन्ट्रोल हुन्छ भने त तपाईँलाई त यो राष्ट्रमा त पूजा गरेर राख्नुपर्छ किनभने यो त आएकै छैन कसैले अध्ययन गरेकै छैन यो यही चिज त चाहियो हो नि त किसानको लागि त यो त वरदान साबित हुन्छ र हामीले देशव्यापी रूपमा जहाँ जहाँ कफी गरिन्छ त्यो चिजमा अर्ग्यानिक एउटा मुभमेन्ट पनि चलाउन सक्यो किसानको एउटा स्वास्थ्यको लागि चाहिँ सुधार पनि गर्न सक्यो भन्ने
8: हुन्छ निकै महत्त्वपूर्ण विषय सन्दर्भ जति हामी नयाँ कुरा प्राप्त गर्यौँ हामीले अहिले चाहिँ कफी क्षेत्रमा विशेष गरी प्राविधिक कुराकै समस्या बढिरहेछ भन्ने खालको महत्त्वपूर्ण निष्कर्ष पनि निकाल्यौँ यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहनुहुन्छ देशैभरबाट यहाँलाई सुन्दै गर्दा पक्कै पनि उहाँहरूलाई काम लाग्न सक्छ नम्बर यहाँको
9: मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98511 20745
8: हुन्छ हामीले समय दिनुभयो सन्दर्भ जोड दिनुभयो यहाँका कुराहरूलाई पक्कै पनि हामी जनमानसमा पुर्याउनुपर्छ किसानमा पुर्याउनुपर्छ भनेर पनि यहाँसम्म बोलाएको थियौँ आउनुभयो हामी धेरै आभारी छौँ फेरि पनि यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छु नमस्कार हजुर हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ आज हामीसँग कफी प्राविधिक लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन् नयाँहरूमा भने जस्तो किन जागरण भएन अथवा चाहिँ साना किसानलाई मध्यम वर्गका किसानलाई चाहिँ सरकारका कार्यक्रमहरूले किन चाहिँ समेट सकेन लगायतका विषयमा हामी छलफल गर्दै थियौँ छलफलमा जुट्नुभएका उहाँलाई फेरि पनि आभार भन्दै आजको श्रृङ्खलाको समय सकाउँदैछौँ यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञान समिति निकाय मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध भइ नै रहेका छौँ जसको लागि 98510-97192 यो चाहिँ हामी हटलाइन नम्बरको रूपमा सेयर गरेका छौँ यहाँहरू धेरैले काम लागिराखेको छ यहाँले निशुल्क रूपमा चाहिँ यो नम्बरबाट सेवा सुविधा अथवा हामी सम्बन्धित ठाउँमा यहाँहरूका कुरालाई पुर्याइदिनको लागि हामी प्रतिबद्ध भएर नै लागेका छौँ अफेरबाट अनिहरूबाट पनि त्यसरी पनि नम्बर सेयर गरेका हौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु सुदेशमा रहौँ कृषि कर्म गरौँ नमस्कार।

0: दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड होलिडे।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ष पेंट।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
7: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
7: उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
2: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाते ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 521 158 98 54 0 41 575 98 41 96 0669 98 64 14 17 88
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
4: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुनो र लट्टेमा थियो
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुनो औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
4: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
7: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
9: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल
10: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
11: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त काँडै निकाले जस्तो भयो चटक्कै
9: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
10: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 9896965998
14: होइन यी बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
15: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
16: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
14: प्रोपाइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869224444
16: 9840378793 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन, म तारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सी सोमबार हुने। कमजोर हुँदै मनसुनी वायु पश्चिमी नेपालबाट पूर्ण रूपमा बाहिरियो। चोरीको सुन खरिदको आरोपमा सुनचादी व्यवसायी संघ रामेछापको अध्यक्ष पक्राउ। यमनका द्वन्द प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 घर परिवार भोगे बस्न बाध्य। रेसियाली खेलकुद अन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण पदक।
1: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तगत तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
6: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 9896625998।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। नेपाली कांग्रेसले 15 महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। महाधिवेशन स्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको छ। चालिसेका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देवा मार्फत गराउने प्रयास गरिएको छ। तर देवा उपस्थित नभएमा सभापति गगन थापालाई नै उद्घाटन गर्ने उहाँले बताउनु भएको छ। महाधिवेशनमा सभापति थापाले पार्टीको आउँदो कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने प्रवक्ता चालिसेले बताउनु भएको छ। संघभर सर्वसम्मत नेतृत्व चयन गर्ने र नभए लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै उहाँले नेताभन्दा नीति चयनको अधिवेशन बनाउनमा जोड़ दिने बताउनु भएको छ। यसैबीच महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पनि शुरू भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको छ। हरेक प्रतिनिधिले 3500 रूपियाँमा झोला पाउने प्रवक्ता चालिसले बताउनु भएको छ। भोलि उद्घाटन हुने महाधिवेशन अन्तर्गत 19 र 20 गते बन्द सत्र हुनेछ। 21 र 22 गते चुनाव प्रक्रियामा महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारहरूको मनोनयन दर्ता सोमबार हुँदैछ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजेसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभागृहमा मनोनयन दर्ताको समय तोकेको छ। कांग्रेस महाधिवेशनको उद्घाटन भोलि खुल्ला मञ्चमा हुनेछ। महाधिवेशनलाई सुरक्षित र व्यवस्थित बनाउन सम्पूर्ण तयारी पूरा भएको पनि बताइएको छ। समितिका अनुसार महाधिवेशन स्थल खुल्ला मञ्चमा 30 जना स्वास्थ्यकर्मी सहितको 5 वटा हेल्थ डेस्क पनि स्थापना गरिएको छ, जहाँबाट प्रतिनिधिले निशुल्क औषधि र स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन्। प्रतिनिधिलाई रातिको समयमा समस्या परेमा अनकल ड्यूटी मार्फत होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाइएको छ। यसैबीच कांग्रेसले युवा र महिलाको पहुँच बढ़ाउन पदाधिकारीको संख्या थप्ने तयारी पनि गरेको छ। विधान संशोधन समितिले तयार पारेको प्रस्ताव अनुमोदन भएमा यही महाधिवेशनदेखि लागू हुने गरी 2 उपसभापति 1 महामन्त्री र 1 सहमहामन्त्री थपिन सक्नेछन्। यसले 35 वर्ष मुनिका युवाहरूलाई नेतृत्वमा आउन सहज बनाउने अपेक्षा छ। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 को नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। नयाँ व्यवस्था अनुसार पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकेको मापदण्ड अनुसार आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउनेछ। यो सुविधा गोठ निर्माण गर्न निवेदन दिने नागरिकले पनि पाउनेछन्। यसका साथै विपद प्रभावित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित ठाउँमा सारेर सरकारले नै नयाँ घर निर्माण गरिदिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। विधेयकले मध्यम आय भएका नागरिकलाई लक्षित गर्दै सुरक्षित र भूकम्प प्रतिरोधात्मक स्मार्ट घरको अवधारणा पनि ल्याएको छ। यो वर्षको मनसून नेपालबाट क्रमशः बाहिरिन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार शनिबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको पश्चिम विभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। बाँकी विभागमा भने मनसूनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मनसून बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा भने मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। नेपालमा मनसून बहिर्गमनको औसत मिति अक्टोबर 2 भए पनि यो वर्ष भने मनसून औसत मिति भन्दा केही ढिलो पूर्ण रूपमा बाहिरिने देखिएको छ। चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुन चाँदी कला व्यवसायी संघ रामेसापका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन स्थायी घर भएर रामेसापको सदरमुकाम मन्थलीमा सुन चाँदी व्यवसाय गर्दै आएका तुला बहादुर विश्वकर्मा रहेका छन्। उनी नेपाल सुन चाँदी व्यवसायी संघ रामेसापका कार्यवाहक अध्यक्ष हुन्। दोलखाको जिरीको 2 महिलाबाट लुटिएको सुन विकले खरिद गरेको आरोप छ। श्रृंखलाबद्ध रूपमा सुन लुटपाट गरेको अभियोगमा रामेसाप प्रहरी हिरासतमा रहेकी रामेसापको गोकुलगंगा गाउँपालिका 2 मैया कार्कीको बयानपछि व्यवसायी विक पक्राउ परेकी छन्। विकलाई दोलखा प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपछनले विकलाई अदालतबाट 4 दिन म्याद थप गरेर अनुसन्धान अघि बढ़ाएको जानकारी दिनुभएको छ। प्रहरी अनुसन्धानको क्रममा दोलखामा लुटिएको सुन रामेसाप ल्याएर बिक्री गरेको खुलेको छ। जिरी नगरपालिका 3 र 6 2 महिलालाई प्रलोभन पारेर नक्कली सुन लगाई सक्कली सुन लुटेर लगेको घटनापछि इलाका प्रहरी कार्यालय जिरीले अनुसन्धान अघि बढ़ाएको थियो। इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विवेक घिमिरेले अनुसन्धानको क्रममा जिरीका महिलाको सुन लुटपाटमा पनि रामी साप्ती मैयाको संलग्नता पुष्टि भएको बताउनु भएको छ। त्यसपछि प्रहरी सोधपूछको क्रममा मैयाले जेरीबाट लुटेको सुन रामी साहबका व्यवसायी विकलाई बिक्री गरेको खुलेको छ। करिब एक महिना अघि जिरीका दुईजना महिलाबाट करिब 1.5 तोला सुन लुटिएको थियो। रामेछाप जिल्लाको विकट तथा अन्तिम मानव बस्तीको रूपमा रहेको उमाकुण्डा गाउँपालिकाले नागरिकलाई गाउँघरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सरकारी घुम्ती शिविर सञ्चालन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा गाउँपालिकाको आयोजनामा शुरू भएको शिविर गाउँपालिकाको 7 वटै वडामा सञ्चालन गरिनेछ। शिविरको शुरूआत वडा नम्बर 1 गुम्देलबाट भएको हो। गुम्देलमा 75 जनाले नयाँ नागरिकता र 56 जनाले नागरिकताको प्रतिलिपि गरी 131 जनाले नागरिकता सेवा लिएका थिए। यस्तै 37 जनाले राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन गरेका थिए। 5 वटा तयारी परिचय पत्र पनि वितरण गरिएको छ। यस्तै अपाङ्ग परिचय पत्र पनि वितरण गरिएको छ। साथै 24 वटा पालिका स्तरीय विकास योजनाको सम्झौता, 3 वटा नयाँ व्यवसाय दर्ता, 6 वटा व्यवसाय नवीकरण तथा 4 वटा व्यवसाय खारेजीको काम सम्पन्न भएको पनि गाउँपालिकाले जनाएको छ। यस्तै वडा नम्बर 2 बान्दीमा 34 जनाले नयाँ नागरिकता र 39 जनाले प्रतिलिपि गरी 73 जनाले नागरिकताको सेवा लिएका छन्। बाम्तीमा राष्ट्रिय परिचय पत्रको लागि 56 जनाको विवरण संकलन तथा 5 वटा परिचय पत्र वितरण गरिएको छ। त्यहाँ 19 वटा विकास योजनाको सम्झौता, 3 वटाको नयाँ व्यवसाय दर्ता, 1 वटा व्यवसाय इजाजत दर्ता, 15 वटा व्यवसाय नवीकरण र 3 वटा व्यवसाय खारेजी गरिएको छ। 3 वटा टोल विकास संस्था पनि दर्ता गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको उपाध्यक्ष सावित्रा सुनवारका अनुसार विकट भूगोलका नागरिकहरूलाई सामान्य प्रशासनिक कामका लागि सदरमुकाम तथा पालिका केन्द्रसम्म पुग्दा लाग्ने समय र खर्चको बाध्यता हटाउन गम्ती शिविर सञ्चालन गरिएको छ। विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई स्थानीय स्तरमै सरकारी सेवा उपलब्ध गराउनु शिविरको मुख्य उद्देश्य रहेको छ। गाउँपालिकाका बाँकी 5 वटै वडामा पनि निर्धारित तालिका अनुसार नै शिविर सञ्चालन गरिने बताइएको छ। त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
13: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
12: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
13: खाली जमिनमा रुख तथा घाँस रोपौ, बिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
12: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
13: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
14: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पर्दाघाट संस्था पूर्व दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका 6 जनाकै पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ गुडिरहेको बस बिहान विनय त्रिवेणी गाउँपालिका 2 दाउन्नेमा रहेको एस मोडमा पल्टिएको थियो। दुर्घटनामा परेर बसका चालक बाँकेको खजुरा र गाउँपालिका 2 सुरेश विशी, कोवलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोवलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज महानगरपालिका 7 क्रिस कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका तीनका निर्जम गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राजगिरीको ज्यान गएको छ। दुर्घटनामा परेर घाइते भएका 12 जनालाई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारको लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ। कैलालीमा ड्यूटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा 3 जना पक्र परेका छन्। हिजो बिहिबार दिउँसो भजनी नगरपालिका 3 ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइएको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत 2 जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका 3 पटरियाका लोकबहादुर साउद, धन्या साउद र गम्भीर साउद रहेको त्यहाँको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरूले प्रहरी हवलदार विनय प्रसाद चौधरी र जवान देवराज जोशीमाथि कुटपिट गरेका थिए। बाढ़ी पहिरोको कारण 6 दिनदेखि अवरूद्ध लमजुङको बेसी शहर चामे सड़क सञ्चालनमा आएको छ। मनाङको नार्सो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाइएपछि सड़क सञ्चालनमा आएको डुम्रेबेसी शहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। सड़क सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। यमनका केही भागमा साउदी समर्थित सरकारी फौज र इरान निकट हुथी समूह बीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापित हुनुका साथै खाद्य आपूर्तिमा पनि अवरोध पुगेको छ। द्वन्द्व प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 परिवार भोके बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य निगाला उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। विश्व खाद्य कार्यक्रमका अनुसार सरकारी नियन्त्रणमा रहेको र पहुँचयोग्य क्षेत्रहरूको झण्डै 74% घर परिवार ले आफ्ना आधारभूत खाद्य आवश्यकता पूरा गर्न सकेका छैनन्। यो यस वर्षकै उच्च तथ्याङ्क हो। रन्तेमा खेल समाचार। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। मिसिनमा रहेको करोघी स्पोर्ट पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हराएको छ। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले विश्वभरमा 6 विकेट गुमाएर 192 रन बनाएको हो। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको छ। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ। श्रीलंकाले बंगलादेशलाई 63 रनले हराएको हो। एसियाली खेलकुद पुरूष क्रिकेटमा नेपाल क्वार्टर फाइनल पुगे पनि श्रीलंकासँगको खेल वर्षाको कारण हुन नसकेपछि बाहिरिएको थियो। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा। देवा उपस्थित नभए गगन थापाले उद्घाटन गर्ने। केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पर्सि सोमबार हुने। कमजोर हुँदै मनसुनी वायु पश्चिमी नेपालबाट पूर्ण रूपमा बाहिरियो। चोरीको सुन खरिदको आरोपमा सुन चाँदी व्यवसायी संघ रामेछापको अध्यक्ष पक्राउ। यमनका द्वन्द्व प्रभावित क्षेत्रमा हरेक 4 मध्ये 3 घर परिवार भोगे बस्न बाध्य। र एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण पदक। अवस्था हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: Mahatar Mahapahar
1: Xiaomi One Redmi ko phone kinda
0: upahar upahar
1: Yo dasai tihar ma Xiaomi One Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra har ek din 8 jana lai Redmi Buds 6 play har ek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos
2: Xiaomi kinda upahar everyday Bumper ma Thailand holiday.
3: Rang bahar, rang bahar.
4: Verge sangai upahare upahar. Bumper ma Yamaha Razor.
3: Verge pinstay ghar rangaunu hosra. Lucky draw marfat Yamaha Razor 125 scooter. Bumper upahar jitne mauka paunu hos.
4: Sathai 65 inch ko smart TV, refrigerator, washing machine lagayet 350 bhanda badi akarshak upaharharu pani. Ghar rangau, khushi banau. Upahar jitne awasar paau.
3: Verge pin.
5: भूछाए नियन्त्रण गरौं उर्वर भूमि जोगाऊं
6: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
5: भूछाईले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
6: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
6: आउनुहोस् भूछाय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड़सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0485401443, 98630023422।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
7: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
7: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
7: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
7: यो किराले साँझ परेपछि साथै बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
7: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै माताहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: प्रहरी कार्यालयहरूको सेवा प्रवाहको स्तरमा सुधार गर्न तथा उपलब्ध स्रोत र साधनको समुचित परिचालन गरी सांगठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरूसहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन 2083 को कार्यनिर्देशिका अनुसार निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न भएको छ। निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाह, प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य सहितको प्रहरी अधिकृतहरूको टोलीले बागमती प्रदेश प्रहरी कार्यालय तथा माथतका विभिन्न प्रहरी कार्यालयहरूको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको थियो। गत भदौ 27 गतेदेखि असोज 8 गतेसम्म भएको निरीक्षण तथा अवलोकन भ्रमणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा लगायत बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुदौली सिन्धुली, बागमती प्रदेश प्रहरी गण हेटौँडा, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, जिल्ला प्रहरी कार्यालय काभ्रे, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय खैरेनी चितवन, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौँडा मकवानपुर र प्रहरी चौकी हर्साई सिन्धुलीको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यवस्थापन, कार्य सम्पादनको स्तर, आन्तरिक व्यवस्थापन, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास, रचनात्मक कार्यको प्रयास लगायत मेस र ब्यारेक भवनको निरीक्षण तथा प्रहरी कार्यालय परिसरभित्र वृक्षारोपण समेत गर्नुभएको थियो। सोही कार्यक्रमको अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले बागमती प्रदेशको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको व्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधनको व्यवस्थापन, मानव स्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि लगायतका विषयवस्तुहरूको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो। बागमती प्रदेश प्रहरी कार्यालय माथतका कार्यालयहरूसँग वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। गत असोज 14 गते एक कार्यक्रमको आयोजनामा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले आर्थिक वर्ष 2083-84 सम्पादन गरिने कार्यहरूका सम्बन्धमा माथत प्रहरी प्रमुखहरूसँग वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमलाले आर्थिक वर्ष 2083-84 को कार्य सम्पादन सम्झौताको समीक्षा तथा चालू आर्थिक वर्षको सम्झौताका बारेमा प्रकाश पार्नु भएको थियो। चालू आर्थिक वर्षका लागि बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुदौली सिन्धुली, 10 जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, बागमती प्रदेश प्रहरी गण हेटौँडा, बागमती प्रदेश प्रहरी अस्पताल, नेपाल पुलिस स्कूल शान्तिपुर चितवन र बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौँडा गरी 16 कार्यालयका कार्यालय प्रमुखहरूसँग प्रदेश प्रहरी प्रमुखले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। सम्झौता पश्चात प्रदेश प्रहरी प्रमुख रेग्मीले शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यवस्थापन, प्रहरी आचरण तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने, नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्ने र कार्य सम्पादन सम्झौतामा निर्धारित लक्ष्य हासिल हुने गरी जिम्मेवारी पूरा गर्न माथतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो।
0: नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। प्रहरी सहायक निरीक्षक पदमा 211 जना र प्रहरी कार्यालय सहयोगी भान्सेतर्फ 83 जना, हदामतर्फ 15 जना र कुजिकारतर्फ 25 जना गरी 123 जनाको दरखास्त आह्वान गरिएको हो। गत असोज 12 गतेदेखि कार्तिक 10 गतेसम्म काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगंज काठमाडौँ लगायत 7 प्रदेश प्रहरी तालिम केन्द्रबाट अनलाइन दरखास्त फारम भरी प्रहरी सहायक निरीक्षक पदमा आवेदन दिन सक्नुहुनेछ भने प्रहरी कार्यालय सहयोगीको हकमा 7 प्रदेश प्रहरी तालिम केन्द्र लगायत आफूलाई पाएक पर्ने जिल्ला प्रहरी कार्यालयमा उम्मेद्वार स्वयं उपस्थित भई दरखास्त दिन सक्नुहुनेछ। दरखास्त आह्वान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा भिजिट गर्नुभई जानकारी प्राप्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराधजन्य समाचार अबको प्रस्तुतिमा।
1: 92 किलो लागु औषध गाँजा सहित 3 जनालाई इलाका प्रहरी कार्यालय खैरनी चितवनले गत असोज 4 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका 12 बस्ने 60 वर्षीय चन्द्रबहादुर चेपाङ, सोही ठाउँका 29 वर्षीय हरिलाल चेपाङ र मकवानपुर गढ़ी गाउँपालिका 2 घर भई हाल राप्ती नगरपालिका 2 बस्ने 52 वर्षीय वीरबहादुर भुलोन रहेका छन्। चितवनको राप्ती नगरपालिका 1 परेवाकोट डाँडा स्थित जंगलमा लागु औषध गाँजा ओसार पसार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङबाट चितवनको राप्तीतर्फ बोरामा बोकी आउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। 5 ग्राम 3 मिलिग्राम लागु औषध खैरेभिरिन जस्तो देखिने पदार्थ सहित 2 जनालाई इलाका प्रहरी कार्यालय डका सिन्धुलीले गत असोज 14 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्त गाउँपालिका 4 बस्ने 32 वर्षीय कृष्ण कुमार यादव र सोही ठाउँका 28 वर्षीय कृष्ण कुमार यादव रहेका छन्। सिन्धुलीको दुदौली नगरपालिका 7 पोखरे स्थित मदन भण्डारी राजमार्ग सड़क खण्डमा लागु औषध ओसार पसार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01-007-14-53 नम्बरको हाइसलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उक्त लागु औषध खैरहिरेन जस्तो देखिने पदार्थ बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट संयुक्त रूपमा खटिएको
1: भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश 01-007-14-53

0: को अभियोग में 25 वर्षीय भारतीय नागरिक कथराम नितिनलाई पक्राउ गरेको छ। विशेष सूचना को आधार में अनुसंधान में खटिएको प्रहरी टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेड को प्राविधिक समन्वय में भरतपुर महानगरपालिका दुई आँटारी स्थित निर्मला विष्ट को घर में भाड़ा में बसी अवैध रूप में अंतरराष्ट्रीय कल बाईपास संचालन गरिरहेका नितिन को साथबाट मोबाइल सेट 26 थान, ल्यापटप 2 थान, एनसेल सिम कार्ड 77 थान, नेपाल टेलिकम को सिम कार्ड 18 थान, सीपीयू 4 थान, इन्भर्टर 1 थान, ब्याट्री 2 थान, यूएसबी 20 पोर्ट हब 6 थान, यूएसबी सेलुलर मोडेम 38 थान, यूएसबी ओटीजी 2 अडियो केबल 30 थान, 5 पोर्ट नेटवर्क स्विच 1 थान, इन्टरनेट राउटर 2 थान तथा विभिन्न प्रकारका डाटा केबल समेत बरामद गरिएको छ। पक्राउ परेका उनलाई दूरसञ्चार ऐन 2053 बमोजिमको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
1: चोरी गरेको आरोपमा दोलखाको कालिन्चोक गाउँपालिका 3 बस्ने 19 वर्षीय विजय खत्रीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले गत असोज 6 गते पक्राउ गरेको छ। दोलखाको कालिन्चोक गाउँपालिका 3 बस्ने पार्वती खत्रीको घरमा कोही नभएको मौका छोपी झ्याल फुटाई घरको कोठाभित्र प्रवेश गरी सेतो बोराभित्र भएको नगद 6,77,000 चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा काठमाडौँको कोटेश्वरबाट विजयलाई पक्राउ गरेको हो। पक्राउ परेका उनको साथबाट 1,122 थान, 500 थान, 100 थान, 50 थान, 20 थान गरी जम्मा 2,04,010 रूपियाँ र 1 थान सुन जस्तो देखिने पहेँलो धातुको मुन्द्रा समेत बरामद गरेको हो। घटना बारे थप अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

कर्तव्यको कवच बनेर उभिन्छ। आफ्नो पीड़ा थाती राखी अरूको जीवन बचाउन आफ्नो जीवन अर्पिन्छ। जहाँ आशाको अन्तिम किरण निभ्न खोज्छ, त्यहाँ नेपाल प्रहरी भरोसाको दीप बनेर बस्छ।

1983 साल को भदौ 10 गते रसुवा को भोटेकोशी नदी में आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिंग र चितवन लगायतका जिल्लामा व्यापक क्षति पुर्याएको छ। बाढ़ीबाट घर, जलविद्युत आयोजना, सड़क लगायतको खरबौंको सम्पत्तिमा क्षति पुग्यो भने ठूलो संख्यामा मानवीय क्षति समेत भएको छ। बाढ़ीको वेग सँगै सम्पर्कविहीन बनेका परिवार, हराइरहेका आफन्त र अनिश्चिततामा बितिरहेका रातहरूबीच सिंगो देशले नै एउटा गहिरो पीड़ा महसुस गरिरहेको छ। तर विपदको सूचना प्राप्त हुनासाथ बाढ़ी प्रभावित क्षेत्रहरूमा खोजी र उद्धार कार्यका लागि तत्कालै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा उच्च पदस्थ

0: प्रहरी अधिकारीहरूको बैठकपछि प्रहरी नायब महानिरीक्षक सुदर्शन प्रसाद कोइरालाको संयोजकत्वमा नेपाल प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी विपद उद्धार समन्वय सूचना तथा व्यवस्थापन केन्द्र स्थापना गरी प्रभावित क्षेत्रबाट सूचना संकलन गर्ने प्रहरी जनशक्ति परिचालन गर्ने खोज तथा उद्धारको समन्वय गर्ने राहत व्यवस्थापन तथा शव व्यवस्थापन सम्बन्धी कार्यहरू यही संयन्त्रबाट सञ्चालन भइरहेका छन्। नेपाल प्रहरीको विवरण अनुसार यो कार्यक्रम तयार पार्दासम्म 1394 वटा शवहरू फेला परेका छन् भने 4089 जना अझै सम्पर्कविहीन छन्। यस्तै 9287 जनाको सकुशल उद्धार गरिएको छ। नेपाल प्रहरीले बाढ़ी प्रभावित क्षेत्रमा विपद प्रतिकारका लागि 7975 जना प्रहरी कर्मचारीहरू परिचालन गरेको छ। उद्धार विपद प्रतिकार्यको पहिलो र सबैभन्दा संवेदनशील जिम्मेवारी भएकाले नेपाल प्रहरीले बाढ़ीमा फँसेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, घाइतेलाई उद्धार गर्ने, फेला परेका शवहरूको संकलन मुचुल्का र शनाखत गर्नेदेखि जोखिममा रहेका परिवारलाई सुरक्षित बनाउने, विस्थापित नागरिकलाई अस्थायी सेल्टरहरूमा राख्ने र महिला तथा बालबालिकाको सुरक्षाका लागि सेल्टरहरूमा महिला प्रहरी परिचालन गर्ने तथा अन्य मनोसामाजिक परामर्श र सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू समेत गर्दै आइरहेको छ। बाढ़ीले छोपेका, भग्नावशेषले पुरिएका र सड़क सम्पर्क टुटेका क्षेत्रहरूमा नेपाल प्रहरीले ड्रोनको प्रयोग मार्फत प्राप्त दृश्य र सूचनाका आधारमा उद्धार टोलीलाई परिचालन गरी कठिन भूगोलमा समेत खोजी गर्न थप प्रभावकारी बनाएको छ। यसको साथै लाइफ डिटेक्टर, हेलिकप्टर, स्काभेटर, डोजर लगायत अन्य सवारी साधन सहितको प्रविधिको प्रयोग गरिरहेको छ। साथै स्थानीय नागरिकहरूको सहकार्यमा प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धारका लागि स्वीप अपरेशन समेत सञ्चालन गरिरहेको छ। कतिपय ठाउँमा भग्नावशेषले मान्छेका आँखालाई समेत चुनौती दिइरहेका थिए। त्यहाँ तालिम प्राप्त सर्च एण्ड रेस्क्यू डग सहितका प्रहरी टोली परिचालित भएका थिए र प्रहरीका तालिम प्राप्त कुकुरहरूले सूक्ष्म संकेत पहिल्याउँदै खोजी कार्यमा विशेष योगदान प्रदान गरेका छन्। उद्धार सँगै अर्को चुनौती थियो घाइतेको उपचार। घटनास्थलबाट उद्धार गरिएका घाइतेलाई उपचारसम्म पुर्याउन नेपाल प्रहरी अस्पतालको मेडिकल टोली परिचालित गर्नुका साथै नुवाकोटमा लेभल वान सहितको अस्थायी फिल्ड अस्पताल सञ्चालन गरी घाइतेको उपचार तथा मृतकका आफन्तको डीएनए स्याम्पल कलेक्सन समेत गरिरहेको छ। नेपाल प्रहरीले उक्त विपदको व्यवस्थापन गर्न प्रहरी वरिष्ठ अधिकारी र प्रहरी अधिकारीको कमाण्डमा छुट्टा छुट्टै 26 वटा विशिष्टीकृत दक्ष प्रहरी टोली परिचालन गरेको छ, जसले अनुगमन गर्ने, निर्देशन दिने, राजमार्ग तथा अन्य सड़क अवरोध हटाउने, विपदमा खोजी उद्धार र शव व्यवस्थापन गर्ने तथा मुचुल्का र कानूनी प्रक्रिया, राहत वितरण र क्षतिको मूल्याङ्कन गर्ने, होल्डिङ सेन्टर तथा पुनर्स्थापना, मेडिकल सपोर्ट, सामाजिक सञ्जाल मनिटरिङ र सचेतना तथा विपद प्रभावित क्षेत्रमा छायाङ्कन लगायतका विभिन्न महत्वपूर्ण कार्यहरू गर्दै आइरहेका छन्। तर विपदको सबैभन्दा पीड़ादायी अध्याय थियो शवको खोजी, संकलन र व्यवस्थापन। बाढ़ीले विभिन्न स्थानमा पुर्याएका शवहरूलाई नेपाल प्रहरीले सम्मानपूर्वक संकलन गर्यो। घटनास्थलको अवस्था सुरक्षित राख्दै सिन अफ क्राइम अफिसर अर्थात सोको सहितको टोलीले आवश्यक मुचुलका भिडियो फोटो र फोरेन्सिक प्रमाण संकलन गर्यो। पहिचान नखुलेका शवहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी वैज्ञानिक रूपमा पहिचान गर्न सकिने गरी व्यवस्थापन समेत गरेको छ। विपदको समयमा नेतृत्वको उत्प्रेरणा र साथ महत्वपूर्ण हुन्छ। यही जिम्मेवारीका साथ प्रहरी महानिरीक्षक दानबहादुर कार्की स्वयं बाढ़ी प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा पुग्नुभयो। नुवाकोट रसुवा लगायतका जिल्लाको अति प्रभावित क्षेत्रमा अवलोकन गर्नुभई उद्धार तथा खोजीको अवस्था, शव व्यवस्थापन, राहत वितरण र प्रहरी परिचालन बारे प्रत्यक्ष जानकारी लिनुभयो। मैदानमा खटिएका प्रहरी कर्मचारीसँग प्रत्यक्ष संवाद गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिनुभएको थियो। नागरिकको जीवन बचाउन अग्रपंक्तिमा उभिएका आफ्नै प्रहरी कर्मचारीहरू पनि यस विपदबाट अछुतो रहेनन्। तीनजना प्रहरी कर्मचारीले ज्यान गुमाए भने 25 जना अझै बेपत्ता छन्। यो पीड़ालाई नेपाल प्रहरीले गम्भीरतापूर्वक लिएको छ। त्यसैले अमर प्रहरी कर्मचारीका परिवारलाई राहत स्वरूप प्रति व्यक्ति 25,10,000 रूपियाँ उपलब्ध गराउने, अमर प्रहरी कर्मचारीले प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारका इच्छुक एक सदस्यलाई सिपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने र उनीहरूका सन्ततिलाई नेपाल प्रहरी स्कूलमा निशुल्क शैक्षिक सुविधाको व्यवस्था गर्ने तथा बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि समेत जनही 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय समेत गरेको छ। विपदको समयमा मानिसहरू केवल उद्धारको मात्र होइन सही सूचनाको पनि प्रतीक्षामा हुन्छन्। त्यसैले नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल र संचार माध्यम मार्फत बाढ़ीको अवस्था, उद्धार तथा खोजी, फेला परेका शव, सम्पर्कविहीन व्यक्ति सम्बन्धी विवरण तथा नागरिक सुरक्षा सम्बन्धी सूचना निरन्तर प्रवाह गरिरहेको छ। यदि कुनै पनि गलत गतिविधि भएमा नेपाल प्रहरीको हटलाइन नम्बर 100 वा नजिकैको प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहुन समेत नेपाल प्रहरी हार्दिक अनुरोध गर्दछ। रसुवामा आएको विपद प्राकृतिक थियो, तर त्यसको मौका छोपेर हुने अपराध प्राकृतिक पक्कै थिएन। मानिसहरू घरबार विहीन भएको, सम्पत्ति असुरक्षित भएको र प्रहरीको ठूलो जनशक्ति उद्धारमा केन्द्रित भएको अवस्थामा हुन सक्ने अपराधलाई नियन्त्रण गर्दै नेपाल प्रहरीले विपदको मौका छोपेर गैर कानूनी गतिविधि गर्ने व्यक्तिहरूमाथि अनुसन्धान र कार्यवाही अघि बढ़ाइरहेको छ। विभिन्न व्यक्ति तथा अराजक मानसिकता बोकेका समूहले विपद सम्बन्धी हृदय विदारक तथा विभत्स तस्वीर तथा भिडियोहरू र भ्रामक समाचारहरू प्रसारण गर्दा पीड़ितलाई झन पीड़ा दिने भएकाले यस्ता कार्यको नियन्त्रण गर्न र आवश्यक कानूनी कार्यवाही गर्न नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जाल मनिटरिङ डेस्क स्थापना गरी यस सम्बन्धी प्रभावकारी कार्य गर्दै आइरहेको छ। यो सम्पूर्ण अभियान एउटा निकायको प्रयास मात्र थिएन, यो सामूहिक प्रतिकार्य थियो। नेपाल प्रहरीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र, ज्वाइन्ट अपरेशन सेन्टर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय प्रशासन, स्थानीय तह, स्वास्थ्य कर्मी, प्राविधिक जनशक्ति, संचारकर्मी र स्वयं नागरिकको समन्वय तथा सहकार्यमा निरन्तर कार्य गरिरहेको छ। यस विनाशकारी बाढीले अपूरणीय मानवीय क्षति पुर्याएको यस दुखद घड़ीमा आफ्ना प्रिय सहकर्मी गुमाउँदाको पीड़ा आँसुमा लुकाउँदै विपदमा परेका नागरिकको उद्धार, राहत र सुरक्षाका लागि अहोरात र खटिनु नेपाल प्रहरीको कर्तव्य प्रतिको अटल समर्पणको उदाहरण हो। यस कठिन र शोकाकुल समयमा पीड़ित नागरिक तथा आम समुदायले देखाउनु भएको धैर्यता, संयमता, सहयोग र सहानुभूति प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ। विपदको यस पीड़ादायी क्षणमा ज्यान गुमाउनु हुने सम्पूर्ण सुरक्षाकर्मी तथा नागरिकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण र शोक संतप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौ। नेपाल प्रहरी नागरिकको जीवन सुरक्षा र सेवाका लागि जुनसुकै कठिन परिस्थितिमा पनि सदैव अग्रपंक्तिमा उभिरहने दृढ़ प्रतिबद्धता व्यक्त गर्दछ।
1: यही भाद्र 10 गते रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको अन्तर्देशीय विनाशकारी गेग्रान सहितको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल प्रहरी अत्यन्त दुखी छ। यस विपदमा ज्यान गुमाउनु हुने सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। विपदको सूचना प्राप्त भएदेखि नै नेपाल प्रहरी नागरिक सुरक्षाको लागि सूचना प्रवाह गर्ने, माइकिङ गर्ने, प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्य गर्ने, घाइतेहरूको उपचार, राहत वितरण तथा व्यवस्थापन लगायतका नागरिकको सुरक्षाका लागि निरन्तर परिचालित भएको छ। यस पटकको बरसातको समय अत्यन्त चुनौतीपूर्ण रह्यो। बाढ़ी पहिरोको कारण कतै सड़क नभएको, कतै सम्पर्क विच्छेद भएको, कतै धेरै संख्यामा आफन्तहरू सम्पर्कविहीन छन् भने भौगोलिक अवस्थाले जोखिमको स्थिति विद्यमान छ। हाम्रा प्रहरी कर्मचारीहरू आफ्नो ज्यानको समेत प्रवाह नगरी नागरिकको जीवन रक्षाका लागि निरन्तर क्रियाशील भएका छन्। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ड्रोन, लाइफ डिटेक्टर, प्रशिक्षित खोज तथा उद्धार टोली, तालिम प्राप्त कुकुर टोली लगायत उपलब्ध प्रविधि र खोज साधनको अधिकतम प्रयोग गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि औंठा साफ संकलन गर्ने, डेन्टल इमेज लिने लगायतका डीएनए का नमूनाहरू संकलन गरी सम्मानपूर्वक अस्थायी व्यवस्थापन गर्ने, घाइतेहरूको उपचार तथा प्रभावित एवं जोखिमपूर्ण बस्तीहरूका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य पनि निरन्तर प्रहरीले गरिराखेकै छ। यस विपदमा आफ्नै सहकर्मी गुमाउनु पर्दाखेरिको पीड़ा हामीसँग छ, तर पीड़ाका बीचमा पनि हामी हाम्रा प्रहरी कर्मचारीहरू उच्च मनोबलका साथ नागरिकको सेवामा अहोरात्र खटिएका छन्। कार्यक्षेत्रमा अथक रूपमा खटिनुभएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई यस पावन कार्य उच्च मनोबलका साथ संवेदनशील भएर आगामी दिनहरूमा अझ समन्वयका साथ उद्धार, राहत वितरण एवं क्याम्प सुरक्षा तथा महिला बालबालिका लगायत संवेदनशील विषयमा समेत सचेत भई आफ्नो कार्यलाई निरन्तर अगाडि लैजान म सबैलाई निर्देशन गर्दछु। अन्त्यमा यस कठिन समयमा तपाईँहरूले देखाउनु भएको साहस, खटन, धैर्यता, सहयोग र विश्वासप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल।
2: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौ। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलंगरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलंगरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महताराको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलंगर गोलंगर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलंगर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलंगर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ।
2: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलंगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बरालसँग प्रशासन क्षेत्र सुधारका लागि भइरहेका कामहरू र आगामी योजनाहरूका बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
1: सर, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो गोलंगरमा।
3: हस्, धन्यवाद।
1: हजुर गोलंगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ। सर, प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्दै गर्दा तपाईँले गाउँपालिकाको प्रशासनिक अवस्था कस्तो पाउनुभयो र मुख्य चुनौतीहरू चाहिँ के देख्नुहुन्छ, कस्तो छ समस्या चुनौतीहरू?
3: अब एक त यहाँ चाहिँ के हुन्छ भने अलिक कर्मचारीहरू जति तरबन्दी छ त्यति कर्मचारीहरू छैनन् र कर्मचारीहरू भए पनि नयाँ छन्। उहाँहरूलाई काम कसरी गर्ने, प्रक्रिया कसरी पुर्याउने भन्ने विषयमा उहाँहरू अलिक नै अलिक नयाँ भएकोले अलिक त्यस्तो समस्या नै छ।
1: गाउँपालिकाबाट नागरिकले पाउने सेवा सुविधा सहज, छिटो र पारदर्शी बनाउन तपाईँको नेतृत्वमा के कस्ता सुधारहरू गरिएका छन्?
3: अब यसमा चाहिँ मैले सर अब अहिले म आइकन शाखागत रूपमा मैले कार्य सम्पादन सम्झौता गरेको छु र केन्द्र सरकारबाट चाहिँ परिपत्र भएका जस्तै निवेदनको ढाँचा भयो, जनता आइसकेपछि कुन शाखामा जाने, कुन कामको लागि उहाँहरू आउनुभयो, त्यो सोचपुछ कक्षको व्यवस्था लगायत उहाँहरूलाई चाहिँ सेवा कतिसम्ममा दिन सकिन्छ अथवा त्यो सेवा प्रक्रियामा के कस्ता प्रक्रियाहरू पुरा गर्नुपर्छ भन्ने सम्बन्धमा सोधपुछ शाखाको पनि व्यवस्था गरिएको छ, कामहरू भइरहेछ। र अहिले हामी भोलि त अब हाम्रो भवन गाउँपालिकाको भवन थिएन, त्यहाँ नहुँदाखेरि थोरै संरचनामा काम गर्न अत्यन्तै अप्ठ्यारो थियो। अब अहिले चाहिँ हामीले सम्पूर्ण शाखा जति पनि हाम्रो 20-22 शाखाहरू छन् ती शाखा प्रमुखहरूलाई सबैलाई लिखित रूपमै कार्य सम्पादन कार्य विवरणको जिम्मेवारी दिइसकेको छु अनि उहाँहरूलाई र आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतको व्यवस्था पनि हामीले राम्रोसँग अहिले गरेका छौँ। कार्य वातावरण एकदम राम्रो छ र सेवाग्राहीले अहिलेसम्म त्यस्तो यहाँ गाउँपालिकाबाट त्यस्तो काम नभएर गुनासो गरेको अथवा दुःख दिएको भन्ने चाहिँ धेरै नै कम मात्रै सुन्नमा आइरहेछ होइन। त्यसरी हामीले चाहिँ अब अहिले कर्मचारीहरू कतै बिदामा जाँदा अथवा कुनै फिल्डमा जाँदा पनि लगभग भरेर जाने, उहाँ कति बजी फर्किनुहुन्छ, कति कुन कामको लागि जाने भन्ने बारेमा पनि लगभगको व्यवस्था भएको छ। त्यही बमोजिम उहाँहरूले अब कोही बेला सम्पर्क नहुँदा पनि हामीले कुन कर्मचारी कहाँ छ अथवा आफ्नो शाखामा छ कि छैन र आफ्नो शाखामा चाहिँ ऊ बसेको छ कि छैन र ऊ कहाँ गयो भन्ने बारेमा त्यो लगभगले स्पष्ट रूपमा जनाउँछ र शाखामा हामीले न्यूनतम पनि 2-3 कर्मचारी राखेका छौँ। कोही बिदा बिमारी भयो अथवा बिदामा जानु पर्यो भने पनि आफ्नो जिम्मेवारी कसले गर्ने, जस्तै वडा सचिवहरू कोही बेला अपजात परेर चाहिँ उहाँहरू चाहिँ अथवा कुनै काममा जानुपर्ने अवस्था भयो भने त्यो वडाको जिम्मेवारी हाम्रो पालिकाकै कर्मचारी कसले गरिदिने, त्यो बारेमा पनि अहिले मैले सबै व्यवस्था गरिदिएको छु।
1: हजुर, अब गाउँपालिकाको वार्षिक बजेट कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ र बजेट खर्च हुन नसक्नुको मुख्य कारणहरू चाहिँ के हुन्?
3: अब अहिले चाहिँ हामीले यो आर्थिक वर्षमा हामीले घाटा बजेट बनाएनौँ। गत वर्ष चाहिँ ठुलो घाटा बजेट थियो, यसपटक हामीले अब यो जनप्रतिनिधिहरूको यही कार्यकाल मात्रै हो, अर्को कार्यकालमा चाहिँ अर्को निर्वाचित हुने जनप्रतिनिधिहरूलाई बोझ बोकाउनु हुन्न भन्ने हिसाबले हामीले बजेट बनाउँदाखेरि घाटा नराखिकन बजेट बनाएका छौँ र हामीले स्थानीय सरकार सञ्चालन ऐन बमोजिम नै स्रोत अनुमान समिति, बजेट निर्माण समिति अनि विषयगत शाखाका समितिहरू र अरू जति पनि हाम्रो गाउँपालिकामा भएका चाहिँ कुनै एनजिओ आइएनजिओ अथवा उहाँहरूले यहाँ गर्ने कार्यक्रमहरू के कति छन् र उहाँहरूलाई हामीले गर्नुपर्ने, हामीबाट सेवा लिनुपर्ने अथवा उहाँहरूबाट चाहिँ दिनुपर्ने के छ, त्यो बारेमा सबै छलफल गराएर हामीले शाखागत बजेटको व्यवस्था गरेका छौँ र त्यो बजेट चाहिँ कार्यान्वयन भयो भने गाउँपालिकाले सोचे अनुसारको प्रतिफल प्राप्त हुन्छ र हाम्रो जनशक्ति पनि अहिले सम्भवतः शाखागत रूपमा सबै शाखा प्रमुखहरू रहने हुँदाखेरि उहाँहरूले कार्यक्रम त्यही हिसाबले चलाउनु भएको छ र जनप्रतिनिधि लगायत सम्पूर्ण पदाधिकारीहरूले पनि राम्रो साथ दिनुभएको छ, त्यसकारण चाहिँ बजेट चाहिँ कार्यान्वयन पूर्ण रूपमा कार्यान्वयन हुन्छ भनेर नै विश्वास गरिएको छ।
2: योजना तथा कार्यक्रम छनौटदेखि कार्यान्वयन र भुक्तानीसम्मको प्रक्रिया चाहिँ कतिको पारदर्शी र प्रभावकारी छ?
3: यो चाहिँ कस्तो छ भने हजुर, हामीले काम गर्दाखेरि अब ऐनको परिधिभित्र बसेर काम गर्नुपर्ने हुन्छ, अब कतिपय कुराहरू 1,00,000 घटीको कुनै काम गर्नु पर्यो भने त्यो चाहिँ सामान्यतया चाहिँ अमानतबाट पनि गर्न सकिन्छ, अब कुनै वडाहरूमा अब त्यस्तो विपद आयो, अब पहिरो आयो, घर जोखिम भयो, 20-50,000 खर्च हुन्छ, अब त्यो 20-50,000 खर्च नगरी त्यो त्यहाँको जोखिम न्यूनीकरण हुँदैन भन्ने लाग्यो भने वडा जीवहरूबाट सिफारिस भएपछि चाहिँ त्यो कार्यक्रमहरू हुन्छ, त्यसरी हामीले चाहिँ त्यो कार्यक्रमहरू चाहिँ हामीले गर्छौँ। र अर्को कुरा, अब 50 अहिलेको ऐनले चाहिँ 50,00,000 बजेट चाहिँ बोलपत्र अथवा चाहिँ दरबार पत्रबाट पनि गर्न सक्ने कानुनी व्यवस्था गरेको छ 50,00,000 र त्यो चाहिँ अब बोलपत्रबाट गर्दा चाहिँ 30% भन्दा घटी जान हुँदैन भने छ होइन, दरबार पत्रबाट हामीले कोटेसनबाट गरियो भने चाहिँ त्यो घटाघटमा हुन्छ होइन, त्यसले गर्दाखेरि चाहिँ हामी हाम्रो सरकार स्थानीय सरकारलाई पनि घटाघट हुँदा चाहिँ धेरै फाइदा पनि हुन्छ भन्ने सोचेर हामीले अब वर्षक 50 हाम्रा प्रायोजनाहरू 50,00,000 छन्, 10,00,000 घटेकै छन्, हामीले त्यो प्रक्रियामा गर्छौँ र अरू त्योभन्दा बढीको प्रक्रियाको हकमा त अब बोलपत्रबाटै खरिद गर्नुपर्ने हुन्छ, त्यसमा चाहिँ अब प्रतिस्पर्धामा नेपाल अभिराज्यभरि सबैले प्रतिस्पर्धा गर्न पाउँछन्, त्यो बमोजिम नै हामी चाहिँ योजनाहरूलाई सञ्चालन गरिरहेका छौँ।
2: हजुर, गाउँपालिकामा बेरोजु तथा आर्थिक अनुशासनको अवस्था कस्तो छ र बेरोजु घटाउन र वित्तीय सुशासन कायम गर्न चाहिँ के कस्ता कदमहरू चालिएका छन्?
3: बेरोजुको हकमा चाहिँ यो कस्तो हुन्छ भने हजुर, यो जति पनि असुलुपर गर्नुपर्ने बेरोजुहरू आयो भने त्यो तुरुन्तै असुलुपर भइहाल्छ, कसै कर्मचारी जनप्रतिनिधिहरू आदि इत्यादि अथवा चाहिँ ठेक्कासँग सम्बन्धित, अब कोही बेला चाहिँ हिसाब गर्दा गर्दै बढी बिल भुक्तानी भयो भने त्यस्तो अवस्थामा तुरुन्तै त्यो फाइनल प्रतिवेदन आउनुभन्दा अगाडि नै प्रारम्भिक प्रतिवेदनमै हामीले सबैलाई खबर गर्यौँ गत वर्ष, अनि सबैले उहाँहरूले असुलुपर गर्नुपर्ने बेरोजु त हामीले फाइनल प्रतिवेदन आउँदा चाहिँ हामीले बुझाइसकेको हुन्छ, त्यसमा समस्या भएन। र नियमित गर्ने बेरोजुहरूको हकमा चाहिँ अब कतिपय कागजपत्र नपुगेका नियमित गर्नुपर्ने बेरोजुहरू, त्यस्ता बेरोजुहरू चाहिँ हामीले अहिले सम्परीक्षणको लागि अहिले हाम्रो चाहिँ यो मनेपाको टोली आउनुभएको छ, यो पचहत्तर सत्तरदेखिकै बेरोजु अब अहिलेसम्म सम्परीक्षण भएको अवस्था रहेन, मैले चाहिँ अहिले सबै त्यो लेखा समितिबाट छलफल गरेर अनि एकजना हाम्रो लेखाकै कर्मचारीलाई जिम्मेवारी दिएर र अनि हाम्रो मलेपको सरहरूलाई मैले त्यो प्रतिवेदन दिइसकेको छु नियमित गर्नुपर्ने बेरोजुहरू, उहाँले हेरेर अब कति सम्पर्क गरिदिनुहुन्छ. अब हाम्रो असुल उपर गर्ने बेरोजी त छैन, अब नियमित गर्नुपर्ने बेरोजीहरू पनि हामीले यही आर्थिक वर्षमै नियमित गर्न सक्छौँ कि भन्ने मैले सोचेको छु.
2: उपभोक्ता समिति र
3: बेरोजीलाई चाहिँ हामीले कम गर्नको निम्ति चाहिँ अब हामीले कानुनको सही कार्यान्वयन गर्नु पर्यो. सही कार्यान्वयन हुन सक्यो भने बेरोजी आफै घट्छ. अब हामीले नियम कार्यविधि अब हामीले बनाउँदाखेरि चाहिँ संघीय सरकार प्रदेश सरकार को ऐन कानुनहरूसँग नबाझिकन हामीले त्यसरी बनायौँ र त्यो कार्यविधि र ती नियम बमोजिम हामी फलो गरेर गयौँ भने त बेरोजी एकदमै कम हुन्छ. र त्यसको लागि अब स्थानीयमा अलिकति अब प्रक्रियागत कुराहरू पुग्दैनन्, त्यसले गर्दाखेरि अलिक बेरोजीको भलम चाहिँ अलिक बढेकै हुन्छ.
2: उपभोक्ता समिति र ठेकदार मार्फत सञ्चालन हुने विकास निर्माणको कामको गुणस्तर सुनिश्चित गर्न गाउँपालिकाले कस्तो खालको अनुगमन प्रणाली अप्नाएको छ सर?
3: अब यस्तो त्यसको लागि त हाम्रो प्रत्येक वडामा एक एकजना प्राविधिक हुनुहुन्छ
2: होइन.
3: पहिले त योजना कुन योजना गर्ने कुन कार्यक्रम गर्ने भनेर पहिले नै लगत इस्टिमेट तयार हुन्छ होइन. अब वडाहरूमै अब सानोतिनो योजनाहरू वडाबाटै उपभोक्ता समितिहरू गठन गरेर आउनुहुन्छ होइन. अनि उहाँहरू वडा भेलाबाटै चाहिँ उपभोक्ता समितिमा रहने पदाधिकारीहरू उहाँले सिफारिस गर्नुहुन्छ अनि हामीले इस्टिमेट बनाइदिने हो. इस्टिमेट बनाइदिइसकेपछि अनि त्यो चाहिँ उपभोक्ता समितिसँग हामीले सम्झौता गरेर योजना कार्यान्वयन हुने हो. अनि हामीले अब खरिद ऐनमा त 33%सम्म पेस्की दिने भन्ने कानुन व्यवस्था छ. अहिलेसम्म कुनै उपभोक्तालाई हामीले त्यसरी अग्रिम रूपमा पेस्की दिएको छैन. उहाँहरूले काम सम्पन्न गर्नुहुन्छ अनि वडाको प्रतिनिधिहरू वडाको प्राविधिकले यहाँ कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुहुन्छ. अनि त्यसपछि अझ उपाध्यक्षज्यूको संयोजकतामा एउटा अनुगमन समिति छ. त्यो समितिमा हामी हाम्रो पूर्वाधार शाखा प्राविधिक शाखा लगायतको चाहिँ एउटा समिति छ. त्यो समितिले फेरि हामी गएर हेर्छौँ हेरेर अनि त्यो चाहिँ त्यहाँ जुन हामीले लगत इस्टिमेट तयार गरेको छ त्यो बमोजिम काम भएको छ कि छैन हामीले पनि हेर्छौँ. अनि त्यो अनुगमन प्रतिवेदन आइसकेपछि चाहिँ हामीले त्यसको भुक्तानीको प्रक्रिया अगाडि बढाउने हो र ठेक्का दिएका योजनाहरू अथवा बोलपत्र अथवा दरवाल पत्रबाट चाहिँ सञ्चालित योजनाहरूको प्रक्रिया पनि त्यही हो. हामीले अनुगमन गरेर त्यो चाहिँ जुन उद्देश्यका साथ त्यो योजना सञ्चालन गरियो र जुन हामीले कल्पना गरेको छ त्यो बमोजिमको काम भए भएन त्यो हेरेर मात्रै हामीले भुक्तानीको व्यवस्था गरेका छौँ.
2: अब गाउँपालिकाका विशेष गरी जनप्रतिनिधि र कर्मचारी बीचको समन्वयलाई तपाईँले कसरी हेर्नु भएको छ र यो निर्णय कार्यान्वयनको क्रममा चाहिँ कुनै चुनौती आउने गरेको छ कि छैन के छ
3: सम्बन्धको हकमा चाहिँ अब यति राम्रो नराम्रो सम्बन्ध त मैले देखिनँ होइन अहिले अनुभवमा. अब सम्बन्ध नराम्रो भयो भने त काम गर्नै सकिन्न. अब समन्वय गर्ने अन्तिममा भूमिका प्रमुख प्रशासकीयकै हुन्छ होइन. कर्मचारीका समस्या मैले सुन्ने अथवा जनप्रतिनिधिका गुनासोहरू अध्यक्षज्यूले सुन्ने उपाध्यक्षज्यूले सुन्ने अनि त्यसपछि छलफल गर्ने होइन. अनि त्यसपछि हामीले चाहिँ त्यही बमोजिम अब कर्मचारीहरूमा चाहिँ अनि कानुनी प्रक्रियाका कुराहरूमा हामीले अलिकति फलो गर्नुपर्ने हुन्छ. ती प्रक्रियाहरूमा चाहिँ अलिकति डिफेन्स लिँदाखेरि अब केही चाहिँ त्यस्तो चाहिँ यसो सम्बन्धमा अलिकति केही कमी कमजोरी होला तर त्यसलाई हामीले सबै बसेरै अथवा कार्यपालिकामा छलफल गरेरै अथवा हामी आन्तरिक रूपमा बसेरै मिलाइराखेका छौँ. त्यसमा त्यस्तो अहिलेसम्म मैले यहाँ एक वर्ष बसेमा अहिलेसम्म त्यस्तो केही समस्या छैन.
2: हजुर, अब डिजिटल प्रविधिको प्रयोग मार्फत गाउँपालिकाका सेवा अनलाइन तथा कागज रहित बनाउने दिशामा चाहिँ के कस्ता कामहरू भइरहेका छन् सर?
3: अब हाम्रो भुक्तानी प्रणाली टोटल्ली ईएफटीबाटै हुन्छ.
2: हजुर,
3: हामीले कसैलाई पनि खाता नखोली उहाँलाई चेकमा भुक्तानी गर्दैनौँ.
2: हजुर,
3: उहाँहरूको खातामै ईएफटीबाटै भुक्तानी हुन्छ. त्यो टोटल्ली त्यस्तो हुँदै हुँदैन. अब अहिले तलब भत्ता लगायतको कर्मचारीहरूको चाहिँ सबै ईएफटीबाटै जाने हो. भुक्तानी उपभोक्ता समिति ठेकेदार जति पनि निर्माण व्यवसायी जति छन् उहाँहरूको सबै ईएफटीबाटै जाने हो. त्यो हामीले चेक सेक काट्दैनौँ. त्यसको लागि र हामीले अब अहिले हामीले अब प्रत्येक शाखामा हामीले अब यहाँ इन्टरनेटको सेवा पनि सहज छ र हामीले दिने सेवामा हामीले डिजिटलबाटै हामीले सकेसम्म डिजिटलबाटै दिने व्यवस्था गरेका छौँ। अहिलेसम्म त्यस्तो अब प्रक्रियागत रूपमा जाँदा त अब कागजी प्रक्रियामै जानुपर्ने हुँदा त अब इमेल इन्टरनेट लगायत हाम्रा सेवा सुविधाहरू तुरुन्तै फरवार्ड हुन्छन्, त्यसमा कुनै समस्या छैन। अब कहिलेकाहीँ डिस्टर्ब भयो भने मात्रै नभए हामी पुरै डिजिटल भुक्तानीदेखि लिएर जम्मै डिजिटल नै हामी गइसकेका छौँ, त्यसमा अहिले अब केही समस्या छैन। गुणस्तरीय सेवामा पनि हामीले अब सकेसम्म जनतालाई हामीले सेवा दिइसकेपछि उहाँ फेरि यो काम भएन भनेर फर्केर आउन नपरोस् भन्ने हिसाबले नै हामीले सेवा दिइरहेका छौँ।
2: ल, राम्रो छ। अनि गाउँपालिकामा सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, गुनासो व्यवस्थापन र नागरिक सहभागिताको अवस्था चाहिँ कस्तो छ?
3: हामीले प्रत्येक तीन पटक सार्वजनिक सुनवाई गर्ने व्यवस्था हामीले वडादेखि नै गाउँपालिका सबै गरेका छौँ। यो आर्थिक गएको आर्थिक वर्षमा पनि हामीले चाहिँ सम्पूर्ण वडाहरूमा सार्वजनिक सुनवाई सकेका थियौँ र गाउँपालिकाको गर्ने बेलामा चुनाव आएको हुँदाखेरि अलिकति पर सर्यो, त्यो पनि हामीले सम्पन्न गर्यौँ। र जनतालाई दिने सेवामा चाहिँ अब हामीले अहिलेसम्म जनतालाई त्यस्तो हामीले हुने काम हुने भनिदिने हो, नहुने काम यो यो प्रक्रियामा जानुहोस् भनिदिने हो, त्यसरी हामीले जनतालाई अब यो हुन्छ तर नगरिदिने त्यस्तो चाहिँ हामीले गरेका छैनौँ, हुन्छ भने तर नगरिदिने त्यस्तो चाहिँ हामीले अहिलेसम्म गरेका छैनौँ, हामीले जनतालाई सन्तुष्ट नै राखेका छौँ जस्तो लाग्छ मलाई।
2: हजुर, अब यो कानूनले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गर्दाखेरि गाउँपालिकाले सामना गरिरहेका प्रमुख कानूनी तथा प्रशासनिक समस्याहरू चाहिँ के हुन् जस्तो लाग्छ हजुरलाई?
3: सबभन्दा पहिलो विषय त के हो भने हाम्रो संविधानले के भन्छ भने पहिलो संघीय कानून बन्नु पर्यो, त्यसपछि संघीय कानूनको मातहतमा प्रदेश कानून बन्नु पर्यो र प्रदेश कानूनको मातहतमा स्थानीय कानून बन्नु पर्यो भन्ने स्पष्ट संवैधानिक व्यवस्था नै छ। अब यहाँ कतिपय विषयहरूमा के हुन आउँछ भने हामीले अब साधारण सामान्यतया अब जस्तो एउटै उदाहरण हेरौँ, जस्तो जिल्ला दरेक निर्धारण समितिको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा एउटा जिल्ला दरेक निर्धारण समिति छ होइन, त्यसले चाहिँ अब यता हाइवेतिरको अथवा चाहिँ जिल्लादेखि खुरकुरतिरको ग्वालटारतिरको दरेक निर्धारण गरे पनि यो ग्वालटार जस्तै यो गाउँपालिकाबाट त अरू दुर्गम क्षेत्र पनि छ नि त होइन, अनि त्यो दुर्गम क्षेत्र पनि हामीले त्यो पनि त दरेक तोक्नु पर्यो, त्यहाँ त अब त्यहाँबाट त हाइवेबाट उँभो जानु भन्नु पर्दा त त्यो उता सदरमुकामबाट आएभन्दा बढी कष्ट हुन्छ नि
2: होइन,
3: भनेपछि अनि स्थानीय स्तरमा कतिपय योजनाहरू त्यसरी हामीले सञ्चालन गर्दाखेरि एकदम कठिनाइ आयो, कति उपभोक्ता समितिले पनि गर्न नसक्ने कोटेसनबाट अथवा ठेक्काबाट गरिदिनु भनेर त्यस्तो गुनासो पनि आइरहेको छ। अब हामीले कानुन बनाउँदाखेरि अब यिनै केन्द्र सरकार कै मातहतमा रहेर कानुन बनाउँदा चाहिँ हामीले अब कानुन त्यही बमोजिम बनाउने हो भने अर्को कानुन किन चाहियो कि भने जस्तो प्रश्न आयो कि, आखिर त्यही कानुनले भइहाल्छ त, हामी संघीय कानुनमै टेकेर जाने हो कि, अथवा हामीले कानुन बनाउँदाखेरि कस्ता जस्तै संविधानले तोकेका विषयहरूमा पनि अब संविधानले चाहिँ अब थोरै जे जस्तो मेन कानुनहरू बनाउनु पर्ने हो ती कानुन त आखिरी संघीय सरकारले बनाएकै छ नि त, हामी त्यसैमा टेकेर जाँदा चाहिँ अझ प्रभावकारी पनि हुन्छ राम्रो पनि हुन्छ भन्ने एक त एउटा हाम्रो हामीले काम गरिरहँदा हामी कर्मचारीहरूलाई त्यस्तो महसुस हुन्छ होइन, तर जनप्रतिनिधिहरू यहाँको स्थानीय काम कारवाही त अलिकति फरक हुन्छ नि, अघि मैले भने नि जस्तै दरेट होइन अलिकति फरक हुन्छ नि, अनि त्यसलाई त्यसमा अलिकति लचकता अपनाउँदाखेरि अनि अथवा त्यसलाई चाहिँ अलिकति जनताप्रति अलिकति चाहिँ झुकाव राख्दाखेरि उता फेरि भोलि मलेपले बेरुजु निकाल्छ होइन अनि यो कानुन त अब तपाईँहरूले कानुन त बनाउनु भयो अब यो कानुन चाहिँ यसमा बाजियो भनिसकेपछि त त्यसै पनि बाजियो भने त अब त घटाउन चाहिँ पाइयो बढाउन चाहिँ पाइएन होइन त्यसो गर्दाखेरि अलिकति कतै नमिलेको हो कि अहिलेसम्मको काम गराएको अनुभवमा त्यस्तो अनुभव भइरहेछ होइन अब केन्द्र सरकारबाट केही होला नि त बिस्तारै अब आशा
2: अब आगामी आर्थिक वर्ष वा बाँकी कार्यकालमा प्रशासन र सेवा प्रवाह सुधारका लागि तपाईँका मुख्य प्राथमिकताहरू के के छन् सर
3: प्रशासन सुधारको लागि चाहिँ अब सुधार यदि गर्ने हो भने नागरिक बडापत्रलाई स्पष्ट रूपमा कार्यान्वयन गर्नुपर्छ नागरिक बडापत्रमा धेरै कुराहरू छन् अब जिम्मेवार व्यक्ति गुनासो सुन्ने अधिकारी होइन गुनासोको अन्तिम निर्णय दिने अधिकारी ती सबै व्यवस्थाहरूलाई हामीले अक्षरश पालन गर्नुपर्छ र शाखा प्रमुखहरू नै यो गाउँपालिकाको अथवा यो अफिसको शाखा प्रमुखहरू नै जिम्मेवार हुनुपर्छ र उहाँहरू नै दक्ष हुनुपर्छ र उहाँहरूलाई नजानेको कुराहरू अथवा त्यस्तो काम गर्दै जाँदाखेरि कुनै विरुद्ध अथवा त्यस्तो कठिन कमजोरी आयो भने त्यसको लागि विशेषज्ञहरू बोलाएर उहाँहरूलाई दक्ष तालिमहरूको व्यवस्था गरिदिनुपर्छ होइन र प्राविधिक लगायत प्रशासनिक कर्मचारीहरूलाई चाहिँ दक्ष बनाउन सकियो भने हाम्रो सेवा प्रवाह चाहिँ चुस्त दुरुस्त हुन्छ र हामी चाहिँ अब सरकारका हामी सेवक हौ हामी शासक होइनौ र हामीले नै सेवा दिने हो र हामीले नै जनतालाई खुसी पार्न सक्नुपर्छ भन्ने व्यक्तिहरूमै त्यो जुन जो जो जो कर्मचारी छन् तिनीहरूमै त्यो जागरूकता आउनु पर्यो क्या मेन विषय चाहिँ त्यो हो किनभने आफै विभेद पुर्याउने र आफै ले चाहिँ त्यसलाई चाहिँ यो हरेक कुरालाई सकारात्मक रूपमा लिदिने हो भने जनताका समस्याहरू तुरुन्तै समाधान गर्न सकिन्छ भन्ने सोचेर मैले अस्ति सम्पूर्ण कर्मचारीहरूलाई तालिमको व्यवस्था पनि गरेँ उहाँहरूले चाहिँ शाखागत रूपमा उहाँहरूले तालिम पनि लिइसक्नु भएको छ अब यसरी बिस्तारै स्टेप बाई स्टेप उहाँहरूले अब कतिपय कामहरू अभ्यासमा नभएका कामहरू पनि तुरन्त आउँछन् होइन अब धेरै समयसम्म कर्मचारी 9-10 वर्षको सेवा अवधि छ भने त उसलाई प्रायः सबै कार्यक्रमहरूको बारेमा जानकारी हुन्छ विषयगत शाखाहरूको होइन अब अलिक नयाँ हुँदा चाहिँ अलिकति समस्या हुन्छ त्यसको लागि हामीले वृत्ति विकासका कार्यक्रमहरू पनि राखेका छौँ र त्यसरी चाहिँ अगाडि बढ्ने चाहिँ हाम्रो मेरो सोच
2: हजुर हुन्छ सर अब अन्त्यमा गाउँपालिकाका नागरिकले स्थानीय सरकारबाट अपेक्षा गरेको सेवा र गाउँपालिकाले अहिले दिइरहेको सेवा बीचको दूरी कसरी घटाउने भन्ने योजना बनाउनु भएको छ त्यस्तो केही खालको योजना अथवा सोच छ हजुरको
3: त्यो चाहिँ अलिक गाह्रै हुन्छ हजुर
2: हजुर
3: किनभने जनताका अपेक्षा धेरै छन् होइन अब यो भौगोलिक बनावट पनि अलिकति कमजोर छ अब बाटो खन्नुहुन्छ अब त्यो बर्खा आएपछि सबै लगिहाल्छ अनि फेरि अर्को पैसा हाल्यो अनि अर्को वर्ष फेरि लगिहाल्छ अनि यसले गर्दाखेरि चाहिँ अब हामीलाई स्थानीय सरकारले त केही गरिदिएन कि जस्तो जनतालाई अनुभूति भएको छ कि अब यसलाई निराकरण गर्नको निम्ति अब पहिले नै जनप्रतिनिधिहरूले पहिलेदेखि नै उहाँहरूले विभाजित नभइकन सोच्नु पर्थ्यो क्या अब जस्तो हाम्रो यहाँ 7-8 वडा छ नि 7-8 वडामा हामीले 7-8 वडा जोड्ने एक वर्षमा एउटा वडाको केन्द्र जोड्ने अथवा त्यो जस्तै यहाँ अब खनिया खर्क 5 नम्बर वडा भयो होइन 5 नम्बर वडा खनिया खर्कबाट हामीले यता 4 नम्बर चाहिँ 4 नम्बर वडा हुँदै 3 नम्बर वडा जोड्ने एउटा बाटो बनाइदिएको थियो भने त्यो सस्टेनेबल बाटो यदि पिच बाटो बनाइदिएको थियो भने एक वर्षको बजेटले त्यो 3 वार्ड त्यसै सकिन्थ्यो त्यसो गर्दै स्टेप बाई स्टेप उहाँहरूले चाहिँ योजना ब्याङ्क बनाएर लानुभएको भएदेखि अब अहिले यति धेरै समस्या आउँदैन थियो अब काम सबैतिर गर्नुभएको छ सबैतिर हात हाल्नु भएको छ होइन अब पुरै कुनै काम कम्प्लिट छैन कम्प्लिट गर्यो अब त्यस्तै भवितव्य आउँछ अथवा चाहिँ प्राकृतिक विपत्ति के आउँछ होइन अब हामीले त्यसमा चाहिँ दक्ष जनशक्ति नहुँदाखेरि अब हामीले कहाँ पहिरो जाने अथवा कहाँ त्यो बाटो खण्ड पनि अब त्यो चाहिँ त्यो स्थानलाई कसरी छल्ने अथवा कसरी अर्कोतिरबाट उ गर्ने त्यस्तो अलिकति दीर्घकालीन सोच त्यसरी चाहिँ उहाँहरूले पहिलेदेखि नै सोचेर गरिदिनु भएको भएदेखि चाहिँ यहाँ चाहिँ यति बेला चाहिँ धेरै विकास भइसकेको थियो। अब विकास त भएको छ, अब जनताहरू त्यति सन्तुष्ट त मैले त्यति सन्तुष्ट छैनन् होला जस्तो लाग्छ नि। उहाँहरूले जुन पालिकासँग जुन अपेक्षा अहिलेसम्म दुई कार्यकाल बित्यो होइन, पालिकाबाट उहाँहरूले जुन अपेक्षा गर्नुभएको थियो त्यो त्यति अपेक्षा चाहिँ उहाँहरूले पाउनु भएन कि भन्ने गुनासो चाहिँ जनताहरूबाट त्यस्तो
2: धेरै नै छ। हुन्छ सर, हस् हजुर व्यस्त भएर पनि रेडियो कार्यक्रममा समय दिनुभएको हजुरलाई धेरै धेरै धन्यवाद। र जाँदा जाँदै हजुर रेडियो सुनेर बसिरहनु भएका श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ, हजुरको केही आग्रह अनुरोधहरू छ?
3: अब मैले भन्नुपर्दा चाहिँ अब विकास गर्ने यहीँको स्थानीय यही पालिकाको विकास गर्ने हो, यही ठाउँको विकास गर्ने हो र लगानी गर्दा पनि पालिकाले लगानी गर्दा पनि यही ठाउँको लागि विकास लगानी गर्ने हो। त्यसो भएको हुँदाखेरि जनताहरू चाहिँ विभाजित नभइकन विभाजित नभइकन उहाँहरूका कुनै विकास निर्माणको काम गर्दाखेरि उहाँहरूले चाहिँ आफ्नो जस्तै आफ्नो दायित्व पनि निर्वाह गरिदिएदेखि धेरै राम्रो हुन्थ्यो। जस्तै जस्तो अब कुनै योजना बनाइन्छ भने उपभोक्ता समिति बनाले काम गर्छ, अब उपभोक्ता समिति त्यहाँको हो नि त, त्यहाँको जनताहरूले त त्यो काम कस्तो भयो त्यहाँ सोचे जस्तो प्रतिफल भयो भएन, त्यहाँ जनगुनासो के आयो त्यो बारेमा पनि जनताहरूले नै निगरानी गरिदिनु पर्यो कि। जनताहरू उहाँहरूले नै सजग भएर चाहिँ उहाँहरूले जति पनि गाउँपालिकाबाट चाहिँ सञ्चालित भएका कार्यक्रमहरू छन् विकास निर्माणका भनौँ, अरू चाहिँ किसानसँग सम्बन्धित, कृषिसँग सम्बन्धित, पशु सेवासँग सम्बन्धित, पूर्वाधारसँग सम्बन्धित जति पनि समस्या काम हामीले यहाँ गर्छौँ त्यसमाथि जनताहरू नै जागरिक भएर यो कार्यक्रम कहाँबाट आयो र यो कार्यक्रमको उद्देश्य के हो र यसले के काम के प्रतिफल दिने हिसाबले यो सञ्चालित छ भनेर उहाँहरू नै चाहिँ एक्टिभ भएर अथवा उहाँहरूले नै त्यसलाई चाहिँ अलिकति निगरानी गरिदिएदेखि त्यो प्रतिफलमा चाहिँ अझ राम्रो अति उत्तम जति सोचे भन्दा पनि राम्रो उत्तम चाहिँ प्रतिफल आउँछ जस्तो लाग्छ क्या। त्यही भएर जनता नै सचेत हुनु जरुरी छ भन्ने र उहाँहरू भोलिका दिनमा सचेत भएर गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रमहरूमा उहाँहरूले गुनासो अथवा त्यहाँको सफलता र त्यहाँ हुनुपर्ने कामहरूको बारेमा हामीलाई पनि बेला बेला जानकारी गराइदिइराखे चाहिँ हामी पनि त्यसमा अझ दत्तचित्त भएर लाग्ने थियौँ र भोलिका दिनमा चाहिँ स्थानीय सरकारले सोचे अनुसारको कामहरू सम्पन्न हुनेछन् भन्ने विश्वास उहाँहरूलाई मैले यही सन्देश दिन चाहे।
0: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
1: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर, फोन नम्बर 0484040026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन मोहतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
4: हजुरको रेडियो

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। महिला उद्यमीले उत्पादन गरेका वस्तुहरूको बिक्री गर्न काठमाण्डुको जमलमा चेम्बर बजार शुरू। घोकेर पास गर्ने अहिलेको शिक्षा पद्धति बदलेर समाज संस्कृतिमा सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने शिक्षा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई।
1: प्रमाण पत्र हासिल गर्नुमा सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
0: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठद्वारा कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी पूरा, पूर्व सभापति देउवालाई उद्घाटन गर्न लगाउने प्रयास।
2: उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो, त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू। म्याग्दीमा पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्न शुरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा भएको यात्रु बस दुर्घटनामा 6 जनाको मृत्यु। र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
3: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पाए भने मात्रै कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज संस्कृति इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
1: नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान विवेक चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम हो।
4: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डु आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका 2 स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपालगंजबाट काठमाडौँ तर्फ आउँदै गरेको बस नवलपरासी सुस्तापुरको विदेश जोडी गाउँपालिकाको 2 नम्बर 67 राजमार्गमा चालकले नियन्त्रण दिने नालामा पल्टेर दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना हुनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरू मध्ये धेरै जसो भने भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। 3 जना नेपाली सेनाको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
4: भूगर्भविदहरूको टोलीले आजदेखि म्याग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्छा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपड़ा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्टलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित कुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज कुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको 5 साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुणीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति, कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ़ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देवबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरवा देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायत।
2: तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
4: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया

0: काठमाण्डुको खुला मंचमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
1: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे त काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि, महासचिव, सचिव, महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौं। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौं, भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरला सड़कको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिटन सुन्दर र शिवम दुबे 2-2 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक्स वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
3: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जंक फूड में चीनी नून र

0: स्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
0: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौ, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
4: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले,
5: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानून बन्यो कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिकामा यो आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चीज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नु होला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनु होला।
4: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-512-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
6: भदौको 10 गते भोटेकसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 98-512-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
4: महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुङ्गाना, शुद्ध पानी पिउँदा झाडा पखला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाई छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे,
7: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जजाउ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खाने पानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फूलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेंगी लगायतका समस्याहरूबाट हो।
4: सर्वरोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डा खुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै, तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।
8: आमा बिना

0: कविसँगको विशेष कुराकानी शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SCTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षणले गर्दा कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिस्के। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाई, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ केही आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुढी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदा हुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवा भाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपि कुमाता नवगति भनेर भनिएको छ, होइन? अब छोरो चाहिँ अब कहिलेकाहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्मदिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकले आफ्नो आमालाई बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
7: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
7: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा बन कुञ्ज भित्र, मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन्, सिंहो धरामा परिपूर्णता छन्।

0: अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: रंगबहार रंगबहार
4: वर्ष सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ष पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्ष पेन्स

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आफ्नै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
2: Xiaomi किन्दा उपहार एभ्रीडे for my Thailand holiday।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 4 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ पाँच रुपियाँ हदमा बसे त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेलेको
3: श्रृङ्खलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी पनि आलु 3 करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु 2 रुपियाँ चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसानमुखी बजेट ल्याउनु पर्दैन देशमा किसान पूर्व नलाग्यो भने देशमा लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लाली 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ
8: आजको श्रृङ्खलामा हामीले कफी क्षेत्रलाई नजिकबाट हेर्ने प्रयास गरेका छौँ हुन त हामीले हप्तामा अथवा 2 हप्तामा करिब करिब कफी क्षेत्रलाई हामीले पटक पटक उठाउने प्रयास नै गरि नै रहेका छौँ किनकि हामीले कफी क्षेत्रलाई निर्यातजन्य बालीको अग्रपंक्तिमा राख्दै गर्दा चाहिँ कफी क्षेत्रमा चाहिँ पछिल्लो समयमा बन्दै गरेको बजार वृहत्तरका कुराहरू र कफी क्षेत्रको सम्भाव्यता समृद्धसँग जोडिएको र रोजगारसँग जोडिएको कुरालाई हामी उच्च महत्व दिएर उठाउने प्रयास गरि नै रहेका हुन्थ्यौँ र आजको श्रृङ्खलामा पनि प्राविधिक पाटोमा चाहिँ भने जस्तो किसानहरू किन चाहिँ अझै सम्भाव्यता हुँदै गर्दा पनि जागरण कफी क्षेत्रमा रहन सकेन हाम्रा युवाहरूलाई कफी क्षेत्रमा किन चाहिँ ल्याउन सकिएन किन आकर्षण गर्न सकिएन लगायतका विषय चाहिँ हामीले छलफल गर्नै पर्ने विषय पनि छन् त्यसैले आजको श्रृङ्खलामा हामीले अलिकति पाका कफी प्राविधिक हरिप्रसाद दाहाल आज हामीसँग हुनुहुन्छ विशेष गरी हामीले कफी क्षेत्रको सम्भाव्यतासँगै चाहिँ प्राविधिक रूपमा हामीले विभिन्न कुराहरूमा ध्यान दियो भने चाहिँ कफी क्षेत्रबाट समृद्ध छ र हामीले सिड टु कप अर्थात उत्पादनदेखि उपभोक्तासम्म अथवा चाहिँ हामीले भन्दै गर्दा चाहिँ कफीको बिरुवा रोपणदेखि लिएर उत्पादनको सबै विषय र विशेष गरी प्रशोधित पातमा पनि र निर्यातसम्मको पाटो र हामीले विशेष गरी कपसम्म ल्याउँदासम्मको कफीका प्रोसेसका कुराहरूमा हामीले कुराकानी गर्ने भने चाहिँ महत्वपूर्ण सम्भाग छ र सम्भावना छ र यो क्षेत्रले अझै पनि बेरोजगारहरूलाई 50,000 अब आवश्यक रह्यो भने लाखौंलाई पनि रोजगार दिन सक्ने महत्वपूर्ण क्षेत्र बन्दै गर्दा चाहिँ यसलाई हामीले थप जागरण ल्याउन सके खण्डमा अथवा बृहत्तर बनाउन सके खण्डमा चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ र हामीले यतातिर सोच्नै पर्छ र राज्यले यतातिर के गरिराखेको छ र यसमा थप लगानी अथवा सपोर्ट गर्यो भने चाहिँ यसबाट आउने प्रतिफल अब्बल छ सबल छ भन्ने लगायतका विषयमा आज हामी कुराकानी गर्ने प्रयास गरेका छौँ र हामीले हाम्रा अतिथिलाई यिनै विषयमा स्वागत गर्दै छलफलमा केन्द्रित बनाउनुभन्दा अगाडि हामीले कफीको सन्दर्भ र कफीको महत्वपूर्ण विशेषतासहित सरकारलाई केही सुझाव सहितको एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ पहिला रिपोर्ट राख्छौँ रिपोर्टभन्दा पछाडि हाम्रा छलफल गरिएका विषयमा हामी यसलाई चाहिँ खोतल खाचालको साथमा सूक्ष्म तरिकाले उठाउँदै यसको समाधानको लागि पनि के चाहिँ हुन सक्छ भन्ने विषयमा हामी पक्कै पनि छलफल गर्नेछौँ हामीसँगै रहनुहोला नेपालमा पहिलो पटक विक्रम सम्बत 1995 सालमा गुल्मी आपचौर निवासी हिरागिरीले बर्माबाट बिउ ल्याएर कफी खेतीको शुरूआत गरिएको इतिहास छ यसै क्रममा पाल्पा स्याङ्जा पर्वत अर्घाखाँची कास्की लमजुङ तनहुँ गोर्खा ललितपुर धादिङ मकनपुर म्याग्दी सिन्धुपाल्चोक काभ्रे लगायत भौगोलिक हावापानी र माटोको हिसाबले नेपालका मध्य पहाड़ी जिल्लामा अराबिका कफीको राम्रो सम्भावना देखिएपछि विस्तारै यी बाहेक नेपालका अन्य मध्य पहाड़मा पर्ने प्राय जसो जिल्लामा व्यावसायिक तथा फाटाफुट्टा रूपमा कफी खेती भइरहेको छ। कफीको विकास र विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै गुल्मी जिल्लाको आपचौरमा पहिलो पटक व्यावसायिक कफी नर्सरीको स्थापना गरिएको थियो। यी र यस्तै प्रयासबाट उत्पादित कफीको बजार र व्यवस्थापन तथा प्रस्तुतको व्यवस्थापन गर्नको लागि विक्रम सम्बत 2040 सालमा रूपन्देहीको मणिग्राममा नेपाल कफी कम्पनीको स्थापना भएको थियो। विक्रम सम्बत 2041 सालमा तत्कालीन स्वर्गीय राजा वीरेन्द्रको गुल्मी जिल्ला भ्रमणको अवसरमा गुल्मीको आपचौरका कृषकहरूको मागलाई ध्यानमा राखी विक्रम सम्बत 2042 सालमा कफी विकास केन्द्र आपचौरको स्थापना भएको थियो। त्यस पश्चात केही हदसम्म भए पनि कफी खेतीको विस्तारले गति लिएको देखिन्छ। नेपालको विशेषतः मध्य पहाड़ी जिल्लामा कफी खेती गरिबी निवारण रोजगारी सिर्जना वातावरण सुरक्षा तथा दिगो आय आर्जन गर्ने एक लोकप्रिय खेतीको रूपमा स्थापित हुँदै आएको छ। हाल नेपालको मध्य तथा मध्य पहाड़ी जिल्लामा समुद्री सतहबाट करिब 800 मिटर भन्दा माथि हिउँ तुसारो नपरे ठाउँसम्म लगाइएको कफी गुणस्तरीय कफीको रूपमा उत्पादित भई विदेशतर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गइराखेको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नु र कफी उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ। कफी अन्य खाद्य बाली तेलहन र औद्योगिक बाली जस्तो परापूर्व कालदेखि नै खेती गरिँदै आएको बाली होइन। कफी बाली नेपालमा भित्रिएको एक शताब्दी पनि पुगेको छैन। बढ्दो शहरीकरणले विकास गरेको कफी संस्कार र नेपाली कफीको अन्तर्राष्ट्रिय अत्याधिक माग हुन थालेपछि कृषकहरू स्वतः स्फूर्त रूपमा कफी खेतीमा लागेको विगत छर्लङ्गी छ। कफी खेती गर्ने क्रममा कृषकले भोगेका समस्याहरू र विभिन्न निकायसँग गरेका मागहरू र तिनको सम्बोधन गर्दै जाने क्रममा विभिन्न संस्थाहरूको स्थापना र विकास भएको देखिन्छ। हालसम्म स्थापित निकायहरूको प्रकृति हेर्दा कफी खेतीको विकास र विस्तारसँगै उत्पादकत्व बढाउनको लागि आवश्यक म्यान्डेट पाएका निकायहरू यथेष्ट छन्। तर तिनको कार्य प्रगतिले भने जस्तो किसानका समस्यालाई समाधान गर्न नसकेको र उत्पादकत्वमा समेत उल्लेख्य सफलता हासिल गर्न नसकेको गुनासो सुनिन्छ। कुनै पनि उत्पादित वस्तुको बजार सबैभन्दा महत्वपूर्ण कुरा हो। उत्पादित वस्तुले बजार पायो भने जसको निरन्तरता र दिगो पनि हुन्छ। विदेशी बजारमा नेपालमा उत्पादन गरिने अराबिका जातको कफी सबैभन्दा महँगो र गुणस्तरीय कफी मान्ने गरिन्छ, जसको आधारबाट पनि भन्न सकिन्छ कि कफीको बजार सदाबहार छ। उच्च स्थानमा उत्पादन गरेको कफीको माग विश्व बजारमा निकै छ। पछिल्लो समयमा आएर नेपालमा खुलेका क्याफे तथा कफी हाउस एवं गुणस्तरीय होटलमा नेपाली अर्ग्यानिक कफीको प्रयोगको कारण नेपाली कफीको महत्व अझै उहात्तै बढेको छ। नेपाली बजारमा समेत कफी कल्चरको विकास र कफी सेवनकर्ताको संख्या बढेको कारण स्वदेशी बजार पनि विस्तारै फराकिलो बन्दैछ। कुनै पनि वस्तु तथा सेवाको व्यावसायिक उत्पादनको लागि श्रम एक महत्वपूर्ण पक्ष हो। श्रम शक्ति भएन भने उत्पादन हुन सक्दैन। रोजगारको नाममा नेपालबाट वर्षेनी लाखौं युवाहरू विदेश पलायन भइरहेका छन्। नेपालमा सम्भावना भएको व्यावसायिक कफी खेतीको शुरूआत गर्ने हो भने बाध्यतावश विदेश पलायन हुनेहरूको लागि पनि एउटा महत्वपूर्ण अवसर बन्नुको साथै नेपाली उत्पादनलाई पनि ठूलो टेवा पुग्ने देखिन्छ। धेरै देशहरूले अन्य मुलुकबाट कामदार लगेर उद्योग कृषि लगायत विभिन्न व्यवसाय चलाउने गरेका छन्। हाम्रो देशमा आफ्नै नागरिकसँग भएको श्रम शक्तिलाई पनि उपयोग गर्न
7: सकिरहेको अवस्था छैन। कफी खेतीबाट आफू व्यवसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्न सक्छ। स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँदै देशलाई समृद्ध बनाउनको लागि कफी खेतीले ठूलो सहयोग गर्छ। नेपाली कफीको माग स्वदेशी तथा विदेशी बजारमा बढ़िरहेको छ, तथापि यसको उत्पादन तथा निर्यात बढ़ाउन भने जस्तो सकिएको छैन। यस क्षेत्रको समग्र मूल्य श्रृंखलालाई बलियो बनाउन तथा अवसरहरूको पहिचान गर्न अब ढिला गर्नै हुँदैन। हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले कफीसँग सन्दर्भ जोडिएको रिपोर्ट राखेका थियौँ, हामी यही नै विषयमा छलफल गर्दैछौँ। कार्यक्रम अवधि भर्ने यो विषयमा हामी खोतल खातल गर्नेछौँ। हामीसँग अगाडि पनि भनिसकेको छु मैले, करिब 40 वर्षभन्दा लामो समय चाहिँ कफी क्षेत्रमै लाग्नुभएका कफी प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्छौँ। यहाँलाई स्वागत छ, नमस्कार।
9: नमस्कार,
7: आराम हुनुहुन्छ?
9: आराम छ।
7: अहिले चाहिँ ललितपुर क्षेत्रमा हुनुहुन्छ है?
9: अहिले बसाइ नै काभ्रेमा बस्छु म।
7: काभ्रे कहाँ बस्नुहुन्छ?
9: काभ्रे पनौती बस्छु र हामीले कफीकै सन्दर्भ चाहिँ हामी ललितपुरबाटै सुरु गरेका हो। सन्दर्भ यही विषयमा अब
7: करिब 40 वर्षभन्दा लामो समय यही क्षेत्रमा
9: परिचय चाहिँ लगभग 40 वर्ष भयो हामीले व्यावसायिक रूपमा काम गरेको र कफीको के हो त कफी भनेर जानेको चाहिँ 58
7: कफीलाई जानेको भन्दै गर्दा तत्कालीन समयमा 40-50 दशकमा चाहिँ कफीका धेरै बिरुवा रोपिएको पनि थियो, तर त्यो बीचमा कतिपय ठाउँमा कफीका बिरुवा काटिएको पनि थियो कि, त्यो पनि यहाँलाई अनुभव छ है? त्यो समयमा के भएको छ अलिकति बताउनुहोस् न, किनकि त्योभन्दा अलि पछाडि हामीलाई जानकारी छ, त्यो कुरा चाहिँ थाहा छैन।
9: यो विषयमा चाहिँ के हो भने हामीले 58 संस्थागत रूपमा विकास गर्नुपर्छ भन्ने जुन मोडल आयो
7: अथवा 40 बीचमा भन्नुहोस् न,
9: यो बीचको पिरियडमा चाहिँ कफी एउटा हाम्रो नेपाली बाली त होइन, यो चाहिँ अन्तर्राष्ट्रिय स्तरबाट कफी नेपालमा चाहिँ रिसर्चको रूपमा आएको रहेछ भन्ने आयातित हो, सम्भावित खेती हुन्छ कि हुँदैन भन्ने हिसाबले त्यो एउटा प्रोजेक्टले नेपालमा भेटिएको थियो। र गुल्मीमा कफी आउनुभन्दा पनि अगा गुल्मीमा जुन 1995 हिरागिरीले भित्राउने भएको कफी नै नेपालमा प्रसार भएको भन्ने छ। र हाम्रोतिर चाहिँ ललितपुर जिल्ला भरि लगभग ललितपुर जिल्लाको 2-3 ठाउँमा चाहिँ कफीको नर्सरी चाहिँ 2039 सालबाट सुरु भएको छ। र त्यो बेला चाहिँ
7: ललितपुरको
9: ठुला दुलुङमा हाम्रो चाहिँ त्यहाँ एउटा नर्सरी थियो, त्यो नर्सरीले उत्पादन गरेको हो। त्यसमा चाहिँ सिडिएसबी भन्ने एउटा संस्था थियो, त्यो संस्थाले कफी सुरु गरेको र त्यो सुरु गर्ने क्रममा कफीलाई चाहिँ अब मान्छेले चिया जस्तै खाने चिज हो भन्ने बुझेर त्यही बुझाइअनुसार 2-4 फुट सबैले लगेर रोप्ने प्रचलन आउँदै गर्दा कफीको त्यो जुन किसिमको फलाइ कफीको उपयोगिताको बारेमा त केही पनि थाहा थिएन। फलाइको हिसाबले मान्छेले कृषिमा यति चिज यति राम्रो फल्ने चिज पनि हुँदो रहेछ भन्ने हिसाबले त्यो एउटा मान्छेलाई भनौँ न आकर्षण हुने किसिमकै बाली देखेर मान्छेले उसले लगाउने उसले
7: रूपमा
9: लगाइयो,
7: जागरण
9: चाहिँ आइहाल्यो। तर अब त्यसको प्रोसेसिङको बारेमा केही पनि थाहा नहुनाले धेरै मेहनत गऱ्यौँ हामीले पनि त्यो किसिम त्यो भोगेकै हो, किनभने कफी टिपाइदेखि लिएर टिपाई गरिसकेपछि अनि ढिकीमा कुट्नेदेखि लिएर अनि त्यो बिन्स बनाएपछि अनि फेरि त्यसलाई भाँडीमा भुटेर अनि घट्टामा लगाएर चाहिँ पिसेर अनि त्यसरी पनि हामीले खायौँ र काठमाडौँसम्म पनि ल्याएर हामीले यसरी कफीको प्याकेटहरू बनाएर खुल्ला प्याकेट बनाएर ल्याएर पनि चिया पसलमा कहाँ कहाँ हुन्छ हाम्रो इष्टमित्र कहाँ कहाँ हुनुहुन्छ त्यहाँसम्म ल्याएर दिएर भने पनि कफीलाई चाहिँ यसलाई अलिकति प्रमोसन गरौँ भन्ने हिसाबले लाग्दा लाग्दा चाहिँ यो त एक्लो त हुने चिज होइन रहेछ, यसमा संस्थागत नै चाहिन्छ भन्ने हिसाबले यो 58 चाहिँ यो पाल्पा जिल्लाबाटै एउटा संस्था गठन भयो जो जसको नेतृत्व राघेश्वर घिमिरेले गर्नुभयो।
7: संस्था त 42-45 सालमै गठन भएको थियो त,
9: त्यो बेलामा गठन भएको संस्था यति प्रचारमा आएन नि, अनि जति पछि आयो पछि आएपछि यसले
7: लगभग यो कफी महासङ्घ चाहिँ त्यो बेलामै भइसक्यो
9: 44-45
7: 49-50 त राजनीति यथा त कफी विकास बोर्ड आइसकेको थियो,
9: त्यो चाहिँ उता पश्चिममा भइसकेर त हाम्रो यता चाहिँ थिएन। र उहाँहरूले हामीले सुरु गर्दाखेरि चाहिँ 58 सालमा ठ्याक्कै संयोगको हात पर्थ्यो भने राजा वीरेन्द्रको जुन दरबार हत्याकाण्ड भयो त्यो दिन हाम्रो कार्यक्रम थियो ललितपुरमा, हामीले जिल्लासँग
7: कफीकै कार्यक्रम
9: बनाउने अनि त्यो कार्यक्रमले गर्दाखेरि बनाउन नसकेर हाम्रो ढलेश्वर सर वहाँ पुगेर फर्किनु भएको छ, त्यो कुरा
8: याद गर्नु भएको छ है। भनेपछि ललितपुरमा चाहिँ विशेष गरी मैले यो भन्दै गर्दा यहाँ चाहिँ करिब 40 वर्षदेखि कपीको नजिक हुनुहुन्छ, पारस्परिक सम्बन्धमै हुनुहुन्छ, यद्यपि 55, 56, 58 मात्रै अलिक ललितपुरमा जागरण आएको देखियो, त्यसो
9: 58 संगठन
8: मदन पोखरातिर धेरैले काटेका, गुर्मीतिर पनि काटे, सङ्घातिर पनि काटे भन्ने कुरा थियो, यतातिर पनि काटे,
9: काटेथे, धेरै बोर्ड थिएन 8-10 बोर्ड लगाउने, अनि अब यो के उपयोग भएन भनेर काट्ने नै थियो। तर 58 सालमा जुन संगठन बनाएर हामीले प्रचार प्रसारको रूपमा एउटा लग्यौँ अभियान, अनि त्यो अभियानले चाहिँ कफीको बुट्टा कहाँ काटिएका थिए त्यहाँ उम्रेका छन् कि ज्वारासम्म खोदल्ने काम चाहिँ भयो, र अनि बिउ प्रसार गर्नुपर्छ, बिउ बनाउनुपर्छ, बेर्ना बनाउनुपर्छ, रोप्नुपर्छ भन्ने अभियान चलेर लगभग 58 सुरु भएपछि 59, 60, 63 त हामी त एकदम माथि नै
8: जागरणमा
9: एकदम अगाडि नै बढिसकेका थियौँ। र यो चिजले चाहिँ हामी कम्तीमा पनि अन्तर्राष्ट्रिय मूल्यसम्म
8: अथवा
9: बजारसम्म पुग्न सकिन्छ, पहुँच हुन्छ भन्ने हिसाबले लाग्दै लाग्दै गर्दै गर्दाखेरि अब नेपालकै बजारमा बेचिन्थ्यो त्यतिखेर चाहिँ, जो अन्तर्राष्ट्रिय बजारमा पुग्नुहुन्थ्यो उहाँहरूले उहाँहरूको पहुँचमा सामान हामीले ल्याइदिएपछि उहाँलाई त्यसरी लानुहुन्थ्यो र यसको बजार विस्तार थियो। अहिलेको जस्तो सहज स्थितिमा काठमाडौँ न कफी खान पाइन्थ्यो न क्याफे थिए, क्याफे भनेकै के हो हामीलाई त त्यो पनि थाहा थिएन।
8: अहिले यहाँले भनिराख्नु भएको छ, मैले सुनिराखेको छु, ललितपुरको विशेष गरी दक्षिणी भेगमा चाहिँ अहिले पछिल्लो समयमा अब्बल भएका मध्ये विशेष गरी दुग्ध व्यवसाय र कफीलाई चाहिँ एकदम अब्बल छ, र यसमा सहकारी क्षेत्रले राम्रो प्रगति गरेको र जागरण ल्याएको र धेरै किसानहरूलाई लाभान्वित गराएको उदाहरणहरू पनि छन्। यो भन्दै गर्दा कफी क्षेत्रमा राम्रो प्रगति भयो नि त्यसपछि है?
9: राम्रो प्रगति भएको, त्यसलाई चाहिँ नराम्रो भन्नु मिलेन। तर अब
8: सहकारीहरू कसरी चले नि, अलिकति यो पनि जानकारी दिनु न मलाई।
9: कफी सहकारी चाहिँ कसरी भयो भने हामीले सुरुमा उत्पादक समूहहरू निर्माण गरौँ, प्रत्येक टोल टोलमै उत्पादक समूह निर्माण गरेको थियो हामीले, जिल्लाभरिमा लगभग 27 जति समूह निर्माण गरेको थियो। त्यही 27 समूहलाई नै उत्पादक सहकारीको रूपमा मान्ने भनेर हामीले 7 सहकारी त्यो समूहलाई गाभ्यौँ, र त्यो 7 सहकारीबाट अनि जिल्ला सङ्घ बनेर अहिले पनि जिल्ला सङ्घले काम गर्दैछ, उत्पादक सहकारीहरूबाट उत्पादन भएर जिल्लामा कफी उत्पादन गर्ने र जिल्लामा हुनेले बिजनेस प्रशोधन गरेर बिजनेस गर्ने त्यो कन्सेप्टमा बनाएको त्यो चिज अहिले पनि चल्दैछ।
8: यस बजारीकरण
9: अहिले
8: अर्को स्टेटमा चाहिँ प्रवेश गर्नु भएको छ, निर्यात गर्न समस्या छैन, त्यसमा सरकारले लिड गरेको छ सायद है,
9: अहिले सरकारकै माध्यमबाट जान्छ हाम्रो
8: जिल्लाभरिको
9: कफी जान्छ, र अहिले जिल्लाले पनि अब भने जति भोल्युम त दिन सकेको छैन, उत्पादन घटेर गएको छ। अब उत्पादन घट्नुको पछाडिको कारण भने चाहिँ अब बसाइ सराई नै हो एक मुख्य कुरा चाहिँ। अब हामीले म त्यहाँ काम गर्दै रहँदा 66 सालसम्म हामीले करिब 30 टन पार्कमेन्ट बनाइसकेका थियौँ। अब अहिले अस्ति पनि म कफी सहकारी सङ्घमा पुगेको थिएँ, यो वर्ष 15 टन मात्रै भयो
8: भनेपछि
9: त्यसको अर्थ के हो भने 50% मान्छे नै हिँडेपछि त उत्पादन घट्ने त स्वाभाविकै भयो।
8: जस्तो अहिले यहाँले भन्दै गर्दा अब अलिकति मैले इतिहास र अहिलेको सन्दर्भ कसरी आएको छ माहौल भन्ने कुरा गरेँ, यो आवश्यक पनि थियो थिएन पनि, यद्यपि मैले अब चाहिँ मेन हाम्रो यहाँसँग गर्न खोजेको कुरामा प्रवेश गर्न चाहन्छु, कफीको चाहिँ विशेष गरी प्राविधिक पाटोमा चाहिँ समस्या भएर हो या अथवा यो भने जस्तो सोल्युसन खोज्न नसकेर अथवा सम्भाव्यता चाहिँ दर्शाउन नसकेर चाहिँ भने जस्तो नयाँ किसानहरूलाई आकर्षण गर्न सकियो होइन कि, जस्तो यहाँले ठ्याक्कै ललितपुरको साथले गर्दा उत्पादन पनि घटेको छ भन्नुभएको छ कि, जस्तो यो प्राविधिक रूपमा पनि अलिकति झन्झटिलो भएर हो कि अथवा चाहिँ हामीले आकर्षण साँच्चीकै गर्न नसकेर हो कि, राज्यले यहाँनिर अभिभावकत्व गर्न सकेन कि, अथवा के चाहिँ समस्या देख्नुहुन्छ?
9: यसमा समस्या त
8: एउटा बसाइ सराई पनि भन्नुभएको छ,
9: एउटा मेन त बसाइ सराई हो, अर्को
8: जस्तो त्यहाँनिर सम्भाव्यता भएर राम्रो आमदानी भएको भए बसाइ सराई पनि हुन्थेन कि भन्ने कुरा कि,
9: त्यो चाहिँ मान्छेको त्यो आफ्नो सोचाइ समस्या र समयसँग पनि हुँदो रहेछ त्यो कुरा। अब हामी पनि अब त्यहीँ जन्मेको मान्छे लगभग चाहिँ 40-45 वर्ष हुँदाखेरि त्यहाँबाट उठेर हिँड्नुपर्ने भन्ने चाहिँ त्यो चिज सबै कुरा स्थापना गरिसकेपछि जुन जुन चिज चाहिने थिए ती चिजहरूको हामीले आवश्यकता यति भए पुरा होला भन्ने हिसाबले हामीले स्ट्रक्चर जति सबै तयार गरेर हिँड्नु भने चाहिँ त्यो मान्छेको बाध्यता हो। बाध्यता कसरी हुँदो रहेछ भने अब सबै मानव त एक ठाउँ मात्रै बस्दैन, अनि त्यही अनुरूप चाहिँ मान्छेले पढाइ लेखाइदेखि लिएर स्वास्थ्यका कुराहरू जोडिन्छन्,
8: चलायमान
9: हुनलाई पनि मान्छेलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँ जान बाध्य हुँदो रहेछ। कतिपय मान्छेहरू त हामी अब यहाँ नै हामीले केही उद्यम गर्नुपर्छ भने यहीँ गर्ने हो। अब हामी जन्मेको मान्छे हामीबाट चाहिँ हामी माथि फड्को मार्छौँ एक किसिमको पनि छन्। ती मान्छेहरूलाई पनि सन्तुष्टि छैन, किनभनेदेखि मैले के देखिरहेछु अहिले कश्मीरमा समस्या भने देशभरि ललितपुरको मात्रै कुरा होइन, यो देशभरिको समस्या के हो भने जुन जुन कफीका संस्था बनाएर हामीले जे अपेक्षा गरेर बनाएका थियौँ ती सबै संस्थाहरू बनाउँदाखेरि त हामी पनि त्यसमा सहभागी थियौँ। त्यो सहभागिता हुँदै गर्दा र हामीले बुझ्दै गर्दा हाम्रो अग्रजहरूले हामीलाई भन्दै गर्दा अब साँच्चै कफी एउटा देशमा चाहिँ एउटा प्रमुख बालीको रूपमा हुन्छ, यो बालीले नै हाम्रो लागि चाहिँ भाग्य भविष्य यसैमा छ भन्ने हामीलाई लागेको थियो र हामी त्यो किसिमले प्राविधिक बन्दीसम्म एउटा अवसर पनि कफीले जुराइदियो। र अब अहिले चाहिँ त्यो सेक्सनमा कुरा गर्ने हो भने कफीका बारेमा जतिवटा संस्थाहरू बने ती सबै संस्थाहरू राष्ट्रिय स्तरका सबै सङ्घ संस्थाहरू जुन जिम्मेवारी संस्थाहरू छन् ती संस्थाहरूले पनि अलिकति चासो पो कम दिए हो कि भन्ने लाग्छ।
8: अहिले पछिल्लो समयमा
9: दुई चार वर्ष भइसक्यो मैले यसो हेर्दाखेरि त्यति तदारुक त देखिँदैन,
8: होइन लागेको त देखिन्छ। कफी सम्मेलन समेत पनि भयो,
9: होइन सम्मेलन त्यो मात्रै होइन नि सर, मैले भन्न जोड्न खोजेको कुरा कहाँ हो भने कफी साँच्चै यो देशमा टिकाउने नै हो भने चाहिँ कफीका लागि कुन मल प्रयोग गर्ने हो, कुन औषधि प्रयोग गर्ने हो, के बनाउने हो, कफीको लागि छहारीको कुरा के हो, त्यसको आइडेन्टिफाई कसले गरिदिने हो, रोग किराको बारे यत्रो छ्यापछ्यापी रोग किरा लागेको छ यसको बारेमा चाहिँ कसैले यो चाहिँ गर भनेर भन्न सक्ने एउटा अवस्था छैन, त्यो त्यसको जिम्मेवारी को हो। अब हामीले बुझे त के थियो भने चिया तथा कफी विकास बोर्ड भनेको नि सरकारी निकाय हो, त्यो निकायले कुन कुन ठाउँ के आवश्यकता पर्छ त्यो प्राविधिकदेखि लिएर आर्थिकदेखि लिएर तालिमदेखि लिएर गोष्ठीदेखि लिएर के गर्नुपर्छ त्यो चिज उसले गर्ने होला। अनि नेपाल कफी व्यवसाय महासंघ
8: गर्न त गरिराखेको छ, पर्याप्त छैन,
9: खोइ कहाँ गरिरहेको छ मलाई त खासै
8: त्यति
9: अलिअलि गरे
8: कार्यक्रम चाहिँ गरे
9: कार्यक्रम गरे होला नपुगे होला त्यो कुरा म जान्दिनँ। तर एउटा कुरा के हो भने कम्तीमा त्यस्तै त्यस्ता संस्थाले एउटा अनुसन्धान र अध्ययनको विषय पनि गर्नुपर्छ नि भन्ने मलाई लाग्छ। त्यो चाहिँ अहिले पनि कफी मान्छे कफी जसले गरेछ किसानले जसले गर्नुभएको छ उहाँलाई त्यो कफीप्रतिको मोह स्नेह माया ती चिजहरूले उहाँहरूलाई कहिले पनि त्यो बिर्सिन नसक्ने
8: भनेपछि आफ्नो
9: उत्पादन त्यो जोड छ,
8: आफ्नो बल जबताले
9: गर्नुभएको छ,
8: तर सपोर्टिङ छैन,
9: सपोर्टिङ भएन, किनभने सपोर्टिङ त राज्य स्तरबाट फ्लो दिनु सक्नु पर्यो कि हामीले यो समस्यामा यो चिजहरू को प्रयोग गर्न सक्नु पर्यो भनेर भन्नु पर्यो, खोइ त अध्ययन अनुसन्धान खोइ त, किनभने गभारको यस्तो यो व्हाइट स्टम्बरहरूको यत्रो हाहाकार भएर कसैले कुरा लुकाएर हुन्छ र म त देशको धेरैवटा जिल्लामा घुमेको छु नि, सबैको बगैँचा हेरेको छु, सबै किसानको समस्या के छ भने छहारी व्यवस्थापनको कुरा गलत छ, गभारो जुन स्टम्बरहरूको चिज गभारो छ त्यो गभारोले त्यसको आक्रमणले गर्दा किसानहरूलाई नैराश्य भएकै हो।
8: एउटा चाहिँ भइराखेका किसानहरूलाई निराशा भयो, अर्को चाहिँ नयाँ आउनको लागि पनि रोकावट यो पनि एउटा कारण बन्यो,
9: मेन कारण यो बाटोमा त बाटोमा बाघ छ भनेपछि त्यो बाटो को हिँड्छ र हिँड्दैन नि, किनभने मान्छेलाई एउटा के सोचेको हुन्छ भने अहिले चाहिँ झन् नेपाली किसानहरू भनेका अब हामीभन्दा पछाडिका बच्चाहरू भनेको त बारीमा नकुल्चिने भइसके, किनभने उनीहरूले त पढाइ लेखेको क्रममा कृषि कसरी गर्ने भन्ने पनि जान्न छोडिसके, भनेपछि उनीहरूलाई त्यो चिज भन्दा पनि अहिले चाहिँ व्यवसायपट्टि आकर्षण पनि खेतीपट्टि आकर्षण नहुने, अब खेतीमा विकर्षण हुनुको कारण चाहिँ के हो भने अब कफी रोपौँ गभारोले दिँदैन, अब अर्को रस भन्ने आएको छ त्यसको नियन्त्रणको लागि कसैले केही पहल गरेको छैन, सामान्य त्यो 2 किलो निलो दुग्ध बाँडे भरले रस नियन्त्रण हुन्छ र गभारो नियन्त्रणको लागि चाहिँ एउटा झोलमल बनाएर हाल्ने अनि यो यसो गर्ने भनेर भनेपछि हुँदैन, स्थायी समाधानको लागि कम्तीमा पनि धेरै होइन ल 100% कसैले काहीँ पनि गर्न सक्दैन, कम्तीमा 60% चाहिँ यो नियन्त्रण गर्न सकिने हो है भन्ने किसिमको त त्यसको जिम्मेवारी लिन त कोही चाहिँ
8: वातावरण चाहिँ सम्बन्धित निकायले
9: त्यो गर्नुपर्छ।
8: अहिले जस्तो यहाँले भन्दै देशैभरका फार्महरूमा यही समस्या छ भन्नुभएको छ, नयाँलाई साँच्चै आकर्षण गर्नुको लागि वास्तवमा एउटा फोरम खडा गरेर सरकारी निकायमा चाहिँ यो खालका कुराहरू चाहिँ फेरि पुर्याएर एउटा वातावरण गर्यो भने फेरि सम्भाव्यता छ, किनकि बजार चाहिँ अब्बल बन्दैछ कि यो क्षेत्रको चाहिँ,
9: कफी त नेपालको अर्ग्यानिक भएको हुनाले यो
8: नबिस्ने
9: कुरा क्वान्टिटीको रूपमा त धेरै पुग्छ नै, त्यो धेरै माग छ त्यो हिसाब

0: यो समस्या फेरि अब तल्लो लेभलका प्राविधिकहरूले गरेर समाधान हुने चिज पनि होइन, यसलाई चाहिँ राष्ट्रिय स्तरबाटै अध्ययनको रूपमा राखेर जोसुकै भए सम्बन्धित निकायले गरिदिनुपर्छ। र यसको साँच्चै नेपालबाट कफी उत्पादन गराउने हो भनेदेखि पेपरमा होइन नि त, फिल्डमा गरौँ न, फिल्डमा गर्ने गरी गर्ने का योजना पनि बन्नु पर्यो। मलाई एउटा चित्त नबुझेको कुरा के हो भने
1: भन्नुहोस् मजाले भन्नु,
0: एउटा किसानमा किसान कसलाई भन्ने मापदण्डै बनाउँदाखेरि जस्तै बोर्ड भन्ने त राष्ट्रिय स्तरको चाहिँ एउटा संस्था हो, त्यो संस्थाले कार्यक्रम दिन्छ अरे भन्ने सुनेको छ, ककरले पाएका छन् त्यो विषयमा पछि कुरै गरौँला। तर त्यहाँ एउटा मापदण्ड के बन्दो रहेछ भने 400 रुपियाँ 500 रुपियाँ जग्गा भएको मान्छेलाई चाहिँ ग्रान्ट दिने, अनुदान दिने, त्यो किसिमको। जबकि हाम्रो देशमा त कस्तो किसान छन् भने 2 रुपियाँ खेती गर्ने किसान छन्, 5 रुपियाँ खेती गर्ने किसान छन्, 7 रुपियाँ खेती गर्ने किसान छन्, त्योभन्दा माथि रहेका किसानलाई त हामी त ठुला किसान भन्छौँ। यदि राज्यको सोच त्यो 2 रुपियाँ 5 रुपियाँ 7 रुपियाँलाई नगर भने हो नि त, यो त यो भने
1: सम्बन्धित लक्षित धेरै जसो किसान
0: लक्षित भएर यो कार्यक्रम पुग्नुपर्छ नि त। खोइ त कसले पाए, कुन जिल्लामा कसले पाए भन्न सक्नुहुन्छ, कसैले भन्न सक्ने स्थिति छैन। त्यस कारणले यस्ता कार्यक्रम होइनन्, कार्यक्रम बनाउने भने 2 रुपियाँ 5 रुपियाँ 10 रुपियाँवाला किसानलाई दिएर ती किसानको संरक्षणको लागि तिनको लागि चाहिँ अनुदान दिएर तिनको लागि चाहिँ प्राविधिक सपोर्ट गरेर तिनलाई चाहिँ ऊर्जावान बनाएर जान सकियो भने कफी त धेरैमा भन्दैन। 3 वर्षमा त फेरि यो देशमा जति अहिले उत्पादन भएको छ त्यसको 4 भाग चाहिँ कफी बढाएर चाहिँ उत्पादन गर्न सकिन्छ। त्यो हामीसँग भएको एउटा अनुभव हो, मैले अहिलेसम्म जति ठाउँमा कफी गरेँ भनेर गरेँ, त्यो चाहिँ मलाई लाग्छ किसान कहीँ पनि किसानको त्यो गर्दैन कि भन्ने किसिमको उसले मनोभावना त्यो बनाएकै छैन, किनभने उसलाई सपोर्ट छैन। कफी त रोप्ने मन हो, रोपे पनि हो, तर के गर्नु, रोपेको वर्ष गभारबाट आएको, रोपेको वर्ष रोला, अब छारी के बनाउने के दिने त्यो त्यो किसिमको कुरा भएन। अब हामीलाई चाहिँ इन्टरकपको रूपमा पनि त्यो छारीको बोटको व्यवस्था गरिदियो भए, त्यो चिजको चाहिँ आइडेन्टिफाई भएको भए, हामी त्यसरी त्यसबाट पनि त आम्दानी लिएर चाहिँ थप आम्दानीको रूपमा त्यसलाई प्रयोग गरेर पनि कफी र त्यो दुइटा जोड्दाखेरि हाम्रो खर्च
1: लागत मूल्य अझै कम हुन्थ्यो। यहाँको कुरा सुन्दै गर्दा सठिक अन्तिम खण्डमा जस्तो अहिले यहाँको अनुभवले चाहिँ छारी चाहिँ के को ठिक हुँदैछ, के को गर्दा चाहिँ अझ बढी उत्पादन उत्पादकत्व भयो, यहाँलाई अनुभव छ कुनै?
0: होइन, यो यो कुराले मलाई के
1: सिकायो
0: के सिकायो भने हामीले सुरुमा पनि हामीले पनि छारीको लागि चाहिँ छायादार रोडको चाहिँ प्रबन्ध गर्नुपर्छ भनेर इभिलिबिलीलाई बढी प्राथमिकता राखेर किसानलाई रोपायौँ। अब त्यसको समस्या अहिले के भयो स्थानीय स्तरमा भने कफीको त्यो त्यो त टन्नै फल्छ, कोसा टन्नै फल्छ, र त्यो टन्नै फलेको चिजबाट झर्ने त फेरि माटैमै जान्छ, अनि त्यो माटैमै गइसकेपछि किसान त कफी मात्र हेर्ने भयो, त्यो बाली 2-3 वर्ष नहेर्दाखेरि त त्यो कफीको भन्दा त त्यो इपिलको घारी चाहिँ धेरै
1: भयो,
0: अनि त्यो काट्न पनि सक्दो रहेछ, उखेल्न पनि सक्दो रहेछ। म एक ठाउँमा गएर दुई ठाउँ हेरेँ मैले, नुवाकोटमा र ललितपुरमा हेरेँ। अब त हामीलाई त डोजर पो चाहियो त, फेरि यो उखेल्नलाई त हिजो रोपियो, अब समाधानै गर्न छैन भयो, अब भित्र कफी छैन, जब बाहिर हेर्दा पुरै जङ्गल देखिन्छ, हेर्दाखेरि ठुलै बगैँचा होला भने जस्तो कफी 100 किलो कफी बनाउन सकिएन भनेर भन्ने किसानको गुनासो छ। यो चिजलाई त समाधान दिन सक्नुपर्छ हामीले त्यही बेला, के भने त्यो बेला नि तत्काल रूपमा छारी दिएर बाँच्छ होला भन्ने हिसाबले छारीको विकास गर्ने भनेर देशव्यापी रूपमा भएको कुरा त त्यही हो नि।
1: यो चाहिँ एउटा प्राविधिक कुरा भयो, कुन चाहिँ लामो समयसम्म चाहिँ ठिक हुन्छ,
0: हामीलाई दिनुपर्ने चिज के हो भने त्यस्तै छायादार रूप दिनु पर्यो, स्थायी रूपमा त्यो बोटले उत्पादन दिनु पर्यो, त्यो त्यो उत्पादनलाई हामीले बजारसम्म पुर्याउन सक्ने गरेको उत्पादन भइदियो, त्यो त्यस्ता चिजहरू हामीले कफीमा एड गरेर लग्यौँ भने एउटै छारीको रूपमा समाधान हुन्छ। अर्को कुरा, हामीले मलको रूपमा किसानलाई जुन जुन किसिमको मल हामीले जैविक वनस्पतिबाट बनाएर प्रयोग गरेर भनेर जुन जुन किसिमको सिकाइयो त्यो त गाह्रो रहेछ किसानलाई, अनि त्यो मलमा हामीले चाहिँ जुन जुन एउटा चाहिँ जीवाणु भनेर हामीले त्यतिखेर चाहिँ इएमलाई मात्रै प्रयोग गर्ने गरेको थियो, इएम प्रयोग गरेर मल बनाउँदा राम्रो हुन्छ भनेर भनेको, त्यो चिज पनि झन्झटिलो भयो। अब अहिले बजारमा चाहिँ टेक्नोलोजीले अलिकति फड्को मारे जस्तो मैले अनुभव गरेको छु, यो जीवाणु मललाई कफीमा जोडेर लाने भने उत्पादनमा अरू मलको आवश्यकता पनि परेन, जीवाणु मलकै प्रमोसन गर्नुपर्छ। र बजारको के रोग क्रियाको अध्ययन अनुसन्धानको लागि चाहिँ त्यही

0: जीवाणु मललाई हामीले प्राथमिकतामा राखेर प्रयोग गर्दै गयौँ भने करिब करिब यो हिजो अस्ति बिग्रेका चिजहरू जुन गवारा किराहरू अरू अरू किसिमका किराहरू आइरहेका क्रियाहरूलाई पनि नियन्त्रण गर्छ यसले भन्ने पनि आइसकेका छ। जस्तै पूर्वी टिमोर भन्ने देशबाट अध्ययन गरेर आउने साइन्टिस्टहरू पनि मसँग पनि सम्पर्कमा हुनुहुन्छ। उहाँहरूले गरेका कुराहरू अनुसार कफीमा अब गवारा नियन्त्रण गर्न सकिन्छ, तर 100% होइन, 60-70-80 बनाउँदै जान सक्छौँ हामी, यसलाई घटाउँदै जान सक्छौँ भन्ने पनि छ। यसरी त्यो भइदियो भने त कफी किसान त मैले उहाँसँग त मैले के पनि कुरा गरेँ भने, यदि तपाईँको टेक्नोलोजीबाट आएको मल विषारी जुन भन्दा आएको जीवाणु मलको कुरा छ, यसले कन्ट्रोल हुन्छ भने त तपाईँलाई त यो राष्ट्रमा त पूजा गरेर राख्नुपर्छ, किनभने यो त आएकै छैन, कसैले अध्ययन गरेकै छैन। यो यही चिज त चाहियो हो नि त किसानको लागि, त यो त वरदान साबित हुन्छ र हामीले देशव्यापी रूपमा जहाँ जहाँ कफी गरिन्छ त्यो चिजमा अर्ग्यानिक एउटा मुभमेन्ट पनि चलाउन सक्यो, किसानको एउटा स्वास्थ्यको लागि चाहिँ सुधार पनि गर्न सक्यो भन्ने के
1: हुन्छ। निकै महत्त्वपूर्ण विषय सन्दर्भ जोडिदिउँ, हामी नयाँ कुरा प्राप्त गर्यौँ। हामीले अहिले चाहिँ कफी क्षेत्रमा विशेष गरी प्राविधिक कुराकै समस्या बढिरहेछ भन्ने खालको महत्त्वपूर्ण निष्कर्ष पनि निकाल्यौँ। यहाँको कन्ट्याक्ट नम्बर सेयर गर्न चाहनुहुन्छ देशैभरबाट यहाँलाई सुन्दै गर्दा पक्कै पनि उहाँहरूलाई काम लाग्न सक्छ नम्बर यहाँको।
0: मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98511-20745
1: हुन्छ। हामीले समय दिनुभयो, सन्दर्भ जोडिदिनुभयो, यहाँका कुराहरूलाई पक्कै पनि हामी जनमानसमा पुर्याउनु पर्छ, किसानमा पुर्याउनु पर्छ भनेर पनि यहाँसम्म बोलाएको थियौँ, आउनुभयो, हामी धेरै आभारी छौँ। फेरि पनि यहाँलाई कृतज्ञ ज्ञापन गर्दै विदा गर्न चाहन्छु। नमस्कार। हजुर, हामीले हाम्रा अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग कफी प्राविधिक, लामो समयदेखि कफी क्षेत्रमै लाग्नुभएका प्राविधिक हरिप्रसाद दाहाल हुनुहुन्थ्यो। आज हामी उहाँसँग चाहिँ कफी क्षेत्रको अहिलेको समस्या, युवावर्गलाई किन चाहिँ आकर्षण गर्न सकिएन र कफी गर्नेहरूले मात्रै गरेका छन्, नयाँहरूमा भने जस्तो किन जागरण भएन, अथवा चाहिँ साना किसानलाई, मध्यम वर्गका किसानलाई चाहिँ सरकारका कार्यक्रमहरूले किन चाहिँ समेट्न सकेन लगायतका विषयमा हामी छलफल गर्दै थियौँ। छलफलमा जुट्नुभएका उहाँलाई फेरि पनि आभार भन्दै आजको श्रृङ्खलाको समय सकाउँदैछौँ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रहे भने हामी सम्बन्धित विज्ञान समिति इकाइ मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध भइ नै रहेका छौँ, जसको लागि 98510-97192 यो चाहिँ हामी हटलाइन नम्बरको रूपमा सेयर गरेका छौँ। यहाँ धेरैले काम लागिराखेको छ, यहाँले निशुल्क रूपमा चाहिँ यो नम्बरबाट सेवा सुविधा अथवा चाहिँ हामी सम्बन्धित ठाउँमा यहाँहरूका कुराहरूलाई पुर्याइदिनको लागि हामी प्रतिबद्ध भएर नै लागेका छौँ। अफेरबाट अनिहरूबाट पनि त्यसरी पनि नम्बर सेयर गरेका हौँ भन्दै असीम सापर यहाँको माझबाट बिदा हुने अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50

0: यो जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
1: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
0: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
1: निवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
0: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
0: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
1: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
0: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
1: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
0: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082/7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
0: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण।
1: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
0: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
1: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण।
0: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण।
1: मौरी पालन व्यवसाय र मह प्रशोधन।
0: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
1: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन भण्डारण तथा निर्यात।
0: बागवानी नर्सरी स्थापना तथा विकास। पुष्प व्यवसाय। टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
1: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन भण्डारण र बजारीकरण।
0: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण।
1: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
0: फलफूल प्रशोधन र बजारीकरण।
1: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण।
0: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
1: प्राङ्गारिक कृषि वस्तु निर्यात।
0: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण।
1: घाँसबाट हे साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
0: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्नी।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
3: सुन्नु भए त
2: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि

प्रकरण नम्बर 98543255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: हजुरको रेडियो 102.1 मेगा
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: तपाईँले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
7: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
7: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
7: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
7: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
6: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
6: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेंट।
4: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Watch 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
5: Xiaomi kinda upahar everyday for my Thailand holiday.
6: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सरकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण बंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
1: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपर डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने।

0: सातका 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: उडान नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 9896692998।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
0: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: सम्पर्क नम्बर
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछा।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-143, 98-63-023-22।

नमस्कार। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्री राज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रथमको CFM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

नेपालीको लेपन र महाधिवेशनको तयारी पुरा भएको जनाएको छ। महाधिवेशन स्थलमा आज पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भइसकेको जानकारी दिनुभएको। चालिसका अनुसार महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहे पनि यसपटक पूर्व सभापति शेरबहादुर देउबा मार्फत गराउने प्रयास गरिएको छ, तर देउबा उपस्थित नभएमा सभापति गगन थापाले नै उद्घाटन गर्ने उहाँले बताउनु भएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारको मनोनयन दर्ता पछि सोमबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले कार्यसूची सार्वजनिक गर्दै असोज 19 गते सोमबार दिउँसो 2 बजेदेखि बेलुका 6 बजीसम्म काठमाडौँमा रहेको राष्ट्रिय सभा गृहमा मनोनयन दर्ताको समय तोकेको जानकारी गराएको। कंग्रेस महाधिवेशनको उद्घाटन आइतबार खुल्ला मञ्चमा हुँदैछ। सरकारले हरेक नेपाली नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 नयाँ विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले दर्ता गराएको विधेयकमा गरीब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी कुल 75,000 रूपियाँसम्म अनुदान उपलब्ध गराउने प्रस्ताव छ। यो वर्षको मनसून नेपालबाट क्रमशः बाहिरिन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार शनिबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको, बाँकी भूभागमा भने मनसूनी प्रभाव कायम रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चोरीको सुन खरिद गरेको आरोपमा नेपाल सुन चाँदी कला व्यवसायी संघ रामेछापको अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा चेतवनी स्थायी घर भए। रामेछाप सदरमुकाम मन्थलीमा सुन चाँदी व्यवसाय गर्दै आएका तुला बहादुर विश्वकर्मा रहेका छन्। उनी नेपाल सुन चाँदी व्यवसायी संघ रामेछापका कार्यवाहक अध्यक्ष हुन्। दुलखाको जिरीका 2 महिलाबाट लुटिएको सुन बिकले खरिद गरेको आरोप छ। श्रृंखलाबद्ध रूपमा सुन लुटपाट गरिएको अभियोगमा रामेछाप प्रहरी हिरासतमा रहेकी रामेछापको कुलगुङ गाउँपालिका 2 मैया कार्कीको बयानपछि व्यवसाय विक पक्राउ परेका हुन्। विकलाई दोलखा प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अघि बढ़ाएको छ। रामेछाप जिल्लाको विकट तथा अन्तिम मानव बस्तीका रूपमा रहेको माकुण्ड गाउँपालिकाले नागरिकलाई गाउँ घरमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत सरकारी कमिटी शिविर सञ्चालन गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वय तथा गाउँपालिकाको आयोजनामा शुरू भएको शिविर गाउँपालिकाका 7 वडामा सञ्चालन गरिनेछ। शिविरको शुरूआत वडा नम्बर 1 गुम्दलबाट भएको। गुम्दलमा 75 जनाले नयाँ नागरिकता र 56 जनाले नागरिकताको प्रतिलिपि गरी 131 जनाले नागरिकता सेवा लिएका छन्। त्यस्तै 37 जनाको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गरिएको छ भने 5 तयार परिचय पत्र वितरण गरिएको छ। त्यस्तै अपाङ्गता परिचय पत्र पनि वितरण गरिएको छ। साथै 24 पालिका स्तरीय विकास योजनाको सम्झौता, 3 नयाँ व्यवसाय दर्ता, 6 व्यवसाय नवीकरण तथा 4 व्यवसाय खारिजको काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

कैलालीमा ड्युटीमै रहेका नेपाल प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। बिहिबार दिउँसो बसनी नगरपालिका तीन ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुईजना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका तीन पडरियाका लोकबहादुर साउद, धन्या साउद र गम्भीर साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक प्रेक्षक योगेन्द्र तिमुल सिन्हाले जानकारी दिनुभएको छ। भारी पहिरोका कारण छ दिनदेखि अवरूद्ध लमजुङको विशेष सहर चामे सडक सञ्चालनमा आएको छ। मनाङको नासो गाउँपालिका तीन खोत्रो र चामे गाउँपालिका पाँच खोतमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे विशेष सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज हजुरको साथ यो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मण्डलमा रात्रिकालीन लोकसङ्गीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँकै दुःख सुखको सहयात्री तपाईँकै मिठीको ढुकढुकी कार्यक्रम प्रस्तुत श्रीराज महत्व उपस्थित भइसकेको छु। तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई आज विशेष विशेष विशेष बनाउनको लागि तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। साथै तामाकोस एफएम 95 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट पनि सुन्दैनुहुन्छ भने अनलाइनका थुप्रै माध्यम छन्, ती माध्यमबाट पनि यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला भन्न चाहन्छु। रातको समय छ 10:17 गइसकेको छ। खाना खाइसक्नुभयो होला, आराम गर्दै हुनुहुन्छ होला, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, कोही नाइट ड्युटी गर्दै सुन्दै हुनुहुन्छ होला। जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यो रात्रिकालीन कार्यक्रम सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु। तपाईँको माझमा दसैँको एउटा गीत राखेर त्यसपछि आउनेछु म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्नको लागि। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु यो गीत रहेको छ, दसैँ तिहार आउँदा विष्णु खत्री बिमा कुमारी दुराको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेला कार्यक्रमको सुरुवातमा।

ਹਾਂ ਜੀ ਤਪਾਈ ਗਮਾਜ਼ ਮਰਾਕਰ ਕਾਰਜਮ ਕੀ ਸ਼ੁਰੂਆਤ ਕਰੀ ਸੀ ਕਿ ਕੁਛ ਆਵਾਜ਼ ਮੌਨਸਟਰ ਰਾਜ ਮਹਸੂਸ ਸਾਥ ਮਤਾ ਪਨਨ ਸੇ ਦੇ ਬਲਾ ਯੁਰਾਤ ਕੇ ਸਮੇ ਮੈਂ ਕਾਰਜਮ ਸਮੇ ਮਨ ਸਾ ਵਿਭਿੰਨ ਮਾਧਿਅਮ ਬਾਟ ਨਿਆ ਸਮੇ ਦੇ ਲਈ ਕਸ ਕਾਰਜਮ ਲਈ ਸਿਆਰ ਕਰ ਸਾਥ ਨ ਲਾ ਅਨੇ ਸਾਥ ਤੇ ਮੈਸੇਜ ਵਰ ਪਨ ਪਠਾਇ ਰ ਸਾਥ ਨ ਸਕਨ ਹੁੰਛ ਨ ਚਾਹਨ ਛ ਹਜ਼ਰ ਕੋ ਰੇਡੀਓ ਸਮਾਜਿਕ ਸੰਜਾਲ ਫੇਸਬੁਕ ਰਹੇ ਕਸ ਤੇ ਤਪਾਈ ਦੇ ਮੈਸੇਜ ਰ ਪਠਾਉਣ ਸਕਨ ਹੁੰਛ ਪਨ ਨ ਚਾਹੇ यति बेला म मेसेज तर्फ लाग्न चाहन्छु त्यसपछि गीततर्फ लाग्ने नै छ यति बेलाको समयमा तपाईँको माझमा तपाईँले पठाउनु भएको मेसेज वाचन गर्न चाहन्छु हुनुहुन्छ विनिता दाहाल सुवेदी हुनुहुन्छ हेलो उदाई के छ खबर भन्नुहुन्छ विनिता दाहाल धनकुटा बाच भन्नुहुन्छ आज मलाई जता हेरे पनि हजुर पूर्वै रमाइलो भने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ त्यस्तै गरेर साथीहरू सम्झनु भएको छ खुसबु सुवेदी लोचना सुवेदी लुकेश सुवेदी सुषमा दाहाल विमला दाहाल सुमा दाहाल कुमार दाहाल तुलसा खड्का जानुका चापागाई भण्डारी भूमिका भण्डारी दुर्गा कटवाल डमर ढुङ्गाना विष्णु खनाल शुक्रराज रसाली निर्दोष हरपाल रोशनी रुबली खुसी ममता पया शमशेर लिम्बू कुमार रुबली कान्छा सुभाष कटवाल प्रेम भण्डारी माधव ढुङ्गेल अञ्जना राई लिम्बू राई पिके राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद प्रकाश केसीले कार्यक्रम सुन्दैछु भन्नुहुन्छ कार्यक्रम राम्रो चलाउनु भएको छ खाना खानुभयो भन्नुहुन्छ हिजो त आउनु भएन कहाँ जानुभएको थियो भन्नुहुन्छ भने एकचोटि भन्नु है भन्नुहुन्छ ख्याम सेन्चुरी र विष्णु माझीको दसैँ गीत ए परदेशी भन्ने गीत राखिदिनु होला भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर दाई हजुरको टेक्निसियनको अलिक सफा आएको छैन भन्नुहुन्छ आवाज राम्रो आइरहेछ जस्तो लाग्छ हजुर हजुरको सायद डिभाइसमा नेटवर्कमा समस्या हुन सक्छ भन्नुहुन्न सायद यति बेला म गीततर्फ लाग्न चाहन्छु रातको समय छ 10:28 भइसकेको छ फटाफट मेसेज पठाउनु होला यति बेला जता आयोले पनि हजुर फुर्बै रमाइलो यो गीत तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि आउँछु रेडियो सुन्दै गर्नलाई मेसेजहरू पठाउँदै गर्नलाई त

तपाई को माझ मराठी कार्यक्रम एसएमएस देहरी अनि अरु भइराखेको छ आवाज नमस् राजमा छु। साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भने आशा छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु। साथै कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ कि मेसेजहरू सन्देशहरू कसैको लागि पठाउनु पर्नेछ लेख्नुपर्नेछ सुनाउनु पर्नेछ भने पनि सम्झिन सक्नुहुन्छ पनि हुन चाहे मेसेज पठाउनुहोस्। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले नेपालीमा हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ त्यहाँ भेटाउन सक्नुहुनेछ कार्यक्रम एसएमएस देहुरीको अडियो लाइभ। त्यसमा तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ पनि मलाई चाहे तपाईँले पठाउनु भएका मेसेजहरू वाचन हुनेछन् वाचन पनि गरिरहेको छु म। त्यति बेला के मेसेजहरू छन् म मेसेजतर्फ लाग्छु। प्रायःजसो यहाँहरूले रोजाइमा पार्नुभएका लोकधेरी पाकाहरू तपाईँको माझमा राखिरहेको छु पनि भन्न चाहे यति बेला मेसेज वाचन गर्न चाहन्छु। विष्णु माझी र श्याम सुनसरीको नयाँ गीत दसैँको त्यही बजाइदिनुलाई भन्नुहुन्छ। क्यारकार आवाज आइराखेको छ है भन्नुहुन्छ। सायद छैन होला भन्ने हो अब ठिक छ। त्यति बेला म गीततर्फ लाग्न चाहन्छु। अर्कै एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु। यो परदेशी गीत भन्दैनन्छ ख्याम सुनसरी भन्नुभएको छ। ख्याम सेन्चुरी हुनुपर्छ ख्याम सेन्चुरी ख्याम होइन होइन हजुर ठिक छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु म ख्याम सेन्चुरीको गीत पनि नहुन सक्छ विष्णु माझीको होइन तपाईँले भने गीत अर्कै हुनसक्छ किनकि तपाईँले एक्ज्याक्ट बोल लेख्नुहुन्न प्रकाशजी। जुन तपाईँले गीत सुन्न चाहनु भएको छ सो गीतको बोल एक्ज्याक्ट लेख्नुभयो भने राम्रो हुन्थ्यो क्यार। ठिकै छ यति बेला मिनु लम्तरी मगर हुनुहुन्छ कार्यक्रम सुन्दैछ पाल्प पालुङ घर भई हाल चाहिँ चितवनबाट सुन्दैछु सम्झना सबै भन्दैनन्छ उहाँलाई विशेष रूपमा धन्यवाद। यति बेला भर्खरै बजारमा उपलब्ध भएको गीत छ ख्याम सेन्चुरीको र विष्णु माझीको आवाजमा रहेको गीत छ परदेश लेखिनु होइन यो गीत रहेको छ मार्मिक गीत छ यो गीत तपाईँको माझमा राख्न चाहन्छु। प्रायः जसो ख्याम सेन्चुरी भन्ने बित्तिकै यहाँहरूलाई थाहा नै छ गीतहरू मार्मिक गीतहरू रहन्छन् हिट गीतहरू होइन रहन्छन् उहाँका गीतहरू प्राय जसो यथार्थपरक होइन सामाजिक यथार्थपरक गीतहरू रहेका छन् निस्किन्छन् रमाइला पनि हुन्छन् नाच्ने पाराका पनि हुन्छन् विभिन्न खालका गीतहरू गाउनु भएको छ। यति बेला राख्न चाहन्छु तपाईँको माझमा यो गीत त्यसपछि म आउँछु रेडियो सुन्ने गर्नलाई।

Хаягийн тапайга маас мрахиг арчланаас санаас дөрлөн яр баяр ахиг өсөр хатга санаас адас бэзэр сэрэс мэргэй сэгэбэц а яруул патхан байга мэсэжэр бацэн гэрдэ гэрдэ гаари бори раек өсхү вэни сатна рузай ма парн байга рогдэри бака пани тапайга маас мрахтэ рахтэ гаари бори раек өсхү пэмэнэ сай Тэгвэл ма мэсэж тарфана лагна сан систем азэк санжал фейсбук ма крафт мэсэж зэрвасан गर्न चाहन्छु यति बेला मेसेज पठाउनु भएको छ हुनुहुन्छ हिक्मत साई हुनुहुन्छ कार्यक्रम सुन्ने साई भन्नुहुन्छ सुभाष सपानी नमस्कार भन्नुहुन्छ आज धेरै दिनपछि तपाईँको कार्यक्रम आयो है भन्नुहुन्छ रोजाई गीत पनि राखिदिनुलाई भन्नुहुन्छ उहाँले राख्ने कोसिस चाहिँ म गर्छु तपाईँले पुरा होइन गीतको डिटेल पठाउनु भएको छ जस्तो लिङ्क सहित होइन राख्ने कोसिस गर्छु म के म त पढ्दैछु ओके गीत राख्नु सक्नुहुन्न चाहिँ मिलन भण्डारी जीवन कार्की मिनुलन्तरी मगर उमा ढुङ्गेल माता ढुङ्गेल बहिनी भगवती बडुवाल भान्जी राजकुमारी केसी गुरुङ भद्रराज थापा आयुष छेत्री देवराज लकाई डियनजङ छेत्री सुमिला शेर्पा ऋतु थोकर तामाङ कमल पौडेल कमल श्रेष्ठ मदन भण्डारी त्यस्तै गरेर काठमाडौँमा रहने प्यारो छोरा राजन साई दैलेख तुलु पाँचमा रहने घर परिवार लगायत सबैमा सञ्चना माया छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद निर्देश हुनुहुन्छ कार्यक्रम सुन्नु छ है भन्नुहुन्छ मिक्लाङचुङ दुई घर भएले चाहिँ कतारबाट भन्नुहुन्छ घर परिवार सबैमा सम्झना भन्नुहुन्छ भने समीक्षा सुश्री अङ्किता सुनवार मनिषा बान्त अमनु माया राई कमला ओनिम लिम्बु मेरो प्यारो मान्छे तिमी सुनिता चमी राई लिम्बुनी पविना कविता कतानी रुबिना थामी दिलदेखि रिया फेची संस्कृति लामा कल्पना छेत्री काली अञ्जना शेर्पा कनुषा सुनवार माया आयुष त्यस्तै फेरि खुसी ममता पया सरिता याक्थमा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु चन्द्र राई हुनुहुन्छ खोटाङबाट सुन्दैछ है भन्नुहुन्छ सन्चै हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई हुनुहुन्छ माधव ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछ है बुर्तामोड झापाबाट सम्झनु पर्दा प्यारी बुनु राई अनिता अस्मि सोताङ रमिला राई मिडिया प्रेमी राई अनिसा गीता टुङ्गा निकिता लिम्बु भूमिका मुकारुङ राई कमला मुखिया मुना मुखिया विनिता दाहाल सुवेदी भावना चामलिङ त्यस्तै गरेर कुमारी यङ लाउती प्रेम कुमार खड्का प्रेम भण्डारी जेन लिम्बु निशा बान्तो राई दिलु सानो एम्फू सिम्पल सरिना त्यस्तै सिम्पल संगीता तामलामना कोइन्सी बी हिक्मत साई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन छ यति बेला तपाईँको माझमा राख्न चाहन्छु हे म त परदेशी गीतको बोल शान्ता रानी परियार राजेन्द्र आवाजमा रहेको छ होइन शान्ता रानी परियार राजेन्द्र बराल विमल पौडेलको सुमधुर आवाजमा रहेको यो त तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु

Hefyd, y bai gymaas mae'r agel o'r fwy ar y jwm gysyn mae'n hyfodd i fyny sicr yn oesig i gwysa. Y bai le bod hwn bai gael mesej ar yw bas yn gyrdau gyrdau yn y saith mae y bai yn yr ysgrifft mae'r barn bai gael o'r dwyr i bag ar y bai gymaas mae'r agdau i'r agdau. Gwrdd eich rhywun, le bod gyfa sy'n hyfodd i sicr gyda'n विशेष रूपमा धन्यवाद दिन चाहन्छु मेसेज गरेर साथीमा कार्यक्रमलाई सेयर गरेर साथीमा विशेष रूपमा धन्यवाद दिन चाहे हेकमजीले धन्यवाद हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रकाशले मिलाउने कोसिस गर्नलाई भन्दैनन् उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे त्यस्तै गरेर यति बेला कल्पना साम्पाङ हुनुहुन्छ मामु अञ्जना त्रिपाठी साम्पाङलाई जन्मदिनको शुभकामना है भन्दैनन् पनि प्यारो मान्छे दुर्पाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्दैनन् पनि मिस यु एन्ड लभ यु भन्नुहुन्छ बाबा विनोद साम्पाङ सबै साथीहरूलाई सम्झनामा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे भन्दै आजको वर्षबाट छुटिनु पर्छ कमला हुने लिम्बू हुनुहुन्छ उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ तपाईँले जुन घर भई हालको वेदबाट विशेष गरी अमृत कुरुबाङ र जीवन पवेललाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु भन्नुहुन्छ साथीहरू निर्मला हुनेम सन्देश गुरुङ खुसी मुना विष्ट अतीत अन्जान राई कुमार प्रजा छिम निर्दोष लक्ष्मी राई लक्ष्मी छेत्री रमेश साम्पाङ निशान योङहाङ सचिन वाहाङ त्यस्तै गरेर यति बेला मेसेज वाचन गर्दै थियौँ छत्र आम्फु कृष्ण तामाङ देवमान देवान विष्णु खनाल पूर्वले आकाश राई त्यस्तै वरुण चञ्चल राई एबीसी ताजप्रिय नम्रता शेर्पा ढकाल धर्मराज मिलन कार्की लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै आजको वसाईबाट चाहिँ कार्यक्रम प्रस्तुत श्रीराज महत छुट्यो तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु भन्दै अन्तिममा तपाईँको माझमा आफ्नो गाउँ रमाइलो बलगीत राख्दै राख्दै आजको विषयबाट चाहिँ म छुट्न चाहन्छु विशेष रूपमा धन्यवाद सुनेर साथ दिनुभएको फेरि पनि भन्दै छुट्टै हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरे त

घर पोत्नलाई भन्न सक्दैन, सच्याएर मेलामा जाऊँ है त।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंट
2: सूचना सूचना सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप
4: Xiaomi वा Redmi को फोन किन्दा उपहारै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मंसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
5: Xiaomi किन्दा उपहार एभ्रीडे For my Thailand holiday.
6: A Turco radio is in the top of it. Mega hot.
7: निरन्तरता दिन सक्नु भएन। मलेसियाबाट फर्किने क्रममा निमोनियाले थलिएपछि उपचार गराउनुभयो। उहाँ उपचारपछि पुनः मलेसिया पुगे पनि छातीमा समस्या देखिएपछि स्वदेश फर्कनु पर्यो। त्यसपछि साउदी अरब जाने तयारीमा काठमाडौँ पुगेका उहाँ मेडिकल परीक्षणमा छातीमा दाग देखिएपछि विदेश जाने योजना त्यागेर गाउँ फर्किनु भएको थियो।
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थ सँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिस, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाव।

0: फ्रिजर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। विशेष महाधिवेशनपछि 2 समूहमा विभाजित कांग्रेसको आधिकारिक अर्थात संस्थापन पक्षले आज काठमाडौँको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्न लागेको हो। गत साता देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सिर्जित प्राकृतिक विपदका कारण पूर्व निर्धारित असोज 16 गतेको कार्यक्रम 2 दिन पछाडि सारेर कांग्रेसले आज महाधिवेशन उद्घाटन गर्न लागेको हो। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको कांग्रेसको सूचना संचार तथा प्रविधि समिति संयोजक एवं पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनको लागि खुला मंचमा मंच निर्माण तथा बन्द सत्रका लागि विभिन्न हल समेत व्यवस्थापन गरिएको छ। हालैको प्रकोपका कारण महाधिवेशनमा प्रचार प्रसारका नाममा कुनै तामझाम नगर्ने कांग्रेसले निर्णय गरेको छ। त्यसैकारण कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक शहर बजारमा कुनै प्रचार सामग्री समेत टाँसिएको छैन। पार्टीले डिजिटल प्रचारलाई जोड़ दिएको छ। महाधिवेशनमा 7,700 भन्दा बढ़ी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज 18 गते खुल्ला मंचमा उद्घाटन सत्र हुनेछ भने असोज 19 र 20 गते बन्द सत्र चल्नेछ। त्यस्तै असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि निमन्त्रणा गरिएको छ। कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मीडिया सेन्टर स्थापना गरिएको समेत जनाइएको छ। संस्थापनको महाधिवेशन शुरू भइरहँदा असन्तुष्ट समूहले भने आउँदो मंगिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देवापक्षले अहिले देशव्यापी वडा तथा पालिका अधिवेशन गरिरहेको छ। कांग्रेसको महामन्त्री पदका लागि आकांक्षीको लहरको लागेको छ। 15 महाधिवेशनमा महामन्त्री पदमा आकांक्षीहरूको लहरको लागेको हो। कांग्रेसको विधान अनुसार 2 जना महामन्त्री हुने व्यवस्था छ। तर विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे सहितका नेताहरूले महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन्। 2 महामन्त्री सहित नयन सिंह महर, सुनिल शर्मा, मधु आचार्य, अमरेज सिंह पुन, उदय शमशेर राणा, ओंगेलु शेर्पा र रंजित कर्ण आकांक्षीका रूपमा देखिएका छन्। यता कांग्रेसको इतरपक्षका नेता डाक्टर प्रकाश शरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा उडादेखि नै संलग्न भएका पार्टीका नेता कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दावी गरेका छन्। काठमाडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभर पार्टीका नेता कार्यकर्ता स्वत स्फूर्त रूपमा आफूहरूको अधिवेशनमा जोड़िएको दावी गरेका हुन्। नेपाली कांग्रेस 8 दशक लामो इतिहास बोकेको राजनीतिक दल हो। विवादबीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। कांग्रेसमा स्थापना कालदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद हावी हुँदा विभाजन हुँदै आएको छ।
3: यता इतिहासमा कांग्रेस महाधिवेशन शीर्षकमा गोर्खापत्रले इतिहासलाई बुदागत रूपमा छापेको छ। पार्टी स्थापना 2003 साल कार्तिक 15 गते, पहिलो महाधिवेशन 2003 साल माघ 12 देखि 13 गते भवानीपुर कोलकाता भारत, त्यसैगरी दोस्रो महाधिवेशन 2004 माघ 20 देखि 22 गते बनारस भारत, तेस्रो महाधिवेशन 2005 फागुन 18 गते दरभंगा बिहार भारत सभापति मातृका प्रसाद कोइराला, चौथो महाधिवेशन 2006 साल चैत 27 गते कोलकाता भारत सभापति मातृका प्रसाद कोइराला, पाँचौं महाधिवेशन 2009 जेठ 10 देखि 12 गते जनकपुर सभापति विश्वेश्वर प्रसाद कोइराला, छैठौं महाधिवेशन 2012 माघ बीरगंजमा सभापति सुवर्ण शमशेर जबरा, विशेष महाधिवेशन 2015 जेठ विराटनगर सभापति विश्वेश्वर प्रसाद कोइराला, सातौं महाधिवेशन 2017 वैशाख 25 देखि 31 गते काठमाडौँ सभापति विश्वेश्वर प्रसाद कोइराला, त्यसै गरी आठौं महाधिवेशन 2048 फागुन 1-3 गते झापा सभापति कृष्ण प्रसाद भट्टराई नवौं महाधिवेशन 2053 वैशाख 26-28 गते काठमाडौं सभापति गिरिजा प्रसाद कोइराला दशौं महाधिवेशन 2057 माघ 9 गते पोखरा सभापति गिरिजा प्रसाद कोइराला एघारौं महाधिवेशन 2062 भदौ 14-17 गते काठमाडौं सभापति गिरिजा प्रसाद कोइराला बाह्रौं महाधिवेशन 2067 असोज 1-5 गते काठमाडौं सभापति सुशील कोइराला तेह्रौं महाधिवेशन 2072 फागुन 20-23 गते काठमाडौं सभापति शेरबहादुर देउवा चौथो महाधिवेशन 2014 महाधिवेशन 2078 साल मंगिर 24-27 गते काठमाडौं सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन 2082 पुष 27 गते काठमाडौं सभापति गगन कुमार थापा गोर्खापत्रमा छापिएको इतिहासमा कंग्रेस महाधिवेशन शीर्षकको यो इतिहास हो।
2: सरकारका छ महिना बैंकमा थुप्रियो पैसा लगानीमा छैन उत्साह शीर्षकमा खबर छ। रासोपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको छ महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ। ऋणको ब्याज दर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त मुलुकको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योगी व्यवसायी भन्छन्, सरकारको ध्यान अर्थतन्त्र सुधार्ने तर्फ भन्दा पनि उद्योगी व्यवसायलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्र केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योग व्यवसायको मनोबल बढ़ाउनुपर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग रहेको छ। बजारमा उपभोग घटेको छ भने विकास निर्माणका काम पनि सुस्त छन्। यसले बजारमा पैसाको प्रभाव रोकेर सर्वसाधारणको क्रय शक्ति र उपभोगमा समेत प्रत्यक्ष असर पारेको छ। घर जग्गामा ठूलो पुँजी फसेकाले व्यवसायीले नयाँ लगानी गर्न सकेका छैनन् भने कारोबार घट्दा बैंकबाट थप कर्जा लिन पनि कठिन भएको छ। फलस्वरूप बैंकहरूमा लगानी योग्य रकम थुप्रिएर पनि कर्जाको माग बढ़न सकेको छैन। नेपाल उद्योग परिसंघका उपाध्यक्ष का अनुसार बैंकहरूमा पर्याप्त तरलता रहेको र कर्जाको ब्याज दर घटेर करिब 4-5% आसपास आएको बताइएको छ, तर यति सस्तो ब्याज दरमा पनि उद्योगी व्यवसायी ऋण लिन उत्साहित नभएको नेपाल उद्योग परिसंघको भनाइ छ। निजी क्षेत्रले लगानीको वातावरण निर्माणका लागि कानून संशोधनमा मात्र पर्याप्त नभई नीतिगत स्थिरताको विश्वास आवश्यक रहेको समेत बताउँदै आएको छ। निजी क्षेत्रको लगानी क्षमतामा असर पार्ने अर्को प्रमुख कारण घर जग्गा क्षेत्रमा फँसेको पुँजी रहेको समेत व्यवसायीहरूको भनाइ छ। कर्जाको ब्याज दर घटे पनि व्यवसायका लागि अर्को समस्या भनेको कारोबारमा आएको कमी बनेको छ। व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्न समेत कठिनाई भएको व्यवसायीहरू बताउँछन्।
3: समायोजन भएका कर्मचारीको पीड़ा स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा गोर्खापत्र खबर लेख्छ। साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बढ़न सकेन। 2075 सालमा कर्मचारी समायोजनपछि प्रदेश कानून अनुसार स्तर वृद्धि भए पनि स्तर वृद्धि भएको अवधिको पेन्सन पट्टा नबनी अवकाश हुनुभयो। श्रेष्ठ जस्तै साविकको संघमा नायब सुब्बा पदमा कार्यरत रहँदा लुम्बिनी प्रदेशमै समायोजित हुनुभई प्रदेश सरकारबाट वरिष्ठ पाँचौं तहमा स्तर वृद्धि हुनुभएका कृष्ण काफलेको पनि अवस्था उस्तै छ। उहाँले गुनासो गर्दै भन्नुभयो, लामो समयसम्म सरकारकै सेवा गरेको तर अवकाश हुँदा अनेक कानूनी झमेला देखाएर स्तर वृद्धिपछि पेन्सनमा सेवा अवधि नजोड़िनु दुखद हो। श्रेष्ठका अनुसार संघीय कानून नबनेसम्म समायोजनपछि स्तर वृद्धि भएको अवधिको पेन्सनमा थपिने रकम पनि संघीय सरकारले दिने निर्णय नगर्दासम्म यो समस्या यथावत नै रहिरहन्छ। उहाँहरू जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन। संघीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढ़ी प्रभावित 2075 सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ। संघीयता कार्यान्वयनमा आएसँगै साविक केन्द्र सरकारमा रहेका 14,000 जना कर्मचारीको प्रदेशमा र 42,000 कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए।
2: पहिलो घर बनाउनेलाई सरकारी अनुदान प्राथमिकतामा विपन्न विपद प्रभावित र जोखिमयुक्त बस्तीका नागरिकका शीर्षकमा खबर छ। पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने उद्देश्य छ। प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन्, जो कोही मानिस आफ्नै घर होस् भन्ने चाहन्छन् तर आर्थिक अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। कतिपय अवस्थामा पैसा भएर पनि सुरक्षित आवास बनाउन सकिरहेका हुँदैनन्। प्राविधिक ज्ञानको अभावले बाढ़ी पहिरो र भूकम्पको जोखिमयुक्त बस्तीमै मानिसहरू बसोबास गरिरहेका हुन्छन्। नागरिकको यस्तो समस्यामा सरकार आफै देखिने गरी ऐन बनाउन लागि छ। हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेक्षित आवास सुनिश्चित गर्ने उद्देश्य छ। प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन्, जो कोही मानिस आफ्नै घर होस् भन्ने चाहन्छन् तर आर्थिक अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका